0: घाउमा पट्टी बाँधिएको छ। अनुहारभरि घाउ र रगतका छिटा प्रष्ट देखिन्छन्। कोही पुगे भने उनी उठेर बोल्ने साहस गर्छन्। रसुवाको टिमुरेमा बाढ़ी आएपछि भाग्ने क्रममा घाइते भएका उनलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि शिक्षण अस्पताल ल्याइएको हो। घटना विवरण अनुसार सल्यान स्थायी घर भएका बुढाथोकी परिवारसहित रसुवाको टिमुरेमा मजदूरी गर्दै आएका थिए। तीन दाजुभाइ मध्ये उनी माइला हुन्। उनी लामो समयदेखि रसुवामै बस्दै आएका थिए। नदीको तहभन्दा करिब 300 मिटर माथि टिमुरे बस्तीमा उनको घर थियो। बुधबार बिहान 8 बजेको घटना हो। बुढाथोकी फोहोर फालेर घरभित्र पसेका थिए। 81 आँखा अघि सेतो कुहिरो जसरी पानी आयो। क्षणभरमै उनी बसेको घरमा बाढ़ी पस्यो। उनी र एकजना ज्वाई पर्ने व्यक्ति छतमा पुगे र बाहिर हाम फाले। ज्वाईलाई बाढ़ीले बगायो। उनी भने छतबाट हाम फालेर भित्तातिर पुगे। घर बग्दा उनी भित्तामा समेत चियापिए। उनले केही हाँगा जस्तो वस्तु समातेर आफूलाई जोगाए। एकैछिनमा घरसहित उनले टेकेको जमीन बग्यो। उनी कसो कसो कान्लाबाट माथि पुगे। त्यति बेलासम्म उनको परिवारका 5 सदस्य बाढ़ीमा बगिसकेका थिए। घटना हुनुभन्दा करिब आधा घण्टा अघि उनले सल्यानबाट उपचारका लागि काठमाडौँ आएका जेठा दाजु यामलाल बुढाथोकीलाई फोन गरेका थिए। फोनमा सबै राम्रो भएको र आफू उपचारका लागि काठमाडौँ आएको जानकारी यामलालले दिएका थिए।
1: भोटेकसी बाढ़ीबाट प्रभावितको उद्धार र पीड़ितलाई राहत दिन धमाधम सहयोग घोषणा हुन थालेका छन्। गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम इनर्जी ड्रिंक्सले 1 करोड़ र रासुपाले 50 लाख दिने बुधबार जनाएका छन्। नेपालका लागि विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्नेलले अर्थमन्त्री स्वर्ण विभागलाई आपतकालीन सहयोगका रूपमा 25 अर्ब रूपियाँ उपलब्ध गराउन सक्ने जानकारी दिएका छन्। यस्तै गैर आवासीय नेपाली संघका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको वृहत भर्चुअल बैठकले भोटेकोशी बाढ़ी पीड़ितका लागि 5 करोड़ रूपियाँ सहयोगका साथै प्रभावित क्षेत्रमा प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरणका लागि चिकित्सक टोली परिचालन गर्ने पनि निर्णय गरेको छ। एक्सट्रीम इनर्जी ड्रिंक्सले पनि सरकारी राहत कोषमा 1 करोड़ रूपियाँ सहयोग उपलब्ध गराउने जनाएको छ। विपदको यस कठिन घड़ीमा प्रभावित परिवार तथा नागरिकको पीड़ा न्यूनीकरण गर्न तथा उद्धार राहत र पुनर्स्थापनाका कार्यमा सरकारसँग एकजुटता जनाउँदै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो। कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, उद्धार र राहतका लागि धमाधम सहयोग आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।
0: बाढ़ी प्रभावित स्थान 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सरकारले रसुवाको भोटेकुसी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले बाढ़ीका कारण धनजनको ठूलो क्षति भएको निष्कर्ष निकाल्दै उद्धार राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 32 बमोजिम बाढ़ी प्रभावित स्थानीय तहहरूलाई आगामी 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

0: personally. LG le ayo, naya LG Essential Series. Aba kifayati mulle ma. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Harek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब भित्री पृष्ठका खबर। रसुवामा गएको विनाशकारी बाढ़ी पछिको अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामी छानेले सर्वदलीय बैठक बोलाउनु भएको छ। बिहिबार रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र राहत तथा पुनर्स्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुने बताइएको छ।
3: विभिन्न मित्र राष्ट्रहरूले नेपालमा बाढ़ीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। नेपालमा आइपरेको प्राकृतिक विपदको अवस्थामा सहानुभूतिसहित एकबद्धता पनि प्रकट गरेका छन्। नेपाल स्थित अमेरिकी दूतावासले वक्तव्य जारी गर्दै भोटेकसी नदीमा आएको बाढ़ीले सुरक्षा रसुवा जिल्ला र तल्लो तटीय क्षेत्रमा गरेको क्षति र विध्वंसबाट अमेरिकी सरकारबाट अत्यन्त मर्माहित भएको उल्लेख गरिएको छ। यस दुःखद घड़ीमा मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै विपदबाट प्रभावित सबैको साथमा रहेको स्पष्ट पारिएको छ। युरोपेली संघसँग आबद्ध विभिन्न मुलुकहरूले पनि संयुक्त वक्तव्य जारी गर्दै नेपालको साथमा रहेको बताएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राकृतिक विपदको दुःखद घड़ीमा भारत सरकार र जनता नेपालको साथमा रहेको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन कुराकानी गर्दै भारतका प्रधानमन्त्री मोदीले नेपालमा बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्नुभयो। उहाँले भन्नुभएको छ, यस कठिन घड़ीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइसँग एकबद्धताका साथ उभिएका छन्। यस्तै तिब्बत तर्फबाट नेपाल प्रवेश गरेको बाढ़ीले चीनमा पनि ठूलो क्षति पुर्याएको छ। यसको विवरण आउन बाँकी छ। चीनका राष्ट्रपति शी चिनफिङले चीन नेपाल सीमानामा उच्च बाढ़ीका कारण उत्पन्न विपदमा राहत तथा उद्धारमा खटिन निर्देशन दिनुभएको छ। चिनिया समाचार संस्था सिन्हुवाले जनाए अनुसार चीनका राष्ट्रपति शीले चीन नेपाल सीमामा आइपरेको विपदका कारण कयौं मानिसको ज्यान जानुका साथै ठूलो जनधनको क्षति भएकाले उद्धारमा खटिन चिनिया सरकारी अधिकारीलाई निर्देशन दिनुभएको छ र उहाँले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
2: प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सरकारले बाढ़ीबाट ठूलो क्षति भएको र पीड़ितको खोज राहत र उद्धारमा जनशक्ति परिचालन गरिएको जानकारी गराएको छ। सांसदले पनि तत्काल राष्ट्रिय विपद घोषणा गर्न र उद्धारमा तीव्रता ल्याउन सरकारसँग माग गरेका छन्। विपदमा राजनीतिक प्रतिस्पर्धा वा स्वार्थभन्दा माथि उठेर नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले समेत बताएका छन्।
3: रसुवाको भोटे कोशीमा आएको बाढ़ीमा तीर्थयात्री सहित 403 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार बाढ़ीमा परेर 203 महिला र 200 पुरूष गरी 403 तीर्थयात्रु र पर्यटक सम्पर्कविहीन भएका हुन्। बेपत्ता हुनेमा अधिकांश विदेशी पर्यटक रहेका छन्। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकारी हिक्मत सिंह अयरले भन्नुभयो, विभिन्न कम्पनी मार्फत गोसाई कुण्ड र कैलाश मानसरोवर गएका 403 जना सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेमा अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानाडा लगायतका मुलुकका 341 जना, भारतका 133 जना र 62 जना नेपाली रहेका छन्।
2: चीनको तिब्बती क्षेत्र लेन्दे खोला भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीका कारण हाल सञ्चालनमा रहेका 8 तथा निर्माणाधीन 6 गरी 14 जलविद्युत आयोजना प्रभावित भएका छन्। नेपाल विद्युत प्राधिकरणको प्रारम्भिक विवरण अनुसार बाढ़ीका कारण क्षति हुनेमा सञ्चालनमै रहेका 354 मेगावटका 8 आयोजना र 394 मेगावट क्षमताका 5 निर्माणाधीन आयोजना प्रभावित बनेका छन्। यस बाढ़ीबाट प्रभावित आयोजनाको कुल क्षमता 748 मेगावट छ।
3: नेपाल चीन उत्तर पूर्व सीमाको लाङटाङ लिरूङ हिमालको उत्तरपट्टि ठूलो चट्टान सहितको हिम पहिरो खसेपछि भोटेको सीमा बुधबार बिहान भीषण बाढ़ी भएको पुष्टि भएको छ। उक्त क्षेत्रमा विभिन्न स्याटेलाइट तस्विर तथा दृश्यहरूको विश्लेषणले हिम पहिरो खसेर भीषण बाढ़ीको रूप लिएको र बोटेकोसी हुँदै नेपालमा विपत्ति आइपरेको विज्ञहरूले औल्याएका छन्। साथै बुधबार बिहान त्यस क्षेत्रमा दुईवटा भूकम्प गएकाले त्यसले पनि बाढ़ीको घनत्व र चाप दुवै बढ़ाउन मद्दत गरेको हुन सक्ने अनुमान गरिएको छ। हिम पहिरोका कारण हिजको बाढ़ी आएको विभिन्न तथ्यले पुष्टि गरेका छनृ।

0: एकमात्र डिटिएच सेवा डिस्क होम डेशो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी लेखक किम स्ट्यानी रोबिन्सको द मिनिस्ट्री फर द फ्यूचर उपन्यासको शुरूआती दृश्यमा भारतमा आएको तातो लहरसँगै विद्युत प्रणालीमा समस्या उत्पन्न हुन्छ र त्यही कारणले 2 करोड़ मानिसको मृत्यु हुन्छ। त्यस भयावह घटनाले विश्वका राष्ट्रहरूलाई जलवायु परिवर्तन विरूद्ध लड्न एकजुट हुन बाध्य बनाउँछ। वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिँदै आएका छन् कि विश्वले अझ तातो लहर, आँधी, बाढ़ी र खडेरी जस्ता चरम मौसमी घटना बेहोर्नु पर्नेछ, तर कुनै समय विज्ञान कथाको विषय जस्तो लाग्ने विषय अहिले सम्भावित र अपरिहार्य घटनाका रूपमा समेत चर्चा हुन थालेको छ।
2: अब खेल र खेलाड़ीका प्रसंग। आजको पत्र पत्रिकाहरूमा आगामी चैत्र 20
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843218049।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852055768।
8: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
10: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuwa Sabha, 95.5 MHz.
11: एकै साथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
12: आज 2083 साल भदौ 11 गते बिहिबार, अगस्त 27 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको चतुर्दशी तिथि।
11: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
12: रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज बिहानैदेखि, हालसम्म 157 जनाको शव भेटियो। थप बाढ़ी आउने भन्ने अपवाह फैलिँदै सही सूचनाको पालना गर्न बाढ़ी पूर्वानुमान शाखाको आग्रह।
11: सबै घाइतेको उपचार सरकारी तथा गैर सरकारी अस्पतालमा, 400 बढ़ी पर्यटक सम्पर्कविहीन भारत र चीनद्वारा दुःख व्यक्त।
12: भोटेकोशी बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 मेगावाट बिजुली उत्पादन बन्द, पुनर्निर्माणका लागि मन्त्रालयहरूलाई तोकियो जिम्मेवारी।
11: चिनिया क्षेत्रमा खोज तथा उद्धारका लागि 600 उद्धारकर्मी, भारतको बिहार राज्यमा उच्च सतर्कता, अमेरिकी नयाँ आर्थिक प्रतिबन्धले कुनै असर नगर्ने इरानको दावी।
12: र अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपालले आज किङ्समेनसँग खेल्दै 14 दक्षिण एसियाली खेलकुद सागमा 28 खेल हुने, क्लाइम्बिङ खेलको विकासका लागि विद्यालय खेलकुद महासंघसँग सम्झौता।
13: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
12: साझा खबरको सबैभन्दा शुरूमा रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज पनि बिहानैदेखि शुरू गरिने बारेको प्रसंग।
14: हिजो बिहान आएको रसुवाको बाढ़ीमा परेका मध्ये 157 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। गैरात 11 बजेसम्मको विवरण अनुसार 7 जिल्लामा 157 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। रसुवामा 3, नुवाकोटमा 13, धादिङमा 27, चितवनमा 64, गोर्खामा 19, तनहुँमा 9 र नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको छ। प्रहरीले 28 जना प्रहरी कर्मचारी सम्पर्कमा नरहेको पनि बुलेटिनमा उल्लेख गरेको छ। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको जनाइएको छ। 20 जना त्रिवे शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा, 4 जना ट्रमा सेन्टर, 3 जना वीर अस्पताल, 1 जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, 3 जना नर्विक अस्पतालमा र 9 जना त्रिशुली अस्पतालमा उपचाररत रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा 3,397 जना प्रहरी परिचालन गरिएको छ। यसैबीच रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण घाइते तथा खोजीमा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गरिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गैराती सम्पन्न बैठकले प्रभावित क्षेत्रबाट घाइतेलाई उद्धार गरी शुरूमा रसुवाको धुन्छे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय समेत भएको छ। गम्भीर घाइतेहरूलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याइने तयारी गरिएको छ। घाइतेहरूको अवस्था अनुसार प्राथमिकरण गरी उद्धार तथा उपचारलाई अघि बढ़ाइने भएको छ। प्रभावितहरूका लागि आवश्यक राहत सामग्री स्थल मार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पनि पठाउन थालिएको बताइएको छ।
12: बाढ़ीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका 8 ट्रक मार्फत करिब 8 टन सामग्री हिजो पठाइएको छ। सेनाका तिसवारीमा गैराती प्रभावित क्षेत्रतर्फ पठाइएको हो। प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा 500 थान मच्छरदानी, 1000 थान बालबालिकाका डिग्निटी किट, 220 थान स्लिपिङ ब्याग, 500 थान कम्बल, 10 थान प्लास्टिक सिट, 100 थान त्रिपाल, 500 थान सोलर बत्ती, 500 थान सोलर बत्तीको प्लेट, 30 केभी क्षमताको एउटा जेनेरेटर पनि त्यसतर्फ पठाइएको छ। भारत सरकारको तर्फबाट प्राप्त भएका 10 टन विभिन्न सहायता सामग्रीहरू पनि गैराती नै काठमाडौँ आइपुगेको छ। भारतीय राजदूतले नेपालका पर्यटन मन्त्रीलाई हस्तान्तरण गरेका हुन्। यसैबीच रसुवा नुवाकोट क्षेत्रबाट थप ठूलो बाढ़ी आउन लागेको भन्ने बारेमा अफवाह फैलिएको भन्दै बाढ़ी पूर्वानुमान शाखाले निरन्तर दिइएका सूचनाको मात्र पालना गर्न भनेको छ। हालसम्म प्राप्त सूचना तथा प्रारम्भिक विश्लेषण अनुसार त्यस क्षेत्रमा पानी परे पनि नदीको बहाव केही बढ़न सक्ने तर हालसम्म थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको शाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी एसएमएस लगायतका उपलब्ध विभिन्न संचार माध्यमबाट यथाशीघ्र आधिकारिक सूचना तथा पूर्व सूचना सम्प्रेषण गरिने पनि बाढ़ी पूर्वानुमान शाखाले भनेको छ। बाढ़ीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। रसुवागढी, स्याफ्रुबेसी, मैलुङ र बेत्रावतीमा तैनाथ सैनिकहरू सम्पर्कविहीन बनेका हुन्। ती स्थानमा बाढ़ीले अकल्पनीय क्षति पुर्याएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी लगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको पनि खोजी तथा उद्धार आज बिहानैदेखि शुरू गरिने गृह मन्त्रालयले जानकारी दिएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। हिजोको संसदको बैठकमा सांसदहरूले यसबारेमा सरकारको ध्यानाकर्षण गराए र बैठकपछि सभामुख डोलप्रसाद अर्यालले उद्धार तथा राहतमा जुट्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
15: विपदको यस घड़ीमा घाइतेहरूको उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी, पीड़ित विस्थापित प्रभावितहरूलाई राहतका लागि आवश्यक समन्वयलाई तीव्रता दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु। साथै सो कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सम्पूर्ण निजी क्षेत्र, गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु। राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ।
12: बाढ़ी पहिरोपछि हिजो नै प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रको अवस्था उद्धार खोज तथा राहतको प्रगति बारेमा जानकारी लिँदै उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरोकारवालालाई निर्देशन दिइसक्नु भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। प्रधानमन्त्री शाहको अध्यक्षतामा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आपतकालीन बैठकमा शाहले उद्धार तथा राहतमा सक्रियताका साथ जुट्न निर्देशन दिनुभएको हो। सामाजिक सञ्जाल मार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको अहिलेको प्राथमिकता घाइतेको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसलाई सुरक्षा दिनु रहेको बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकलाई अपील गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार खोजी र राहतमा खर्चिएको पनि उहाँको भनाइ छ। विभिन्न राजनैतिक दलहरूले पनि आफ्नो बैठक बसालेर खोज तथा उद्धारमा सक्रिय भएर सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन्।
14: सीमा क्षेत्र रसुवागढ़ी र तल्लो तटीय क्षेत्रको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क पुल लगायतका भौतिक पूर्वाधारदेखि जलविद्युत आयोजना र त्यहाँ कार्यरत कर्मचारी प्रभावित भएका छन्। बाढ़ीले 19 मोटरेबल पुल प्रधानमन्त्री तथा मन्त्री परिषदको पुल बगाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सड़क विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज न्यूपानीका अनुसार बाढ़ीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा निर्माणाधीन निर्माण भएका पक्की पुलहरू बगेको बताइएको हो। जोखिमका कारण मुगले नानगा सड़क खण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ भने विभिन्न ठाउँमा झोलुङ्गे पुल समेत क्षतिग्रस्त बनेका छन्। गोर्खाको धवादी घाट र धादिङको चौकी टार जोड्ने झोलुङ्गे पुल बाढ़ीले बगाएको छ। धादिङको सिलिङ टार र चितवनको कुरिन टार जोड्ने झोलुङ्गे पुल समेत पूर्ण रूपमा क्षति भएको छ। बाढ़ीबाट 2 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पूर्वाधार मन्त्री सुनिल कुमार लम्सालले जानकारी दिनुभएको छ। भत्किएका संरचना निर्माण सक्दो छिटो गरिने तयारी गरिने गरी पनि काम भइरहेको बताइएको छ। नेपाल टेलिकमका 35 बीएटीएस साइट अवरूद्ध छन् भने रसुवाका 19 मध्ये 8, नुवाकोटका 47 मध्ये 15 टावर र धादिङका 12 साइटको सेवा पनि ठप्प बनेको छ। त्यस्तै एनसीएलका 27 टावर डाउन भएका छन् भने विद्युत आपूर्ति बन्द हुँदा र मुख्य फाइबर लाइन काटिँदा सेवा अवरूद्ध भएको छ।
12: नेपाली सेनाले आज बिहान टिमुरे माथिका अलपत्र परेकाहरूको उद्धार गर्ने तयारी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ र हिजो बसेको मन्त्री परिषद बैठकले बाढ़ीका कारण देखिएको समस्या र पूर्वावस्थामा फर्काउनका लागि विभिन्न मन्त्रालय र मन्त्री तथा सरोकारवाला निकायको जिम्मेवारी निर्धारण गरेको छ। हिजोको मन्त्री परिषद बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
16: घटनामा परिमृत्यु हुने परिवार प्रति हार्दिक संवेदना व्यक्त गर्ने र मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने, उक्त घटनामा घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने, यस कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने, घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थित व्यवस्थापन समितिले मिलाउने, अवरूद्ध हुन पुगेको सड़क पुनः सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने।
14: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पहिरो बारेमा भ्रम र वास्तविकता,
17: खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने,
12: रसुवा बाढ़ीपछि घाइतेको उपचार सरकारी तथा गैर सरकारी अस्पतालमा 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन, भारत र चीन लगायतका देशबाट दुःख व्यक्त, लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अंडा, मासू, दाल

0: स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
0: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा भोटेकोशी बारीको विध्वंस, मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन शीर्षकमा खबर प्रकाशित छ। नेपाल र चीनका सम्बन्धित निकायका बीच तत्काल सूचना आदान प्रदान हुने प्रभावकारी संयन्त्र नहुँदा बाढ़ीको कारण समेत पत्ता लागेको छैन। नेपालले आफ्नै भूभागमा राखेका उपकरण समेत बाढ़ी आउनु अघि सूचना पठाउन असफल भएका छन्। त्यस्तै उद्धार र राहतका लागि धमाधम सहयोग शीर्षकको अर्को खबर छ। विश्व बैंकले 25 अर्ब, गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम एनर्जीले 1 करोड़ र राष्ट्रपाले 50 लाख दिने घोषणा समेत गरेका छन्। त्यस्तै मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन, नुवाकोटको त्रिशुली तटीय क्षेत्रको अवस्था लगायतका खबरहरू प्रकाशित छन् भने आजको कान्तिपुरको भित्र पृष्ठमा पनि सोही विषयका खबरहरू प्रकाशित छन्।
5: आर्थिक कारोबार दैनिकमा बैंक तथा वित्तीय संस्थाका 18 शाखामा पूर्ण क्षति, 2 दर्जन भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको छ। 22 वटा पुलमा पूर्ण क्षति, 40 किलोमिटर सड़क बग्यो शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको छ। 27 जलविद्युत आयोजनामा क्षति, पुनर्निर्माणमा 30 अर्ब लाग्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। पूर्वाधारमा 2 खर्ब भन्दा बढ़ी क्षति भएको अनुमान गरिएको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा विपदमा सबै दल एकै ठाउँमा शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर छ। बग्दा बग्दगी बाँचे, गिरीलाल गुमाए 5 सदस्य शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर पनि छापिएको छ। हिउँ पहिरोले लेन्दे खोला थुनिदा विनाशकारी बाढ़ी शीर्षकमा श्रीराम सुवेदी र भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। 6 वटा पेट्रोल पम्पमा क्षति पुगेको बारेमा खबर गोर्खापत्र दैनिकको भित्रीपन्नामा छ। 1.5 दर्जन बैंक तथा वित्तीय संस्थामा क्षति भएको बारेमा पनि उल्लेख गरिएको छ। आपूर्ति व्यवस्था सहज बनाउन आग्रह शीर्षकमा खबर छ। सरकारले विपद प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ। विषयगत मन्त्रालयहरूले पनि छुट्टा छुट्टै बैठक बोलाएर आवश्यक निर्देशन मातहतका निकायहरूलाई दिएका छन्। अर्को खबर छापिएको छ, 27 जलविद्युत क्षतिग्रस्त शीर्षकमा गोर्खापत्र दैनिकमै। ईश्वर चन्द्र झाले क्षणभरमै बाढ़ीमा बिलायो ढुंगे बजार शीर्षकमा नुवाकोटबाट लेख्नु भएको छ भने, घाइतेको उपचार सरकारी अस्पतालमा शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। भित्री पन्नामा नौनी र घिउको माग बढ़्यो, आपूर्ति प्रभावित शीर्षकमा वसन्त पराजुले भरतपुर चितवनबाट लेख्नु भएको छ। कर्णालीको स्याउको बजार तराईमा शीर्षकमा नेपालगंजबाट लेखिएको खबर छापिएको छ। दर्जन भन्दा बढ़ी विद्यालयमा क्षति भएको बारेमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन बनेको बारेमा मीन भण्डारीले गोर्खापत्र दैनिकमै लेख्नु भएको छ। मित्र राष्ट्रहरूद्वारा दुःख व्यक्त शीर्षकमा खबर छापिएको छ भने, सहयोग प्राप्तिको खाका तय गर्न लागिएको बारेमा पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 36 घाइते काठमाडौँ ल्याइयो, टिचिङ ट्रमा र सैनिक अस्पतालमा उपचार हुँदै शीर्षकमा खबर छ। आफन्त खोज्नेहरूको अस्पतालमा भीड़ लागे

0: बारेमा पनि कृष्ण रिजालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। रसुवा केरूङ नाका फेरि क्षतिग्रस्त भएको छ। चीनसँगको व्यापार र आवागमन अनिश्चित बनेको छ। बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको सम्भावना शीर्षकमा अर्को खबर एम बमले लेख्नु भएको छ। भटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा आगामी दुई तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको हो। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार रसुवा सिन्धुपाल्चोक नुवाकोट धादिङ र गोरखाका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ। तर पानी पर्ने भनेर विभिन्न अफवाह फैलाइएको भन्दै त्यसमा सचेत रहन उल्लेख गरिएको छ। उद्धार र राहतका लागि सांसदले गराए सरकारको ध्यानाकर्षण शीर्षकमा कमलराज भट्टले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा उल्लेख गर्नुभएको खबर छ। प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। सड़कमा कम्तीमा 20 अर्बको क्षति शीर्षकमा अर्को खबर छ भने विपदमा सरकारसँग सहयोग र समन्वय गर्न निजी क्षेत्र तयार शीर्षकमा खबर छापिएको छ। गैर आवासीय नेपाली संघ एनआरएनएले बाढ़ीबाट प्रभावित परिवारको उद्धार राहत एवं अन्य आवश्यक सहयोग समेत गरी तत्काल 5 करोड़ रूपियाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि राहत तथा पुनस्थापनाको प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ। नाइमाले नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशनले विज्ञप्ति जारी गर्दै दुःखद घड़ीमा सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको उल्लेख गरिएको छ। र अर्को खबर पनि छापिएको छ, 431 मेगावाटका 12 विद्युत आयोजना क्षतिग्रस्त भएको बारेमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। चीनको सुशासित क्षेत्र तिब्बतको केरूङ काउन्टीमा बाढ़ीले क्षति पुर्याएपछि चीनले ठूलो उद्धारकर्मी परिचालन गरेको छ। चिनिया अधिकारीहरूले खोज तथा उद्धारका लागि विभिन्न उपकरणहरू सहित 600 जना अग्नि नियन्त्रकहरू पनि परिचालन गर्न तयारी गरिएको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। चीन सरकारले उद्धार तथा राहतका लागि करिब 17 मिलियन अमेरिकी डलर बराबरको प्राकृतिक विपद राहत कोष समेत विनियोजन गरेको छ। निरन्तरको वर्षा र पहिरोको जोखिमका कारण केही टोलीहरूलाई कमाण्ड सेन्टरमै तयारी अवस्थामा राख्ने तयारी भइरहेको समेत बताइएको हो। उता भारतको उत्तर प्रदेश र बिहार राज्यका प्रशासनले तल्लो तटीय क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्व तयारी तीव्र बनाएका छन्। नेपालको रसुवा जिल्लामा हिजो आएको अचानकको बाढ़ीले भारतको बिहार क्षेत्रमा पनि केही प्रभाव पार्न सक्ने भन्दै भारतीय क्षेत्रमा उच्च निगरानी बढ़ाइएको हो। र इरानी राष्ट्रपति मसूद पेजस्किनले अमेरिकाले लगाउन लागेको नयाँ आर्थिक प्रतिबन्धबाट केही उपलब्धि हासिल नहुने दावी गर्नुभएको छ। स्थानीय संचार माध्यमले उहाँको भनाईलाई उद्धृत गर्दै सरकारले आर्थिक क्षेत्रमा अघि सारेका उपायका कारण अमेरिकाले आर्थिक दबाव मार्फत केही हासिल गर्न नसक्ने उल्लेख गर्नुभएको हो।
0: साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप 20 सिरिजमा नेपालले आज किंग्समेनसँग खेल्दैछ। हिजो भएको प्रतिस्पर्धामा नेपालले लगातार दोस्रो जीत हात पारेको हो। खेलमा नेपालले एसीटी कोमेट्सलाई 4 विकेटले पराजित गरेको हो। एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक 61 रन बनाउनुभयो। 14 दक्षिण एसियाली खेलकुद साग चैत 20 देखि 28 गतेसम्म पाकिस्तानमा हुने भएको छ। नेपाल ओलम्पिक कमिटी एनओसीले हिजो पत्रकार सम्मेलन गरी पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 को तयारीको सन्दर्भमा जानकारी दियो। गत अगस्त 23 र 24 गते भएको बैठकमा 14 साहको आयोजनासँग सम्बन्धी तयारी र अन्य महत्वपूर्ण विषयमा छलफल भएको थियो। आगामी सागमा 28 खेल समावेश हुनेछ, जसमा 25 खेलमा पुरूष र महिलाको खेल हुनेछ भने 3 खेलमा पुरूषको मात्रै प्रतिस्पर्धा हुनेछ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएशन बीच विद्यालय स्तरदेखि क्लाइम्बिङ खेलको विकास गर्ने उद्देश्यसहित सहकार्य गर्ने सम्झौता हिजो एउटा कार्यक्रमका बीचमा सम्पन्न गरिएको छ।
1: पहिरोका बारेमा भ्रम र वास्तविकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर गमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: प्यासको बिर्ता लिनु भयो त, एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: को एकमात्र डीटीएच सेवा डिस्क हो डिस हो खुशी को कनेक्शन सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब पहिरोका बारेमा भ्रम र वास्तविकताको कुरा. हिजो बिहान आएको आकस्मिक बाढ़ीले कति क्षति पुर्यायो भन्ने अझ यकिन भइसकेको छैन, तर यसले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याउने अनुमान गरिएको छ. आकस्मिक बाढ़ी किन आयो, यसका सम्भावित कारण के हुन सक्छन्, आगामी दिनमा यस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिमबाढ़ीका अध्येता श्री कमल द्विवेदीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ.
2: माथिल्लो क्षेत्रमा जाने, जस्तो खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने, जस्तो हामीले एउटा दुःखद कुराहरू के पनि सुनेका छौं भनेदेखि बाढ़ी भनेर हेर्न जाँदाखेरि चाहिँ नि सुरक्षित ठाउँमा भएको मान्छे पनि बाढ़ी हेर्न भनेर खोला नजिक जाँदाखेरि चाहिँ त्यसले बगाएको चाहिँ नि घटना पनि पोखराको चाहिँ सन् 2012 चाहिँ जुन घटना थियो वैशाख 23 त्यो है त्यसमा चाहिँ नि देखिएको थियो. भन्दा अहिले पनि कतिपय मान्छेहरू बाढ़ी आयो भन्दा उत्सुकतापूर्वक चाहिँ ती खोलातिर गएको देखिन्छ. र जुन साधारण बाढ़ीको भन्दा यो फरक किन, पूर्वानुमान यसलाई पनि हामीले पनि अलिकति यसमा चाहिँ केही अनुसन्धान हुन थालेको छ. यसको यस्तो खालको बाढ़ीको हिमबाढ़ीको पनि पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा, तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन. तर के छ भने सामान्य बाढ़ीमा चाहिँ पानीको सतह कति बढ़दै जान्छ र कहाँ कति बेरमा आइपुग्छ भन्ने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि यस्तो खालको बाढ़ी जुन छ यो माथिल्लो उसमा चाहिँ जस्तो यदि यसरी पूर्वानुमान गर्न सक्ने चाहिँ हामीले प्रविधि विकास गर्न सक्यौं भने चाहिँ कमसेकम हामीले मानवीय क्षति एकदम न्यून गर्न सक्थ्यौं.
3: अर्को चाहिँ विशाल बादशाह कुंवरजीको कमेन्ट रहेको छ. उहाँले हेलो नमस्कार भन्नुभएको छ. नमस्कार छ विशालजी, यो बाढ़ी कसरी आयो, पानी परेको पनि थिएन, त्यति साह्रो कसरी आयो यो बाढ़ी भनेपछि केही उपाय छ भने बताइदिनुहोस् न भन्नुभएको छ.
2: अब यो अघि मैले अलिकति यो बारेमा त भने होइन, यो बाढ़ी सामान्यतया पानी यस्तो हो. अब अहिले मैले तपाईँलाई भने अघि अलिकति भनिसकेँ मैले यो बारेमा, माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो भिरालो जमिनमा रहेको माटो ढुङ्गा जुन चाहिँ नि पग्लिन गएर अकस्मात चाहिँ नि त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई. अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन, तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो, त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन. अब अहिले किनभने हाम्रो तापमान वृद्धिको कारणले गर्दाखेरि जमेर बसेको चाहिँ नि क्षेत्र अहिले माथि माथि सर्दै गइरहेको छ नि त. मतलब हिजो जमेको ठाउँ आज पग्लिसकेको छ कतिपय ठाउँमा, भने त्यही ठाउँमा वर्षा जस्तो हिमालको पारिपट्टि भनेको असाध्य भोट भनौँ न हाम्रो असाध्य थोरै पानी पर्ने ठाउँ हो, र त्यहाँ धेरै त्यहाँ जस्तो पर्ने पानी जुन छ त्यहाँ चाहिँ नि हाम्रो यहाँको जस्तो ठूलो पानी नपरे पनि लामो समय परेको पानीले चाहिँ यस्तो खालका प्रकोप निम्त्याउन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ नि ठम्याइ हो.
3: एसके कार्कीजीले लेख्नु भएको छ, यस्ता खालका आकस्मिक घटना हुँदा त्यहाँभन्दा तलका एरियामा ठूलो साइरन बज्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो, तर विडम्बना नै भयो भनेर उहाँले आफ्नो विचार राख्नु भएको छ. यसमा तपाईँको के छ?
2: हो, अब साइरन पनि भन्दा पनि अहिले यसरी अहिले बाढ़ी आउँदा आउँदैका खबरहरू हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटे अहिले हेर्न पायौं नि, किन यो कम यो चाहिँ यो संचारको विस्तारले गर्दा नै हो होइन. र अब त्यो साइरन मात्रै होइन, जस्तो तपाईँको अब के गर्ने सबभन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेलाई चाहिँ के गर्ने यस्तो बाढ़ी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ नि शिक्षाको चाहिँ नि जरूरी छ.
1: हिम पहिरो विज्ञ श्री कमल द्विवेदीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक. रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज बिहानैदेखि, हालसम्म 157 जनाको शव भेटियो. थप बाढ़ी आउन सक्ने अफवा सही सूचनाको पालना गर्न बाढ़ी पूर्वानुमान शाखाको आग्रह. सबै घाइतेको उपचार सरकारी तथा विभिन्न गैर सरकारी अस्पतालमा. 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन. भारत र चीनद्वारा दुःख व्यक्त. भोटेकोशी बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त. 450 मेगावाट बिजुली उत्पादन बन्द. पुननिर्माणका लागि मन्त्रालयहरूलाई जिम्मेवारी तोकियो. चिनिया क्षेत्रमा खोज तथा उद्धारका लागि 600 उद्धार कर्मी परिचालन. भारतको बिहार राज्यमा उच्च सतर्कता. अमेरिकी नयाँ आर्थिक प्रतिबन्धले कुनै असर नपर्ने इरानको दावी. र अस्ट्रेलियामा जारी टप M20 सिरिजमा नेपालले आज किंग्स मेलसँग खेल्दै 14 दक्षिण एसियाली

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420550541।
3: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
4: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
6: तीन गुणा बढी टिक छ, हुलास भई अरू किन खोज्ने?

0: रसुवाको भोटेको सेवाड़ीबाट व्यापक मानवीय र भौतिक क्षति, सयौं बेपत्ता, हजारौं घरबार विहीन, 157 जनाको शव फेला। भूकम्प गएपछि हिम पहिरोका कारण भोटेको सीमा बाढ़ी आएको सरकारको प्रारम्भिक अनुमान, 2 अर्ब रूपियाँ बढ़ीको क्षति भएको आकलन। 3 महिनाका लागि बाढ़ी प्रभावित स्थानीय तह विपद संकटग्रस्त क्षेत्र घोषणा, झण्डै 2 दर्जन पुलसहित विद्युत आयोजना र सड़क पूर्वाधारमा ठूलो क्षति। बाढ़ी प्रभावितका लागि विभिन्न संघ संस्थाबाट सहयोगको घोषणा गर्ने क्रम शुरू, भारतले पठाएको राहत सामग्री काठमाडौँ आइपुग्यो। र बंगलादेशमा स्वदेश फिर्तीको माग गर्दै रोहिंग्या शरणार्थीको प्रदर्शन, जबरजस्ती फिर्ता नगर्ने सरकारको अडान।
1: निसन्तान दम्पतिहरूका लागि खुशीको खबर, भारतको सबैभन्दा ठूलो आईभीएफ चेन इन्दिरा आईभीएफ अब तपाईँ हाम्रो शहर काठमाडौँमा। निसन्तानता र टेस्ट ट्युब बेबी सम्बन्धी निशुल्क परामर्शको लागि हाम्रो चिफ आईभीएफ स्पेसलिस्टसँग परामर्श लिनुहोस्। इन्दिरा आईभीएफ पानी पोखरी काठमाडौँ, फोन 59 71 269,
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र नवीन समाचार अब विस्तारमा।
3: नेपाल चीन सीमाको रसुवागढ़ी नाकाबाट शुरू भई तल्लो तटीय क्षेत्रसम्म पुगेको बाढ़ीले रसुवा, नुवाकोट र धादिङमा ठूलो विनाश गरेको छ। नेपाल प्रहरीले हिजो राति अध्यावधिक गरेको विवरण अनुसार बाढ़ीमा परेका 157 जनाको शव फेला परेको छ। रसुवामा 3, नुवाकोटमा 13 र धादिङमा 27 शव फेला परेका छन्। यस्तै चितवनमा 64, गोर्खामा 19, तनहुमा 9 र नवलपरासी पूर्वमा 22 शव भेटिएका छन्। सयौं अझै सम्पर्कविहीन छन्। टिमुरे, स्याप्रुवेसी, हाकुबेसी, मैलुङ लगायत रसुवाका 1 दर्जन भन्दा बढ़ी बस्ती नै ध्वस्त भएका छन्। नुवाकोट र धादिङका तटीय क्षेत्रमा सबै ठूलो क्षति पुगेको छ। सुरक्षा निकाय र जलवायु विज्ञले यो बाढ़ीलाई जनधनको क्षतिका हिसाबले देशको पछिल्लो समयको सबैभन्दा भयानक विपत्ति मध्ये एक मानेका छन्। विक्रमसम्म 2050 सर्लाही, रौतहट र मकवानपुरमा करिब 1400 मानिसको ज्यान गएको बाढ़ीलाई नेपालको सबैभन्दा ठूलो मानिन्छ। सम्पर्कविहीनको संख्याका आधारमा हिजोको बाढ़ी सबैभन्दा ठूलो हुन सक्ने सुरक्षा निकायका अधिकारीहरूको अनुमान छ। नेपालले आफ्नै भूभागमा राखेको उपकरण समेत बाढ़ी आउनु अघि सूचना पठाउन असफल भएको देखिन्छ। गत वर्ष त्यही क्षेत्रमा यसै गरी अचानक बाढ़ी आउँदा 12 जनाको मृत्यु भएको थियो भने 18 जना बेपत्ता भएका थिए। त्यति बेला पनि पूर्व सूचनाको काम प्रभावकारी देखिएको थिएन। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार यस पटक चीनतर्फ बाढ़ी आएको पूर्व सूचना नेपाली पक्षले पाएको थिएन।
0: यसै बीच विज्ञहरूले हिम पहिरोकै कारण लेहेन्दे खोला थुनिएपछि आकस्मिक रूपमा ठूलो बाढ़ी आएको जनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि नेपाल चीन सीमा नाकामा हिमचट्टान पहिरो गएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिएको छ। प्राधिकरणले सेटेलाइट तस्विरको विश्लेषण गर्दै रसुवागढ़ी नाकाबाट करिब 20 किलोमिटर उत्तर पूर्व नेपाल चीन सीमा क्षेत्रमा गएको हिमचट्टान पहिरोका कारण लेहेन्दे खोलामा गेग्रान सहितको बाढ़ी आएको देखिएको जनाएको छ। प्राधिकरणले 9 र 10 भदौको सेटेलाइट तस्विर तुलना गरेर हिमचट्टान पहिरो तथा लेहेन्दे खोलामा आएको बाढ़ीको अवस्था विश्लेषण गरिएको जनाएको छ। बाढ़ीको सूचना स्थानीय प्रशासनबाट हिजो बिहान 8:40 जाँदाको समयमा प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका वरिष्ठ डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुलीले महाशाखामा बिहान 8:56 मात्रै बाढ़ीको सूचना आइपुगेको जानकारी दिए। रसुवा जिल्ला प्रशासन कार्यालय हुँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत सूचना महाशाखामा आइपुगेको उनले जानकारी दिए। भोटेकोशीको माथिल्लो क्षेत्रमा राखिएका सूचना बाढ़ी मापन केन्द्रहरू पनि बाढ़ीसँगै बगेको पराजुलीले बताए। सामान्य अवस्थामा नदीको सतह बढ़न थालेपछि ती केन्द्रहरूले स्वतः सूचना पठाउने गर्दछन्, तर यसपटकको बाढ़ी यति छिटो र शक्तिशाली रूपमा आयो कि ती केन्द्रहरूले सूचना नै पठाउन सकेनन्। जोखिमपूर्ण हिमाली क्षेत्रमा वास्तविक समयमै सूचना दिने सेन्सर, क्यामेरा र निगरानी प्रणाली आवश्यक रहेको पराजुले बताउँछन्। तर जोखिमको स्रोत सीमा पारे हुँदा नेपालले एक्लै बनाएको पूर्व सूचना प्रणाली पर्याप्त नहुने देखिन्छ।
3: यसैबीच बाढ़ीले भौतिक पूर्वाधारमा पनि ठूलो क्षति गरेको छ। बाढ़ीका कारण 19 मोटरवेल पुल र 40 किलोमिटर पक्की सड़क क्षतिग्रस्त भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढ़ीले पाँचवटा बेली ब्रिज पनि बगाएको छ। जोखिमका कारण मुगलिन नारायणगढ़ सड़क बन्द छ। आकस्मिक रूपमा आएको बाढ़ीले रसुवामा 9 वाणिज्य बैंकको शाखा बगाएको छ। ती शाखामा कार्यरत 26 कर्मचारी सम्पर्कविहीन छन्। बाढ़ीले रसुवाका 9 जल विद्युत केन्द्रमा क्षति गरेको छ। विद्युत आयोजना कार्यरत 60 कर्मचारी सम्पर्कविहीन भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। विदुर नगरपालिका 7 वडा अध्यक्ष रविन्द्र नेपालका अनुसार सोले बजारदेखि अक्करे बजारसम्मका 100 घर बाढ़ीले बगाएको छ। केहीले भागेर ज्यान जुगाए पनि ज्येष्ठ नागरिक र बालबालिका सम्पर्कमा नरहेको उनले बताए। नुवाकोटको डाँडा थोकका युगनाथ अधिकारीले भने आफ्नै आँखा गाडी आफन्त बगेको देखेका छन्। दुई दिदी भान्जा र भान्जा बुहारीलाई बाढ़ीले बगाएको उनले सुनाए। यस्तै नुवाकोटको उत्तरगया पब्लिक स्कूलका शिक्षक सोमलाल डंगोलले बाढ़ीपछि विद्यार्थी लिन गएको स्कूल बस समेत सम्पर्कविहीन भएको बताएका छन्। रसुवाको उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरूङका अनुसार भोटेपछि तटीय क्षेत्रका दर्जन भन्दा बढ़ी बस्तीमा क्षति पुगेको छ। काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं जलवायु अनुसन्धानकर्ता रिजन भक्त कायस्थले कान्तिपुरसँगको कुराकानीमा प्रारम्भिक आकलन तथा नेपाल र चीनका वैज्ञानिकसँग भएको छलफलका आधारमा हिम पहिरो खसेर लेन्दे खोला थुनिएको र पछि बाढ़ीमा परिणत भएको देखिएको जानकारी दिएका छन्।
0: रसुवामा आएको बाढ़ीका कारण मैलुङ 24 मेगावटको त्रिशुली र 14 मेगावट क्षमताको देवीघाट जलविद्युत आयोजना एवं 25 मेगावटको प्राधिकरणको सोलर आयोजना प्रभावित भएका छन्। 78 मेगावटको सालासुङ्गी सान्जेन, 14.8 मेगावटको माथिल्लो सान्जेन, 42.5 मेगावटको सान्जेन र 5 मेगावटको मैलुङ जलविद्युत आयोजनामा भने भौतिक क्षति नभएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए। प्रसारण लाइन अभावमा उत्पादन बन्द गरिएको छ। नदी बेसिनमा प्राधिकरणको सहायक कम्पनी र निजी प्रवर्धकबाट निर्माणाधीन गरी 470 मेगावटका 15 आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ। जलविद्युत आयोजनाका धेरै जसो कर्मचारी समेत सम्पर्कविहीन अवस्थामा छन्। बाढ़ीका कारण प्रसारण लाइन तथा वितरण लाइनमा क्षति पुग्दा रसुवामा पुनर्मा विद्युत सेवा अवरूद्ध भएको छ। नुवाकोट, धादिङ र गोर्खामा बिजुली पनि आंशिक रूपमा अवरूद्ध भए पनि केही स्थानमा पुनः सञ्चालनमा आइसकेको प्राधिकरणका प्रवक्ता ढकालले जानकारी दिए। अहिले दिनको 2500 मेगावट हाराहारी माग रहेकामा निर्यातमा समस्या पर्ने भए पनि आन्तरिक मागमा भने कुनै समस्या नपर्ने उनको भनाइ छ। विभिन्न स्थानमा 11 केबीका पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको प्राधिकरणको भनाइ छ। त्रिशुली स्थित 220 केबी 3B हब सबस्टेशन पूर्ण रूपमा क्षति पुगेको छ। चिलिमे 220 केबीको हब टावर अवरूद्ध भएका कारण उत्पादन बन्द भएको छ।
3: यसै गरी रसुवाको सीमा क्षेत्र रसुवागढ़ी र तल्लो तटीय क्षेत्रको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क पुल लगायत भौतिक पूर्वाधारदेखि जलविद्युत आयोजना र त्यहाँ कार्यरत कर्मचारी प्रभावित बनेका छन्। बाढ़ीले 19 मोटरेबल पुल प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सड़क विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार बाढ़ीले रसुवा नुवाकोट र धादिङका विभिन्न क्षेत्रका पक्की पुल बगेका छन्। न्यौपानेले भने बाढ़ीले 5 बेली ब्रिज पनि बगाएको छ। त्यहाँका सहायक नदी त्रिशुली, बेत्रावती, तादी खोला, गल्छी लगायत पक्की र बेली ब्रिज बगाएको छ। नुवाकोटको बेत्रावतीदेखि रसुवागढ़ी नाका जोड़े 40 किलोमिटर सड़क पूर्ण क्षति भएको उनको भनाई छ। बेत्रावतीदेखि रसुवागढ़ी नाकासम्मको 40 किलोमिटर सड़क बाढ़ीले पूर्ण रूपमा क्षति गरेको जानकारी पाएका छौं। त्यस क्षेत्रका ठाउँ ठाउँमा रहेका पक्की पुल पनि बाढ़ीले बगाएको छ। न्यौपानेले भने यो प्रारम्भिक विवरण हो, थप क्षतिको विवरण लिइरहेका छौं। जोखिमका कारण मुगलिन नारायणगढ़ सड़क बन्द गरिएको न्यौपानेले जनाएका छन्। विभिन्न ठाउँमा झोलुङ्गे पुल समेत क्षतिग्रस्त बनेका छन्। गोर्खाको धवाड़ीघाट र धादिङको चौकीटार जोड्ने झोलुङ्गे पुल बाढ़ीले बगाएको छ। धादिङको सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल समेत पूर्ण रूपमा क्षति भएको छ। बाढ़ीबाट 2 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पूर्वाधार मन्त्री सुनिल लम्सालले जानकारी दिए। भत्किएका संरचना निर्माण सक्दो छिटो गरिने पनि उनको भनाइ छ। बाढ़ीकै कारण बैंक तथा वित्तीय संस्थाका 18 भन्दा बढ़ी शाखामा क्षति पुगेको छ। यसमा वाणिज्य बैंकका 9, विकास बैंकका 8 र वित्तीय कम्पनीका 1 गरी करिब 1.5 दर्जन शाखामा क्षति पुगेको छ। धेरै शाखा बगेका छन् भने केही डुबानमा परेको प्रारम्भिक जानकारी प्राप्त भएको राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले जानकारी दिए।
0: भोटेकोशी बाढ़ीबाट प्रभावितको उद्धार र पीड़ितलाई राहत दिन धमाधम सहयोगको घोषणा हुन थालेका छन्। गैरावश्य नेपाली संघले 5 करोड़, एक्सट्रिम इनर्जी ड्रिंक्सले 1 करोड़ र राष्ट्रिय स्वतन्त्र पार्टी र आसोपाले 50 लाख रूपियाँ दिने हिजो नै जनाइसकेका छन्। नेपालका लागि विश्व बैंकका नेपाल निर्देशक डेभिड स्लेन्सले अर्थमन्त्री सोडिङ वागेला आपतकालीन सहयोगका रूपमा 25 अर्ब रूपियाँ उपलब्ध गराउन सक्ने जानकारी दिएका छन्। यस्तै गैरावसी नेपाली संघका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा बसेको वृहत भर्चुअल बैठकले भोटेकोशी बाढ़ी पीड़ितका लागि 5 करोड़ रूपियाँ सहयोगका साथै प्रभावित क्षेत्रमा प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरणका लागि चिकित्सकीय टोली परिचालन गरिने निर्णय गरेको छ। एक्सिम इनर्जी ड्रिंक्सले पनि सरकारी राहत कोषमा 1 करोड़ रूपियाँ राहत उपलब्ध गराइसकेको जनाएको छ। नेपालका दुई छिमेकी भारत र चीन साथै संयुक्त राज्य अमेरिका र विश्व बैंकले बाढ़ीपछि उद्धार राहत र पुननिर्माणका लागि सहयोग गर्ने घोषणा गरिसकेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँगको टेलिफोन कुराकानीमा सम्भव भएसम्म सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। भारतीय विदेश मन्त्री एस जयशंकरले विनाशकारी बाढ़ीका कारण नेपाललाई सहयोग गर्न 10 टन बराबरको राहत सामग्री तथा अत्यावश्यक औषधि पठाइएको जानकारी दिए। बुधबार बेलुकी नै ती सामग्रीहरू काठमाडौँ आइपुगिसकेका छन्। चीनले पनि तत्काल आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। चीनिया राजदूत चाङ माओमिङले सहयोग प्राप्त गर्ने प्रक्रिया शुरू गर्न आग्रह समेत गरेका छन्। अमेरिकाले पनि नेपाललाई सहयोग गर्न आफू तत्पर रहेको जनाएको छ। यसैबीच राष्ट्रसभा सचिवालय बैठकले बाढ़ी प्रभावित क्षेत्रमा 50 लाख सहयोग गर्ने निर्णय गरेको छ।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। सरकारले रसुवाको टिमुरे स्याप्रुवेशी तथा नुवाकोटको बेत्रावती त्रिशुली बट्टार देवीघाट लगायतका क्षेत्रमा बाढ़ीले ठूलो क्षति पुर्याएको जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार प्रारम्भिक जानकारी अनुसार भूकम्प गएपछि पहिरोका कारण बाढ़ी आएको विवरण प्राप्त भएको छ। संसदमा बोल्दै उनले भने
1: प्रारम्भिक सूचना अनुसार आज बिहान अन्दाजी 8:40 रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढ़ीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न ठाउँ टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशुली, बट्टार, देवीघाट लगायतको स्थानमा निकै ठूलो क्षति पुगेको छ। अत्यन्त प्रारम्भिक सूचनाका अनुसार 8:37 त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेको र त्यसका कारणले गर्दा बाढ़ी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्। त्यसलाई थप भेरिफाई गर्नुपर्ने आवश्यकता देखिन्छ।
0: बाढ़ीपछि 44 सुरक्षाकर्मी सम्पर्कविहीन भएको मन्त्री खनालले जानकारी दिएका छन्। उनले भने
1: रसुवा टिमुरे लगायतका प्रहरी चौकीमा कार्यरत 26 प्रहरी र सशस्त्र प्रहरी तर्फका 9 सुरक्षाकर्मी सम्पर्कविहीन रहेको अवस्था छ। त्यस्तै गरी सेनातर्फ टिमुरे र मैलुङ पोस्ट गरी जम्मा 44 सम्पर्कविहीन रहेको अवस्था छ। रसुवागढ़ी भन्सार अध्यागमन कार्यालय लगायतका केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहनु भएको अवस्था छ।
0: बाढ़ीपछि भोटेकोशी तथा त्रिशुली नदीको तटीय क्षेत्रमा जोखिम बढ़ेकाले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाइएको छ। सार्वजनिक र निजी सम्पत्तिमा व्यापक क्षति भएको मन्त्री खनालले जानकारी दिए।
1: भौतिक पूर्वाधारतर्फ सड़क, पुल, जलविद्युत र संचार क्षेत्र लगायतको ठूलो क्षति भएको आकलन गरिएको छ। सरकारी तथा निजी भवन र सम्पत्तिमा पनि निकै ठूलो क्षति पुगेको छ।
0: यस्तै गरी सरकारले भोटेकोशीको बाढ़ीबाट प्रभावित जिल्लाका स्थानीय तहलाई 3 अवधिका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्री परिषदले गरेको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले भने
2: विपदबाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई 3 अवधिको लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 32 विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने।
0: सरकारले बाढ़ीबाट अवरूद्ध हुन पुगेको विद्युत आपूर्ति यथाशीघ्र संचालनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले व्यवस्था मिलाउने निर्णय समेत गरेको छ।
3: रसुवामा भोटेकोशी नदीमा आएको बाढ़ीपछि 484 पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डले जारी गरेको प्रारम्भिक विवरण अनुसार सम्पर्कविहीन मध्ये 391 विदेशी र 93 नेपाली छन्। बाढ़ीपछि नेपाल पर्यटन बोर्ड प्रहरी पर्यटक प्रहरी तथा स्थानीय पर्यटन व्यवसायको समन्वयमा प्रभावित क्षेत्रमा रहेका यात्रुको अवस्था र स्थानबारे खोजी तथा विवरण प्रमाणीकरणको काम भइरहेको बोर्डले जनाएको छ। सुरक्षा निकाय, स्थानीय प्रशासन तथा टुर गाइड संघको समन्वयमा उनीहरूको अवस्था र वास्तविक संख्या एकन गर्ने काम भइरहेको छ। यस्तै लाङटाङ खोला जलविद्युत आयोजनाका 60 सम्पर्कविहीन भएका छन्। भटेकोशीमा आएको बाढ़ीका कारण 25 इन्जिनियर, ड्राइभर तथा अन्य 35 सम्पर्कविहीन अवस्थामा रहेको आयोजना प्रवर्तक विजय मोहन भट्टराईले जानकारी दिए।
0: यसैबीच जल तथा मौसम विज्ञान विभागले भोटेकोशी र त्रिशुली नदी आसपासमा बाढ़ीको जोखिम कायमै रहेकाले सचेत रहन आग्रह गरेको छ। चीनतर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै ताल पूर्ण रूपमा नखुलेको हुँदा जोखिम कायमै रहेको विभागको भनाइ छ। विभागले अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन भनेको छ।
3: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले रसुवामा आएको आकस्मिक बाढ़ीपछि उद्धार, राहत तथा विद्युत आपूर्ति पुनर्स्थापनाका लागि मन्त्रालयले समन्वय निरन्तर गरिरहेको बताएका छन्। मन्त्री श्रेष्ठका अनुसार बाढ़ीका कारण विद्युत उत्पादन, प्रसारण तथा वितरण संरचना सहित विभिन्न भौतिक पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। रसुवा तथा नुवाकोटका सञ्चालनमा रहेका र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजना समेत प्रभावित भएका छन्। नेपाल विद्युत प्राधिकरणले उद्धारका लागि 7 सवारी साधन परिचालन गरेको थियो भने 14 सवारी साधन तयारी अवस्थामा राखिएको बताएको छ।
0: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार। वसन्त ऋतुमा सगरमाथामा देखिने आरोहीको चहल पहल अब शरद ऋतुमा मनास्लु हिमालमा बढ़न थालेको छ। विश्वको आठौं अग्लो मनास्लु आरोहणका लागि यस वर्ष करिब 400 विदेशी आरोही आउने अनुमान गरिएको छ। आरोहण सिजन शुरू हुनु अघि नै आधार शिविरमा आवश्यक सामग्री पुर्याउने र बाटो खोल्ने काम शुरू भइसकेको छ। बढ़दो आरोही संख्यासँगै उद्धार स्वास्थ्य र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि तयारी थालिएको छ। कान्तिपुर कर्मी सूरज कुँवरले तयार पारेको सामग्री।
4: वसन्त ऋतुमा सगरमाथामा देखिने आरोहीको चहल पहल शरद ऋतुमा उत्तरी गोर्खाको मनास्लु हिमालमा देखिन थालेको छ। विश्वको आठौं अग्लो हिमाल मनास्लु आरोहणका लागि यस वर्ष अहिलेसम्मकै धेरै विदेशी आरोही आउने अनुमानसँगै उत्तरी गोर्खाको सामागाउँदेखि आधार शिविरसम्मको क्षेत्र फेरि आरोहण गतिविधिले भरिने देखिएको छ। मनास्लु आरोहणको मुख्य सिजन शुरू हुनु अघि नै आरोहण कम्पनीहरूले भदौ पहिलो साता यता आधार शिविरमा टेन्ट, खाद्यान्न, अक्सिजन, डोरी, स्नोवार, आइस क्रू र अन्य बन्दोबस्तीका सामग्री गोरखा र मनाङको सड़क मार्गबाट धमाधम पुर्याउन थालेको पर्वतारोहण संचालक संघका अध्यक्ष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले जनाए। दुई दर्जन भन्दा बढ़ी कम्पनीले आफ्नो कर्मचारी आधार शिविरतर्फ पठाइसकेको संघको तथ्याङ्क छ। आरोहीहरूका लागि मनास्लु हिमाल उक्लिन बाटो बनाउने रोप फिक्सिङको जिम्मा पाएको 7 सदस्यीय टोली पनि सोमबार बिहानै काठमाण्डुबाट हिँडेको छ। आइतबार लाजिमपाटमा आयोजित एक कार्यक्रममा टोलीलाई विदाई गरिएको पर्वतारोहण संचालक संघका महासचिव ऋषि भण्डारीले बताए। पर्वतारोही तथा गाइड छिरिङ भोटेको नेतृत्वमा रहेको टोली लमजुङको बेसी शहर हुँदै मनाङतर्फ लागिसकेको छ। आधार शिविर पुगेपछि मध्य भदौबाट मनास्लुको माथिल्लो भागमा बाटो खोल्ने काम अघि बढ़ाउने योजना छ। मौसम र हिमालको अवस्थाले साथ दिए 30 भदौसम्ममा समेट पुसका लागि बाटो तयार पार्ने र ढिलोमा 5 असोजसम्ममा काम सक्ने टोलीको लक्ष्य छ। विगतका अनुभवमा मनास्लुको मुख्य वेदर विन्डो असोज पहिलो सातादेखि 10 दिनसम्मको हुन्छ। मनास्लुमा बाटो खोल्ने र डोरी टाङ्ने काम अहिले पनि निजी क्षेत्रकै दक्ष जनशक्तिमै सरकार निर्भर छ। यस वर्षको 7 सदस्यीय रोप फिक्सिङ टोलीलाई पर्वतारोहण संचालक संघले व्यवस्थापन गरेको हो। मनास्लुमा डोरी फिक्सिङका लागि करिब 9600 मिटर डोरी, करिब 250 स्नोबार, 30 आइसक्रू तथा आवश्यक संख्यामा क्याराबिनर र रक पिस्टन पठाइएको महासचिव भण्डारीले बताए। रोप फिक्सिङमा जाने प्रत्येक आरोही कामदारलाई उपकरण भत्ता, शिखर आरोहण प्रोत्साहन, हिमालमा सामान ढुवानी तथा दैनिक ज्याला सहित 5-6 लाख रूपियाँसम्म खर्च हुने संघको अनुमान छ। खाना, बसाई, ढुवानी र अक्सिजन लगायत अन्य व्यवस्थापन पनि संघले नै गर्नुपर्छ। आरोहण कम्पनीहरूले आफ्ना आरोहीको संख्याका आधारमा खर्च बाँडेर रोप फिक्सिङ तथा बाटो खोल्ने कामको व्यवस्थापन गर्दै आएका छन्। पर्वतीय पर्यटनमा दक्ष जनशक्ति निजी क्षेत्रमै केन्द्रित भएकाले अहिले राज्यको संरचना कमजोर रहेको अवस्थामा निजी क्षेत्रले यो भूमिका निर्वाह गरिरहेको संघको भनाई छ। यस वर्ष मनास्लुमा विदेशी आरोहीको संख्या करिब 400 पुग्ने प्रारम्भिक अनुमान छ। गत वर्ष मनास्लु हिमालमा 404 विदेशीलाई आरोहण अनुमति दिइएको पर्वतारोहण संचालक संघका महासचिव भण्डारी बताउँछन्। गत वर्ष मनास्लुमा नेपाली सहित 659 जनाले सफल आरोहण गरेको पर्यटन विभागको तथ्याङ्क छ। यस वर्ष 400 हाराहारी विदेशी आरोही आउने हो भने शेर्पा गाइड तथा अन्य उच्च हिमाली जनशक्ति जोड़िँदा मनास्लुमा एकै सिजनमा उपस्थित हुने मानिसको संख्या निकै धेरै हुने देखिने आरोहीहरूले जनाएका छन्। यस वर्षको सम्भावित संख्या विगतको तुलनामा महत्वपूर्ण हुने सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले बताइन्। विभागले जारी गरेको 3 वर्षको शरद ऋतुको तथ्याङ्कले पनि मनास्लुमा लगातार आरोहण गतिविधि बढ़ेको देखाउँछ। विभागको तथ्याङ्क अनुसार सन् 2023मा 79 देशबाट 170 पर्वतारोहण टोलीले 42 हिमालमा आरोहण गतिविधि गरेका थिए। यसमा कुल आरोही संख्या 1324 थियो। सन् 2024मा 73 देशका 168 टोलीले 46 हिमालमा आरोहण गतिविधि गर्दा कुल आरोही 1280 थिए। गत वर्षमा भने 83 देशबाट 190 टोली नेपाल आई यहाँका 62 हिमाल पुगेका थिए। यसमा कुल आरोही संख्या 1538 पुगेको थियो। यस अवधिमा पर्वतारोहणबाट प्राप्त रोयल्टी पनि बढ़ेको देखिन्छ। मनास्लुको हकमा भने पछिल्लो वृद्धि अझ तीव्र देखिन्छ। यस वर्ष 400 भन्दा बढ़ी विदेशी आरोही आउने सम्भावना रहेको संघको भनाई छ। यस्तो भए गत वर्षको 404 विदेशी आरोहीको तथ्याङ्क समेत पार हुन सक्छ। संघका अधिकारीहरू यसलाई मनास्लु आरोहणको नयाँ उच्च बिन्दु बन्न सक्ने सम्भावनाका रूपमा हेरेका छन्। तर बढ़दो आरोही संख्या आफैमा उपलब्धिको विषय मात्र होइन, मनास्लुको साँघुरो माथिल्लो मार्ग र सीमित वेदर विन्डोले व्यवस्थापन र सुरक्षाको चुनौती पनि बढ़ाउने आरोही बताउँछन्। मनास्लुको आधार शिविरसम्मको व्यवस्थापन तुलनात्मक रूपमा सहज भए पनि समेटतर्फ जाने बाटो साँघुरो छ। मौसम खुल्ने समय पनि सीमित हुने भएकाले एकै पटक धेरै आरोही माथि जाँदा चाप बढ़न सक्ने शेर्पाको भनाई छ।
5: कान्तिपुर सविस्तार।
0: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो। It's always fun when you hit the road.

कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। बंगलादेशका विभिन्न शिविरमा बसोबास गर्दै आएका हजारौं रोहिंग्या शरणार्थीले स्वदेश फिर्तीको माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले म्यानमार स्थित राखिन राज्यमा सुरक्षाको प्रत्याभूति सुनिश्चित गरिदिन पनि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्। म्यानमारको रोहिंग्या जातीय र धार्मिक अल्पसंख्यक समूहका 10 लाख भन्दा बढ़ी शरणार्थी अहिले दक्षिण पूर्वी बंगलादेशको कक्स बजार जिल्ला ओरपरका शिविरमा बसिरहेका छन्। 2017 अगस्तको अन्तिम साता रोहिंग्या मुस्लिम विद्रोह समूहले गरेको आक्रमणको जवाफमा म्यानमार सरकारले राखिन राज्यमा कड़ा अपरेशन शुरू गरेको थियो। 25 अगस्तमा शुरू भएको सेनाको दमनपछि ठूलो संख्यामा रोहिंग्या मुस्लिमहरू देश छाडेर भागेका थिए। सयौं रोहिंग्या गाउँमा आगो लगाएको अभियोग म्यानमारको सेना र त्यहाँका सशस्त्र दस्तामाथि लगाइएको छ। अहिले लगभग 10 लाख मानिस कक्स बजार स्थित शरणार्थी शिविरमा छनृ।

0: हेल्थसँग कहिले गरिदिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब खेल समाचार। कुशल भुर्तेले कप्तानी इनिङ्स खेलेपछि नेपाल ए क्रिकेट टोलीले अस्ट्रेलियाको टप एन टी ट्वेन्टी सिरिजमा दोस्रो जीत निकालेको छ। नेपाल ए ले हिजो अस्ट्रेलियन क्यापिटल टेरिटरीलाई 4 विकेटले पराजित गरेको हो। डार्विनको मारारा क्रिकेट मैदानमा पहिलो ब्याटिङमा आएको अस्ट्रेलियन क्यापिटलले निर्धारित 20 ओभर खेल्दै 9 विकेटमा 140 रन बनाएको थियो। जवाफमा 141 रनको लक्ष्य नेपाल एले 4 बल अघि नै पूरा गरेको हो।
3: अब मौसम सम्बन्धी जानकारी। अहिले देशभर मनसुनी वायुको प्रभाव छ। हाल मनसुनको न्यून चापीय रेखा सदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग, बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यही बेर अघि काठमाडौँ उपत्यकाको
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल,
10: पाथीभरा डेन्टल, हातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98 4।
11: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा। सम्पर्क 98-5-60-177।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98-4-20-22-667।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीडीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295-61-165, 98-4-21-52-504, 98-4-21-26-987 र 98-5-20-51-906।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल, 98-6-15-39-444
10: र 029-5-90-155।
12: More style, more design. Total Tailors.
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295-62201, 97-4-29-22-520।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98-60-96-40-00
3: र 98-19-32-76-75।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड हार्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड हार्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768।
19: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2000

0: अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सङ्खुवा सभा।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: हैन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दै छु हो नानीलाई।
4: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
4: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
5: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
4: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
5: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
4: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
5: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
4: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
5: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
4: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
5: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
4: थप जानकारीको लागि 029 5 62 061,
5: 029 5 70 315
4: र 98 5 20 60 177
5: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
7: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98 5 20 55 768।
9: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली,
9: सम्पर्क 029140084 र 9804045827।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार,
11: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
12: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लागेपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: होटल टेलरिङ सेन्टर खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल 9865349444
13: र 029590155।
14: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
15: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
16: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
17: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
18: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादाबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295561165, 98421552504, 98421269987 र 98520519906।
19: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
21: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
22: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
21: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू:
21: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
22: दाँत खोल्ने, दाँत सफा गर्ने,
21: दाँतको एक्सरे गर्ने,
22: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
21: झिक्न मिल्ने आरपीडी लगाइने,
22: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
21: बाङ्गो टिङ्गो दाँत मिलाइने,
22: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
21: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
22: सम्पर्क नम्बर 0295906067 र 98422267।
23: राष्ट्रको गौरव नेपालीको आवाज।
0: आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ट्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0 29 5 62 2 1 97 4 29 22 5

ಹಿತಾಯ ನಾಗಾನನಾಯ ಸ್ತುತಿಯೇಜ್ಞ ವಿಭೂಷಿತಾಯ ಗೌರೀಸುತಾಯ ಗಣನಾಥ ನಮೋ ನಮಸ್ತೆ. कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने र कार्यक्रम कतिखेर आउँछ भनेर रेडियोको सेट अगाडि बसिरहनुहुने तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी आज पनि कार्यक्रमको समय सँगसँगै उपस्थित भइसकेको छु. हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण लिएर उपस्थित हुने गर्छौ र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिँदै अगाडि बढ्नेछौ. आज पनि कार्यक्रमको शुरूवाती चरणमा छु. कार्यक्रमलाई ढिलो नगरिकन हामी कार्यक्रमतर्फ अगाडि बढ्न चाहँदै गर्दा मलाई एउटा कुराको असाध्य मनमा धेरै कुराको पीर परिरहेको छ. मलाई यो पीरले गर्दा तपाईहरूलाई पक्कै पनि मैले भन्नै पर्छ. हिजो म चितवन जिल्लामा हुँदै गर्दा हिजो तिब्बत क्षेत्रबाट रसुवागढी टिमुरे खोला हुँदै भोटेकोशी वेत्रावती हुँदै आएको जुन एउटा अकल्पनीय अशोचनीय जुन एउटा दुःखद घटना घटेको छ, यो घटनाले चितवन पनि यस्तै छ भन्ने धेरैलाई खबर पुग्दाखेरि म चितवनमा भएको थाहा पाउँदाखेरि मलाई रेडियोमा सुन्ने सज्जनहरूले धेरैजनाले 100 जनाको फोन हिजो आयो. सबै सबैलाई कतिलाई म आफै बोल्ने कति मान्छेलाई हाम्रो टिमबाट चाहिँ हामी ठिक छौं हामी सुरक्षित छौं भनेर हामीले जानकारी दिइरहेका छौं. यस मानेमा के भन्न चाहे भने चितवनमा आइपुग्दाखेरि हिजोको यो भयावह बाढी सामान्य भयो. सामान्य पनि किन भयो भने मुङलिन कटिसकेपछि त्रिशुलीको जुन क्षेत्रफल छ एकदम चौडा भएर आएको छ. झन् यता देखबारतिर आइसकेपछि झनै ठूलो ठाउँमा बग्न पाएपछि धेरै माथि जान पनि पाएन, सामान्य नै रह्यो. तथापि म भने भरतपुरमा छु, भरतपुर तपाईँको नारायणदेखि धेरै माथि पर्छ. यहाँ त्यस्तो क्षति भने अहिलेसम्म कहिले भएको छैन, हुन पनि हुँदैन. यहाँ धेरै उच्च ठाउँमा छौँ हामी है. यो त भयो, मलाई जजले मेरा शुभचिन्तकहरूले मलाई खोज्नु भएको थियो, म सुरक्षित छु भन्ने कुराको सबैलाई जानकारी. यो हिजो भएको भयावहमा धेरै नेपाली अथवा हाम्रा देशमा पाहुनाको रूपमा आउनुभएका विदेशी पर्यटकहरूको पनि हिजो भयावह एकदम अशोचनीय अकल्पनीय घटनाहरू घटेको छ. त्यो घटनामा पर्ने सम्पूर्ण परिवारलाई धैर्य धारण गर्न सक्ने क्षमता भगवान राष्ट्रदेव मुक्तिनाथ भगवानले कृपा गर्नुहोस् भन्दै हिजो जतिको पनि अलिकति अकल्पनीय यो सोचाइभन्दा परको घटना घट्यो त्यो घटनामा पर्नेहरूलाई हार्दिक श्रद्धा सुमन वैकुण्ठवासको कामना, भगवान राधाकृष्णको जुन गोलोकधाम, भगवान नारायण र विष्णुको वैकुण्ठ धाम जस्ता र शिवका कैलाश धामहरू जस्तामा उहाँको पदगमन होस्, आत्माले त्यो ठाउँ पाओस्, आत्मा कतै नभड्कियोस्, यो मेरो हार्दिक समवेदना गर्दै कार्यक्रम ज्योतिष दर्पणलाई अबको क्रममा भने अगाडि बढाउँछु. अगाडि बढाउँदाखेरि एउटा श्लोक चाहिँ भन्नै मन लाग्यो, किनभने हामीले धेरैचोटि तपाईँहरूलाई श्लोक पढाउँदा पढाउँदा पढाउँदा गरेका छौं. हामीले चाणक्य नीतिमा एउटा श्लोक पढ्थ्यौं क्या, नदीनाम शस्त्रपाणीनाम नखीनाम श्रृङ्गणाम तथा विश्वासो नैव कर्तव्य स्त्री सुराज कुलेषु च. नदीको विश्वास नगर्नु, नखीनाम शस्त्रपाणीनाम नदीको विश्वास नगर्नु, शस्त्र पाणी पाणी भनेको हातमा शस्त्र धारण गर्नेवाला भनेको हातमा हतियार लिएर जो उठिरहेको छ जो हिँडिरहेको छ त्यस्ताको पनि भर नगर्नु, नखीनाम लामा लामा नङ भएका व्यक्तिहरूको पनि भनौँ न भालुहरूको भनौँ होइन हामीले बुझ्दा त्यस्ताको पनि विश्वास नगर्नु, अथवा बिरालो कुकुरहरू हामी घरमा पाल्छौ नि त्यस्ताले कुन दिन के गरिदिन्छन् थाहा हुँदैन. नखीनाम भनेको अर्थ त लाग्छ श्रृङ्गणाम लाम लामा सिंह भएका चिजहरूलाई पनि हामीले त्यतिकै छाडा छोडेर उसको नजिक नजिक गयो भने कुनै फ्याट्टा हान्दिन सक्छ. यस्तै यस्तै कुरामा विश्वास हो नैव कर्तव्य स्त्री सुराज कुलेषु छ, स्त्रीको पनि विश्वास नगर्नु भनेर लेखा छ. अब एउटा यहाँ गम्भीर प्रश्न उठ्छ तपाईँहरूलाई, स्त्री भनेको हामी छोरी मान्छेलाई भन्छन् तर यो शब्दको अर्थ कहाँनिर प्रयोग हुन्छ भने विशेष गरी राजनीति गर्ने स्त्री
त्यसमा पनि विशेष यो स्त्री भन्ने शब्द चाहिँ अलिकति देह व्यापार गर्ने स्त्रीहरूको सँग चाहिँ विश्वास नगर्नु भन्न खोजिएको जस्तो लाग्छ मलाई। राजकुलेषु छ, राजकुल भनेको राजाको सत्ता हुन्जेलसम्म राजा, अहिले राजनैतिक कर्मीहरूसँगको विश्वास गर्न हुँदैन। नेपालमा त्यस्तो घटनाहरू धेरै छन् नि, आफूसँग मिल्दाखेरि ऊ राम्रो हुन्छ, आफूसँग मिलेको भोलिपल्ट उसलाई मुद्दा जारी गरेर जेल हालिहाल्न मन लाग्छ, होइन त्यस्तै त हो नि। यो विश्वास हुँदैन राजनीतिमा पनि भन्न खोजेको, राजकुल भनेको राजनीति पनि तर्फ जान्छ। त्यसकारणले गर्दा हामीलाई हिजो जुन नदीनाम शस्त्र पाणिनाम, नदीलाई विश्वास नगर्नु भनेको छ। सानो नदी कुनै दिन ठूलो बन्न सक्छ, त्यही भएर हामी अझै पनि सचेत हुनुपर्छ। हामीले आजभन्दा पहिले पनि जुन मेलम्चीमा जुन एउटा भयावह घटना घटेको थियो, त्यो पनि खोलाकै कारणले गर्दा भइरहेको थियो भने हामी खोलाबाट सतर्क हुनु पर्यो। हाम्रा खोलालाई हामीले पुज्नुपर्छ। हामीले त्रिशूल मातालाई पूजा गर्ने मातालाई हामीले त्यहाँ ढल फ्याल्ने काम बन्द गर्नुपर्छ। यस्तै यस्तै कुरा धेरै छन् भन्नु भने फेरि गुरु पनि राजनीति गर्न थाल भन्नुहुन्छ। आज यति गरेँ, सबै सबैले नदीको छेउमा घर सकभर नबनाऊ, नदीमा हामीले पुज्ने जय गंगे माता हर हर गंगे भनेर हामी त्यहाँ धूपबत्ती गर्ने ठाउँमा फोहोर फ्याल्ने जस्ता कामहरू गर्दा पनि अलिकति भयावह हुन सक्छ, सकभर नहोस् भन्ने हाम्रो कामना हो। यति चाहिँ मैले भन्ने प्रयास गरे, तपाईँहरूलाई जानकारी दिएँ। सबैजनालाई सुरक्षित रहेर अझै पनि धेरै कुरामा समस्या भइरहेको भन्ने जानकारी प्राप्त भएको छ। नेपाल सरकारबाट उद्धारको काम भइरहेको छ। सम्पूर्णलाई फेरि पनि हार्दिक श्रद्धा सुमन। अब कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचरबाट समिति 2083 साल रहेको छ। आज भदौ महिना 11 गते, आज बिहिबार। तदनुसार ईस्वी सन 2026 आज अगस्त महिनाको 27 तारीक रहेको छ। आज नेपाल सम्मत 1146 रहेको छ। गुल्लाफ रौद्र नाम संवत्सर श्री सूर्य रहेको छ। दक्षिणायन वर्षा ऋतु श्रावण शुक्ल पक्ष। आज शुक्ल पक्षको सूर्योदयबाट हेर्दा यहाँ के देखिन्छ भने सूर्योदयमा आज चतुर्दशी देखिन्छ। 7:08 बिहानको 8:31 मिनटसम्म चतुर्दशी छ। तत्उपरान्त भने अब केही मिनट पछाडि नै पूर्णिमा तिथि प्रारम्भ रहनेछ। धनिष्ठ नक्षत्र 53:11 26:57 शोभन योग 9:58 भजलाकरण 38:13 आज आनन्द आदि योगमा भने श्री वत्स योग रहेको छ। आजको दिनमानको समय 32 पूरा पुरी रहेको छ भने आज बिहान सूर्योदय 5:40 मिनट जाँदा भयो। स्थानीय सूर्यास्त 6:28 मिनटमा आज पूर्णिमा व्रत हो है। आज पूर्णिमाको व्रत बस्नेहरूले आज व्रत बस्नुपर्छ। आज श्री शिवजीमा पवित्रारोपण हयग्रीव उत्पत्ति भएको दिन बाजुरामा रहेको बड़ी मालिकामा आज मेला लाग्ने दिन छ। सुरक्षित रहनुहोला, वर्षाहरू हुन सक्छन्। बड़ी मालिका यसै पनि सुन्दर सौभाग्य एकदम ठूलो पवित्र ठाम पनि हो र एकदम पर्यटकीय नगरी पनि हो। वास्तविक स्वर्ग त्यहाँ गएर देखिन्छ भन्ने छ। अब बाजुरामा जाने सौभाग्य हामीलाई पनि मिलिरहेको छैन, यो कुराको जानकारी गराए। अब हामी आज पूर्णिमा व्रत, भोलि ऋषि तर्पणी, रक्षाबन्धन, जन्म पूर्णिमा, कुम्भेश्वरको साईकुण्ड मेला, पशुपतिनाथमा पनि विशेष गरी भोलिका दिनमा विशेष मेलाहरू लाग्ने भनेर पञ्चाङ्गमा पनि उल्लेख गरिएको छ भने

0: रहनु भएको छ। मंगल मिथुन राशिमा छन्। बुध सिंह राशिमा, बृहस्पति कर्क राशिमा, शुक्र ग्रह कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देखिएको छ। धेरै गुरूहरूले मैले फेरि जोडिहाले, धेरै गुरूहरूले मैले त पहिले पनि भनेको थिएँ यस्तो भयावह हुन्छ भनेर त्यो अफवाह फैलाउनु भएको छ। युट्युबमा हेरेर तपाईँ विश्वास नगर्नुहोला, कसैले पनि केही पनि बोलेको थिएन। युट्युबमा भिडियो हाल्ने तरिकाहरू धेरै फरक हुँदो रहेछ। पहिले पोस्ट गरेर नै भयो भने फाटो ल्याएर पहिले चाहिँ ऊ गरिदिने, प्राइभेट गरिदिने, अहिले चाहिँ बाहिर देखाइदिने, त्यो खालको हुँदो रहेछ। त्यो सिस्टम पत्ता लागिसकेको छ। यस्ता भयावह फैलाउने मान्छेहरूलाई कारवाही होस् हाम्रो पनि यो माग छ। अब आज जन्मिने सम्पूर्ण जातकको मकर राशि रहनेछ। दिउँसोको 2 बजेर 15 मिनटसम्म जन्मिनेको मकर राशि, त्यस पछाडि जन्मिने व्यक्तिहरूको लागि भने कुम्भ राशि रहनेछ। अब आजको तपाईँको राशिफल अलिकति कार्यक्रममा ढिलो भइरहेको छ, हामीले तपाईँलाई विशेष जानकारी गरायौं। अबको क्रममा तपाईँको राशिले के भन्छ, तपाईँका ग्रह गोचर अब यस प्रकार रहेको छ। ग्रह गोचर हुन्छ राशिफल। सबैभन्दा पहिलो राशि मेष राशि हो। मेष राशिको लागि आजको दिन राम्रै छ, उन्नति प्रतर नै रहनेछ, आर्थिक क्षेत्रमा प्रसन्न नै रहनेछ, स्वास्थ्यमा भने अलिअलि केही दशाहरू देखिनेछ, साढे सातको पनि यतिखेर मध्य रहेको कारणले गर्दा। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ, मान सम्मानमा पनि वृद्धि रहनेछ, नबनेका कामहरू बन्दै जान सक्ने योग छ। तपाईँले सोचेका कामहरूबाट पनि धेरै कुरामा सहज नहुन सक्ने सम्भावना भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नुहोला। वृष राशिको पनि उद्धार हुने दिन र शुभ दिन रहेको छ। तपाईँले सोचेका कामहरूबाट निकै राम्रो उन्नति र प्रगति रहनेछ, स्वास्थ्यमा निकै सुधार हुनेछ, आज मन भने हल्का रहनेछ, आफन्तहरूले पनि प्रेम सद्भावहरू दर्शाउनेछन्। धार्मिक क्षेत्रमा मन जान सक्छ, तर दिनको उत्तरार्धमा भने केही कामले सताउने सक्छ, एउटा अधुरो काम नै अधुरे रहन सक्ने योग छ भने कृषि र पशु सोपायमा लाभ लिन सकिने योग छ। आजको दिन तपाईँको लागि मांगलिक क्षेत्रमा उन्नति र प्रगति नै रहनेछ, मान सम्मानमा वृद्धि हुनेछ भने आटेक ताकेका कामहरूबाट पनि धेरै कुरामा शुभ आजको राशिबाट सिम्मलाई संकेत छ। कन्या राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ, नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग धेरै राम्रो देख्न सकिन्छ। अलिकति कामहरूमा तपाईँले अलिकति केही मेहनत गरेमा नयाँ कामको पनि थालनी हुन सक्ने सम्भावना छ। दिन सकारात्मक ऊर्जाशील रहेको योग छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज छ। पञ्चम स्थानमा चन्द्रमा जाँदै सँगै सन्तानबाट नयाँ र खुशीका समाचार सुन्न पाइने योग छ, तर लग्नमा चन्द्रमा नीच हुने व्यक्तिहरूलाई भने अलिकति अशुभ घटनाहरू पनि सुन्न पर्ने सम्भावना रहेको छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज छ, मान सम्मानमा वृद्धि रहनेछ भने आटेका ताकेका कामबाट पनि सहज हुने योग राशिमा संकेत छ। मान सम्मानमा वृद्धि रहनेछ, सर्वसाधारणबाट तपाईँलाई सम्मान भने प्राप्त गर्न सकिनेछ। अलिकति आफ्नो उच्च मूल्याङ्कनहरू तपाईँको अरूले पनि गर्न सक्छन्। तपाईँको लागि दिन सुखद बन्दै जान सक्ने खालका योगहरू पनि राशिमा संकेत छ।
2: मकर राशि।
0: मान सम्मानमा वृद्धि हुनेछ। आर्थिक ताकेका कामहरूबाट सहज हुनुका साथ साथमा उन्नति र प्रगति पनि राम्रो रहनेछ। चन्द्रमा

0: नै राशिमा हुँदा आजको दिन तपाईँको लागि मांगलिक पनि हुन सक्ने योग देख्न सकिएको छ। लामो दूरको यात्राहरूमा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहनुको साथसाथमा इष्टमित्रहरूले पनि साथ दिने योगहरू रहेका छन् र लामो दूरको यात्रामा तपाईँको लागि सहज हुन सक्ने योग रहेको छ। लग्नमा शनि र यतिखेर बाह्रौं चन्द्रमा हुने बेला भइरहेको अवस्थामा तपाईँको लागि स्वास्थ्यमा निकै समस्या पर्न सक्छ। उन्नति र प्रगतिमा बाधकहरू आफ्नै परिवारका व्यक्ति हुन सक्छन्। लामो दूरको यात्रामा आजको दिन विशेष ध्यान दिँदै अगाडि बढ्नुभयो भने शुभ हुनेछ।
1: के तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। 98 4 53 97 658 र 98 1 42 73 601 सीधा रूपमा तपाईँहरू मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्छौ। अब हामी आज रक्षाबन्धनको दिनमा छौं भनौँ, अब होइन भनेको आज 11 गते भइहाल्यो, बिहिबार भयो, चतुर्दशी भयो, भोलि ऋषि तर्पणी, भोलि बिहान 9 बजेर 16 मिनटसम्म चाहिँ ऋषि तर्पणीको दिन छ, यानि कि रक्षाबन्धनको दिन छ, यानि कि जनै पूर्णिमा। श्रावणी स्नान भोलि नै गर्ने हो, आज होइन। तर अलिअलि कुनै कुनै ठाउँमा गुरुहरू अब आफै आफै बाठो भएर त होला नि, होइन बाठै भएर भन्नु पर्यो, किनभने पञ्चाङ्ग निर्णायक विकास समितिलाई हामीले सर्वोपरि मानेर कि यस्तो खालको कुराहरू हामीले पहिले नै हेरेर अगावै छलफल गरेर यसरी यो यो कारणले यो हुँदैन भन्न सक्ने सामर्थ्य हुनुपर्छ। आजभोलि के भयो भने धर्ममा पनि आफ्नो टिको अनुसार होइन के भन्छ यसलाई अर्को सम्प्रदाय अनुसार अलिकति हामीले फरक फरक गर्न थाल्यौँ भने धर्म मासिन्छ। अब है हामीले सनातन सभ्यता यो मासिँदै गर्दा देशमा धेरै अरिष्टहरू हुँदै गर्दा हामी एकजुट भएर सनातन सभ्यता के हो, सनातन धर्म के हो, हामीले एकमुष्ट रूपमा मान्नुपर्ने हुन्छ। अब एकादशी लेखिदिन्छ एक दिन, अर्को थरूले भोलिपल्ट भनिदिनुहुन्छ। अब हुँदाहुँदै टीको अनुसारले एकादशी त बाँडियो बाँडियो, अब जनै पूर्णिमा जस्तो महत्वपूर्ण कर्म, यो चाहिँ ब्राह्मणत्व प्राप्त गर्न एउटा संस्कारयुक्त बन्नको लागि जनाई जजलले धारण गर्नुभएको छ उहाँहरूको ठूलो पर्व हो यो, यसलाई पनि हामीले टीको अनुसार विभाजन गरियो, भूगोल अनुसार विभाजन गरियो, जिल्ला अनुसार विभाजन गरियो भने हाम्रो अस्तित्व अब धेरै पर छैन, माटोमा गइसकेको छ। त्यसकारणले गर्दा गुरुबारलाई पनि अनुरोध छ, मैले यही कुरा नहोस् भन्नलाई मैले सप्ताह पनि जुराएर लाउनुपर्छ भन्या हुन्छु, रुचि पनि मैले जुराएर लाउँ भन्ने हुन्छु। हाम्रोतिर त चलन छैन भन्दै भने हाम्रोतिर र तिम्रोतिर भन्ने बित्तिकै गुरु बिग्रिन्छ यहाँ। त्यही भएर हामीले हिजो पनि विशेष छलफलमा थियौं हामी, यो के हो यो कुरो भन्दा पञ्चाङ्ग निर्णायक समिति अहिले पनि अडिग रहनु भएको छ। 2083 सालको जनै पूर्णिमा भदौ महिनाको 12 गते शुक्रबार भोलि नै हो भनेर अडिग हुनुभएको छन्। धेरै प्रमाणहरूले यसो भएमा यस दिन अगाडि गर्ने भने छ चलन, होइन त्यसो हुँदाहुँदै पनि उहाँहरूले त्यसलाई मान्नु भएको छैन, किनभने त्योभन्दा ठूलो प्रमाणहरू उहाँले पेश गरिरहनु भएको छ, बुझ्नुभयो कि भएन। त्यही भएको कारणले गर्दा तपाईँहरूले ध्यान दिनुपर्ने अवस्थाहरू हुन्छन्, धेरै कुराहरू छन्, शास्त्रमा आफ्ना मत मतान्तरहरू हुन्छन्। हामीलाई रेडियो सुन्दै हुनुहुन्छ, हामीलाई विश्वास गर्नुहुन्छ भने जनै पूर्णिमा रक्षाबन्धन 12 गते शुक्रबारको दिनै पूर्णिमा रहेको छ है। सूर्य उदयमा जुन दिन पूर्णिमा तिथि भेटेको छ त्यही दिनलाई हामीले मान्यौं भन्नुभएको छ। अब यसमा धेरै तर्कहरू पनि छन्, तिथि धेरै तिथि थोरै, अब एउटा उखान पनि भन्छु ल, अरू बेला चाहिँ लाग्दो तिथि छोड्दो व्रत भन्ने होइन, अनि यो बेला चाहिँ ऋषि तर्पणी पनि त व्रतमा जान्छ नि, पितृकर्म त होइन नि त। त्यसो भएको हुँदा 12 गते शुक्रबार नै परेको छ, ढुक्क बारे गर्नुहोला। धेरैले मलाई सोध्नु भएको छ कसरी जनै लगाउने, मैले त अहिलेसम्म जनै फेरेको छैन, पोहोर बल्ला व्रतबन्ध गरेको 1 वर्ष पनि भएको छैन भन्नुभएको छ। त्यस्तो भएको खण्डमा भोलि श्रावणी स्नानहरू गर्नुपर्छ, गाईको गोबर अमलाको माटो होइन यसरी शरीरमा लेपन गर्नुपर्छ, बेसारहरू लिएर आफू स्नान गरेर यज्ञ पवित्रलाई मन्त्रणा गर्नुपर्छ। यज्ञोपवितको जुन त्यो तन्तु हुन्छ नि, तपाईँहरू त्यसलाई के भन्नुहुन्छ शिखा अथवा गाँठो, त्यहाँ नामहरू हुन्छन्, त्यसको नाम अनुसार त्यहाँ पूजाहरू गरेर आह्वान गरेर होइन रुद्राभिषेकहरू गरेर अनि बल्ल त्यस पछाडि त्यसको विधिहरू सकेर रक्षा सूत्र पनि पवित्र हुन्छ, यज्ञोपवित यानि कि जनै पनि पवित्र हुन्छ। त्यसो भएर हामीले हातले बनाएको जनै नै सर्वोत्कृष्ट हो मेसिनले बनाएको भन्दा, आजभोलि किनेका प्राय जसो जनैहरू मेसिनले बनेका हुन्छन्, त्यसमा चाहिँ हामी एकदम सावधानी हुन जरुरी छ है त। अब हामी नै बिग्रिहाल्छौँ, फेरि ब्राह्मणले नै गर्छौँ यो काम, फेरि त्यही ब्राह्मणले ल्याएर बेचिदिन्छन् त्यही जनाई। अनि कम्तीमा त जनाई हुँदैन भनिसकेपछि त ब्राह्मणले त जनाई नकिन्ने हुन्न, हातले बनाएको जनाई छ त संसारमा कति छ, कति अलिकति महँगो पर्ला ठिक छ, तर राम्रो चिजलाई त महँगो पर्छ नै पर्छ के, जनाई 2 रुपियाँ पाइन्छ, अर्को जनालाई 20-25 रुपियाँ पर्छ, 2 र 25मा त फरक परेन, 23 रुपियाँको फरक पर्यो होला, उदाहरण पर्छ, राम्रो चिजलाई डबल होइन 4 गुणा 10 गुणा महँगो पर्छ, तर राम्रै जनाई खोजी खोजी हातले बनाएको शास्त्रीय जनाई भन्छौँ हामी त्यसलाई, त्यसरी लाउँ होला। आजभोलि चाइनाले बनाएका, चाइनाबाट आएका मेसिनले बनाएका जनाईहरू सकभर प्रयोग नगरौ है त। यति भने अब जनाईको लागि यज्ञो पवित्रम परमम पवित्रम प्रजापतिर्य सहजम पुरस्ताद आयुष्यमग्रम प्रतिमुन्त शुभ्रम यज्ञो पवित्रम बलमास्तु तेज। यो मन्त्र भनेर जनै लगाउने, शरीरमा भएको जनालाई भन्ने, फेरि एकदम सम्मान साथ भन्नु पर्यो कि, हेप्न भएन, फुत्त फ्यालिहाल्न भएन। एतावत् दिन पर्यन्तम् ब्रह्मत्वम् धारितम् मया जीर्णत्वात् त्वत् परित्यागो गच्छ सूत्र यथा सुखम्। एतावत् दिन पर्यन्तम् ब्रह्मत्वम् धारितम् मया जीर्णत्वात् त्वत् परित्यागो गच्छ सूत्र यथा सुखम्। यज्ञो पवित्रम् परमम् पवित्रम् प्रजापतिर्य सहजम् पुरस्ताद् आयुष्यमग्रम् प्रतिमुञ्च शुभ्रम् यज्ञो पवित्रम् बलमस्तु तेज भन्ने। अनि अर्को मन्त्र, येन बद्धो बलि राजा दानमेन्द्रो महाबल तेन त्वं प्रतिबध्नामि रक्षेमा चलमा चल। रक्षासूत्र भन्ने मन्त्र अथवा रक्षाबन्धन अथवा तागो धागो के तपाईँको त्यो ठाउँको नाम चाहिँ के छ मलाई थाहा छैन, मन्त्र चाहिँ त्यही हो है। अब यो कहिलेकाहीँ तपाईँहरूलाई आज भनिदिइहाल्नुपर्छ मैले, जनाई अब एक वर्ष मात्रै फेर्ने त गुरु भन्दा धेरैको प्रश्न आउँछन् फेरि आज मलाई, होइन जनाई त्याग्ने सूतकै मृतकै चैव गति मास चतुष्टय नवेज्ञो पवितानि धृत्वा जीर्णानि सन्त्यजेत भनेको छ। कम्तीमा सूतकै सूतक पर्यो भने चोखिएको दिन गौत खाएर, मृतकै मृत्यु भएर जुठो पर्यो भने पनि गौत खाएको दिन शुद्ध भएको दिन, अब सूतक पनि परेन जुठो पनि परेन, के गरिन्छ गुरु, मास चतुष्टय 4 महिनामा भन्या छ यसले, होइन 4 महिनाभन्दा धेरै लामो भएन जनै, जुठो पनि परेन सूतक पनि परेन भने 4 महिनामा फेर्नै पर्यो, बिहान उठेर नुहाइ धुवाइ गर्ने शुद्ध भएर ल आजमा जनाइ फेर्नु पर्यो 4 महिना भयो है भन्ने टक्क फेर्ने, सकभर पूर्णिमाको दिन फेरेको झन उत्कृष्ट भयो होइन, बरु 3 महिनाको अन्तिम दिनमा फेर्दैन नि भयो, 3.5 महिनामा फेर्दै नि भयो, तर 4 महिनामा धेरै लामो चाहिँ भएन है। यो सबै कुराहरू तपाईँलाई मैले जानकारी गराए, हामी आज विशेष दिनमा छौं, भोलि धेरै ठाउँमा यो विवाद नहोस् भनेर मैले रेडियोबाट पनि जानकारी गराएँ। हामीले हिजो पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारीज्यूहरूसँग, अध्यक्षज्यूहरूसँग, कार्यकारी निर्देशकज्यूहरूसँग हामीले हिजो निकै बेर छलफल गऱ्यौं, यस्तो किन भयावह भइरहेको छ, किन यसरी चाहिँ मान्छेहरू अफवाह फैलाइरहेका छन् भन्ने कुरामा सामान्य 2-3 श्लोक पढ्ने बित्तिकै आफूमै जान्ने भएर गरे हुन् भन्ने तर्क आयो, त्यसपछि हामीले केही पनि बोलेनौं, यसलाई हामीले फेरि पनि त्यस्तो छ भने यसलाई वास्तविक ठाउँमै गएर छलफल गरेर तपाईँहरूले पनि बेलैमा सुधार गर्नु भनेर हामीले सबैलाई जानकारी गराइसकेका छौँ। यो सबै सबैको जानकारी सहित आज अन्तिम एउटा कुरो भन्छु, सप्ताह लाउँदा पनि धेरै धेरै हाम्रोतिरका गुरुले यसो भन्नुहुन्छ भन्ने धेरै कुरा सुन्न पाइन्छ, यो हाम्रोतिरका र तिम्रातिरका कुराले कुरो बिग्रिन्छ, हेर्नुहोस् न हाम्रा न तिम्रा न तपाईँका न हाम्रा, यो सबै जे भए पनि शास्त्रका कुराहरू गरौं, शास्त्रले तपाईँको गाउँको कुरा गर्दाखेरि शास्त्र मर्दैन भने त्यो पनि ठिक छ, तर तपाईँको गाउँको कुराले शास्त्रलाई हानि गर्छ भने अह त्यो कुरोको दावी मान्ने हुने छैन। त्यसो भएको हुँदा कार्यक्रममा यति जानकारी गराए, मध्यभागमा छु, एकैछिन छोटो विश्रामको पाला भएको छ, विश्रामपछि म तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु। तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ सनातन रेडियो नेटवर्कबाट, हामी सँगै रहनुहोला, एकैछिन छोटो विश्राम।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष तत्व। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँ सुन्नुभएका विभिन्न जानकारीहरू दिने प्रयास हामीले गरिरहेका छौं। अब हामी तपाईँलाई जानकारी दिँदै हामीसँग भएका विशेष विशेष कुराकानीहरू र तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं र हामी तपाईँसँग भएका विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर कार्यक्रमको हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिइसकेका छौं। अब हामी तपाईँलाई जानकारी दिइहाल्छौं र हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै अबको क्रममा भने तपाईँसँग फोनमा कुराकानी पनि गर्नेछौ र तपाईँको फोन सम्बन्धीका कुराकानी र तपाईँको चिना टिप्पणी सम्बन्धी पनि जानकारी गराइरहेका छौ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
1: हेलो
0: राधे राधे हजुर। ए प्रभु राधे राधे।
1: हेलो
0: राधे राधे हजुर। उहाँको फोनमा भने आवाज आइरहेको छैन। हामी उहाँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौं र यतिखेर कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? ए प्रभु राधे राधे हजुर। राधे श्याम।
2: हेलो
0: राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
2: हजुर म खोटाङबाट देवबाल थापा हजुर।
0: कुन ठाउँमा हुनुहुन्छ खोटाङ तपाईँले यतिखेर चाहिँ ठ्याक्कै?
2: खोटाङको ऐसुलु खर्क गुरु।
0: ऐसुलु खर्कमा अनि कुन रेडियोबाट कार्यक्रम सुन्नु भएको छ हजुरले?
2: हजुर म अलेची
0: हलेसी एफएममा कार्यक्रम आउँदैन।
2: खोटाङ
0: हो खोटाङ एफएम यति राम्रो नाम छ नामै खोटाङ छ होइन? अनि भोलि नपाइएन नि भोलि नपाइन्छ त
2: हजुर भोलिहालेछ गुरु।
0: लु भन्नु त अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मैले छोराको बारेमा हेरौँ पर्ने गुरु।
0: छोराको साल महिना गते समय भन्नु त
2: 2064 साल माघ महिनाको 5 गते मंगलबार रातको 12:22।
0: कुन जिल्लामा भयो त जन्म चाहिँ?
2: जन्म पनि यही हाम्रै खोटाङकै अशुल हर्छ गुरु।
0: हाम्रै खोटाङ होइन त?
2: हजुर।
0: के बारको राति के बारको बिहान भएको जन्म हो?
2: मंगलबारको राति 12:22।
0: के बारको बिहान? सोमबार बिहान?
2: अब सोमबार चाहिँ बिहान होइन मंगलबार राति बुधबारको चाहिँ बिहान।
0: ए अनि कति गते राति कति गते बिहान?
2: अब 5 गतेको राति 6 गतेको बिहान।
0: छोराको नाम चाहिँ सोमनाथ नाम आउँछ कुम्भ राशि हुन्छ?
2: हजुर हो नामै के अरे जोडेकै सोमनाथै हो।
0: सोमनाथ है कुम्भ राशि होइन? ठिक छ चिनाहरू राम्रै छन् नराम्रो छैन। पञ्चमीको दिनमा जन्म भए रहेछ लग्न तुला छ तुला लग्नको मालिक हजुर
2: पञ्चमी थियो
0: त्यो दिन हो त्यही त अनिखेर चाहिँ राम्रो दिन छ। अलिकति दाजुभाइ अफावको योग छ बाबा अलि नक्कल नक्कले खालको बाबा अलि रोगी रोगी खालको रगतकोमा पनि समस्या बाबाको चाहिँ वैवाहिक जीवनमा पनि समस्या आएको देखिन्छ त के भयो तपाईँको?
2: ए म त बिरामी बिरामी छु त गुरु।
0: बिहा चाहिँ कतिले गर्नुभयो त?
2: बिहा त एउटा मात्रै हो गुरु।
0: पक्का हो?
2: पक्का कन्फर्मै हो नि त।
0: घरमा ल्याएको चाहिँ एउटा होइन के
2: घरमा कहाँ वनमा सबै एउटै?
0: यहाँबाट त बुवा त नकल नकल देखिन्छ त हौ।
2: खोइ त्यस्तो नकल झकल
0: तपाईँलाई कसैले यो छोरा जन्मिसकेपछि पनि मलाई बिहे गरेर लैजा भने नि कसैले भने नि?
2: खोइ त्यस्तो त साह्रै भएन अब
0: ढाँट्न भएन ठ्याक्कै भनिदिनु भएको कुरो केही हुन्ला
2: होइन ठ्याक्कै ढाँटेको छैन त्यस्तो भएन मेरो।
0: यहाँबाट त दुई घर भएको युग देखिन्छ बाबाको अनि यो तपाईँको छोराको लागि यतिखेर शनि भन्ने कुरा चलिरहेको छ यो 28 वर्षसम्म शनि चल्छ शनिले अलिकति स्वास्थ्य बिगारिदिन्छ बच्चालाई पढाइमा अलिकति कमजोरी गराइदिन्छ नभएदेखि पढाइ त राम्रै हो फेरि विद्यास्थानमा गजकेश्वरी युग परेर बसिरहेको छ राम्रो छ तर विद्यास्थानको मालिक शनि 12 हुँदाखेरि अलिक राम्रो हुँदैन। शनिको विशेष गरी शान्ति गर्ने शनिको 23,000 पल्ट जप गराउने ब्राह्मण बोलाएर मंगलबारको दिन सधैँभरि लसुन प्याज माछा मासु नखाने हनुमान चालिसाहरू पाठ गर्ने गणेश र हनुमानको पूजा गर्ने गर्यो भने अरू कुरा त्यस्तो आत्तिनुपर्ने कुरा छैन राम्रै छ तर बाबाको
2: कुन विषय पढ्दा राम्रो हो ग्रुप
0: मैले भर्खरै के भने शनि भन्ने ग्रह छ, शनिको शान्ति गर्नुभएर नै पढाइ बिग्रिन्छ।
2: हजुर,
0: शनिको शान्ति गर्नुभयो भने पढाइ राम्रो हुन्छ। इन्जिनियर सम्बन्धी पढाउनु, कमर्स सम्बन्धी पढाउनु, जे पढाइ पनि राम्रो हुन्छ, तर शनिले पढाइ चाहिँ अहिले स्लो पारेको छ।
2: अनि शनिको गर्नको लागि के के गर्नुपर्छ?
0: मैले भने त शनिको 23,000 पल्ट जप गर्नुपर्छ। अब ग्रह शान्ति गर्दाखेरि सबैले जहिले पनि रुद्री चण्डी पाठहरू गराउने, शान्तिका पाठहरू गराउने, ग्रह स्थापना गर्ने, ग्रहलाई आह्वान गर्ने, ग्रहको पूजा गर्ने, शनिको जप गर्ने। निच मंगल छ कर्मस्थानमा, कर्मको मंगल निच भयो भने कर्म बिग्रिन्छ। मंगललाई पावरफुल पार्न मंगलको पनि 10,000 जप गरिदिने, त्यही गर्ने राम्रो छ। किन आत्तिनु पर्दैन, ग्रह राम्रो छ, तर ग्रह बिग्रिया छ बेला शनि छ, अरू केही छैन।
2: जागिर सागिरको कुरा विदेश अब के कस्तो उसलाई सुब्बे थापे के चल?
0: पहिले पढाइलाई अलि राम्रोसँग अगाडि पढाएर मलाई फेरि फोन गर्न मिल्दैन?
2: अलिक पछाडि गुरु।
0: हजुर, पहिले तपाईँले यो शान्ति गर्नु अनि यो शान्ति गर्नुहुन्छ हुन्न, मलाई पछि खबर गर्नु अनि म फेरि हेर्छु नि एकचोटि अनि बल्ल भन्छु। हुन्छ,
2: शान्ति चाहिँ अब त्यही छोरालाई राखेर गर्नु हो कि गुरु? पढ्नको लागि बाहिर
0: होइन, छोरा जहाँ भए पनि तपाईँले घरमा पण्डितजी चाहियो। पण्डितजी अब 23,000 पल्ट ओम सन्डो देवी रविश्वय आपो भवन्तु पितये सञ्जीव रवि श्रमन्तु नः, यो मन्त्र जप गर्न कम्तीमा पनि 4-5 घण्टा, 6 घण्टा, 7 घण्टा जप गर्न 3 ब्राह्मणले बल्ल सक्नुहुन्छ 23,000 जप गर्न, कहाँ त्यही सकिन्छ। अनि रुद्री गर्नु पर्यो, चण्डी गर्नु पर्यो, ग्रह पूजाहरू गर्नु पर्यो। अब घरमा एउटा सामान्य पूजा लागेको थियो, नारायण पूजा गर्न मन लाग्ला, अरू एक्स्ट्रा पाउनु चाहिन्छ भनेपछि कम्तीमा पनि 5 ब्राह्मण राख्यो भने टाइट काम पुरा हुन्छ।
2: 5
0: हजुर, यस्तो क्या 5 पढ्दैन होइन क्या, 23,000 पल्ट जप गर्न कतिजना पाउनु लागेको छ भन्नु त? तपाईँले 1, 2, 3, 4, 5, 6, 7, 8 भन्दै 100 पुर्याउनु, 1,000 पुर्याउनु, 23,000 पुर्याउनु त तपाईँलाई कति घण्टा लाग्छ एकजनालाई?
2: होइन, अब खोज्नु पर्यो नि त गुरु, अब गर्नै पर्दाखेरि त
0: हो खोज्नु पर्यो। शनि भन्ने ग्रहको वैदिक मन्त्रले 23,000 पल्ट जप गर्नलाई चान्चुने कुरा होइन यो।
2: हुन्छ गुरु, अब त्यही भएपछि ऊ चाहिँ अब छोरै चाहिँ अहिले तराईतिर पढ्दैछ अनि छोरै बेला पनि हुन्छ कि हुँदैन भनेर सोधेको गुरु
0: मजाले। अब अर्को कुरो के हुन्छ भने तपाईँको अर्को मान्छेलाई, तपाईँकै घरको मान्छेलाई,
2: हजुर
0: अर्को मान्छेलाई पनि शनि चढिया छ भने फेरि त्यही 5 ब्राह्मणले हुन्छ, डबल जप गर्नु पर्दैन। हामी कहिलेकाहीँ एउटै घर परिवार मान्छेको धेरैवटा कुरा लेख्छौँ अनि फेरि पछि गर्ने बेला 5 हुन्छ भन्छौँ। कारण के हो भने त्यही ब्राह्मणले गर्दा त्यही मन्त्र एउटै ग्रहको डबल टेबरमा मान्छेलाई छ भने पनि एउटै मन्त्रले काम गर्छ, आफ्नो घर परिवारलाई मात्रै है।
2: हुन्छ गुरु,
0: अहिले छुट्टिन्छु। राधे राधे।
2: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी दिने प्रयासमा छौं। फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ हाम्रो साथमा, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे श्याम हजुर।
3: हेलो गुरु, राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर? अत्तरियाबाट उत्तमजी बोल्दै हुनुहुन्छ? कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ अत्तरियामा थियो उत्तमजी?
3: 92
0: अत्तरिया एफएम सुन्नुहुँदो रहेछ। कसको बारेमा हेर्नुहुन्छ अहिले?
3: छोराको बारेमा हेरौँ।
0: साल महिना गते समय भनिदिनु त।
3: 2068 साल वैशाखको 1
0: वैशाख महिनाको 1
3: बिहिबार बिहानको 7:27 गुरु।
0: 7:27 बिहिबार कुन जिल्लामा भयो जन्म?
3: दार्चुला जिल्लामा।
0: बिहानको होइन?
3: हजुर बिहान।
0: यो तपाईँको चेला होइन?
3: हजुर।
0: मिलन नाम आउँछ, सिंह राशि हुन्छ है?
3: हजुर
0: हजुर। के हेर्ने गर्नुमा छ अहिले सिंह राशि?
3: मिन राखेको छ गुरु, मिन सिंह
0: होइन, राशि मिन राख्नु भएको छ?
3: होइन, राशि त सिंह राशि हो अनि मिलन भन्दा नि मिन राखेको छ।
0: ए मिन कुमार होइन?
3: हजुर हजुर, मिन।
0: ए सिंह राशि ठिक छ, 12 मंगल रहेछ, असाध्य रिसाउने केटो रहेछन् है?
3: हजुर हजुर,
0: झनक्क झन्किने होइन?
3: हजुर हजुर,
0: अलिअलि हेप्न थाल्यो भने त कुटिहाल्दा रहेछन्, खर स्वभावका छन् मान्छे, राम्रो छ पढाइ लेखाइमा, सामान्य ग्रहको यसो शान्तिहरू गर्नु, अरू केही गर्नु पर्दैन, अनि पछि चाहिँ माङ्गलिक शान्ति गर्नुपर्छ, अहिले आचिनु पर्दैन। टाउको दुख्ने समस्या अलिक बढी भयो भने चाहिँ फेरि कभर लाउनुपर्छ है। के छ अहिले टाउको धेरै दुख्छ?
3: अहिले टाउको त त्यस्तो दुखेको छैन गुरु, कहिले काहीँ हात खुट्टा दुख्ने, यताउता झमझमाउने जस्तो,
0: त्यो त सामान्य कहिले काहीँ बच्चाहरू धेरै दौडेर पनि हुनसक्छ, आत्तिनु पर्दैन, ठिक छ, गर अलिकति बाह्र मङ्गलिक कहिले काहीँ सूर्य पनि छ नि त द्वादश स्थानमा, यसले गर्दाखेरि अलिकति कहिले काहीँ टाउको सम्बन्धीको समस्याहरू आयो भने चाहिँ मलाई खबर गर्नु, अहिलेलाई सामान्य ग्रहको यसो ग्रहको पूजापाठहरू आफ्नो घर परिवारको गर्दाखेरि उसको पनि नाम राशिहरू पाएर संकल्प गरिदिनु, अरू केही जस्तो गर्नुपर्ने खालको यो छैन है।
3: मङ्गलको चाहिँ पूजा गरेको गुरु,
0: मङ्गल के मङ्गल ग्रहको अबलाई अनि कुन मङ्गलको शान्ति गरे
3: मङ्गलबार वर्ष बसेर चाहिँ अनि त्यसै शान्ति गरेको गुरु
0: त्यसलाई शान्ति भन्दैन, मङ्गल ग्रहको मङ्गलबारको व्रत साङ्गे गरेको भन्छन्, ठिक छ, आफूले व्रत बस्न पाइयो गर्न पाइयो ठिकै छ है।
3: हजुर,
0: अरू केही छ कि? सामान्य त आउनु पर्दैन
3: यस्तो पढाइको लागि के गर्नु पर्दा गुरु, पढ्नुमा कुनै ध्यानै गर्दैन त्यसले,
0: त्यही त अब पहिलो कुरो हो, अहिलेका केटाकेटी हुन् त्यसमा पनि सामान्य एकचोटि ग्रह शान्ति गर्नु अलिक बढी रिसाउँछ, यसलाई सामान्य यसो रुद्रचण्डी पाठहरू गरेर कम्तीमा तीनजना जति गुरुबार बोलाएर यसो कहिले काहीँ शान्तिहरू गर्दै जानु राम्रै हुन्छ, आत्तिनु पर्दैन है।
3: अहिले लगत्तै चाहिँ यसो शान्ति गर्नलाई अलि त्यस्तो उ छ गुरु, हाम्रो अलि उ छ
0: के छ,
3: अब यसो बाजे बित्नु भएको थियो त्यही भएर चाहिँ अब शान्ति गर्नलाई चाहिँ,
0: कसको बाजे बित्यो?
3: हाम्रो मेरो
0: तपाईँको बाजे बित्नुभयो, तपाईँको बाबा कहाँ हुनुहुन्छ?
3: बाबा त अहिले उसमा हुनुहुन्छ,
0: कहाँ?
3: अब जे भयो भने बाजे बुवाले चाहिँ क्रिया गर्दै हुनुहुन्छ
0: अहिले। कति दिन भयो?
3: हजुर,
0: कति महिना भयो बाजे बितेको?
3: तिन चार महिना, तिन महिना।
0: तपाईँलाई कहाँ झुठो लाग्छ भने क्या, तपाईँलाई गर्न मन लाग्छ ठिक छ, तपाईँको घरमा नगर्नु, तर मन्दिरमा लगेर नाति पनातिर कहाँ लाग्छ झुटेको वर्ष भने,
3: हाम्रोतिर त अब यसो हुन्छ नि त, बुवाले अब क्रिया भइसकेको बेलामा चाहिँ अब हामीले त्यो गर्नलाई चाहिँ अलि श्रद्धा भएन नि त गुरु।
0: अनि तपाईँहरूलाई घरमा मासु खान चाहिँ श्रद्धा भयो फेरि?
3: होइन, हामी माछा मासु खाँदैन गुरु।
0: पक्का?
3: हजुर हजुर।
0: यो बेला नखाने कि अरू बेला नखाने?
3: अनि यो बेलामा अरू बेला त अब खाइन्छ, तर अहिले यो बेला
0: लसुन प्याज खानु चाहिँ खानु न,
3: लसुन प्याज पनि खाएको छैन गुरु,
0: खाएन, शुद्ध भएर बस्नु भएको। तर तपाईँहरूलाई चाहिँ झुठो त्यो बार्नु त राम्रो कुरा, तर तपाईँहरूलाई चाहिँ एक वर्ष झुठो लाग्दैन है?
3: हजुर हजुर।
0: हस्, अलिक छुट्टिन्छ, राधे राधे।
3: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा छौं। तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै आइरहेका छौ। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
4: राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
4: बझाङदेखि म पदम प्रसाद उपाध्याय।
0: पदम प्रसाद उपाध्याय बझाङ जिल्लाबाट, बझाङको कुन ठाउँमा हुनुहुन्छ यतिखेर?
4: बझाङको सदरमुकाम नजिकै छौ।
0: कुन गाउँमा?
4: छब्बिस
0: पाथीवाडामा हुनुहुन्छ है। कुन रेडियोमा कार्यक्रम सुनिन्छ तपाईँको घरमा?
4: साइपालबाट।
0: साइपालबाट अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
4: मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते समय भन्नु त?
4: 2053 साल असार 25 गते।
0: असारको 25 गते
4: मंगलबारको राति 12:15 बजे।
0: 12 बजे र 15 मिनटमा। कुन बारको राति, कुन बारको बिहान?
4: मंगलबारको राति।
0: अनि सोमबारको बिहान?
4: होइन, मंगलबारको राति, अब उता बुधबारको बिहान हुने।
0: कति गते राति, कति गते बिहान?
4: 25 गते मंगलबारको राति,
0: 26 गते बिहान हुने बेला हो।
4: हजुर हजुर।
0: यहाँबाट हेर्दाखेरि राशिको नाम लीलाधर नाम आउँछ, मेष राशि हुन्छ, के राशि हेर्ने गर्नुभएको छ?
4: मेष राशि नै छ,
0: लीलाधर मेष राशि। अब 12 शनिको योग छ, राजिक पर्या छ, पैसा राम्रो कमाउँछन्, घर छोडेर मस्त पैसा कमाएर उन्नति प्रगति गर्ने खालको छोराको चिना छ। बृहस्पति पनि भाग्य स्थानमा, पञ्चम स्थानमा पनि विद्यामा राम्रो देखेको छ। 18 वर्षपछि संकटले केही कुरामा पढाइमा थोरै समस्या ल्यायो होला, अहिले त्यस्तो आत्तिनु पर्दैन। अहिले फेरि राहु सुरु भएछ भर्खरै, 28 वर्षदेखि राहु सुरु भएछ, राहुको शान्ति गराउनु, राहुको पूजापाठहरू गराउनु, अलिकति यस्तो मान्छेलाई सामान्यतया राहुले कहिले काहीँ जुटाएर पनि ल्याउन सक्छ, नसाको समस्याहरू आउन सक्छ, कामहरू अलिक बिग्रिरहन सक्ने सम्भावना छ है।
4: हजुर, त्यसो त्यसै भइरहेको छ। गुरुदेव
0: कहाँ हुनुहुन्छ अहिले? छोरा काठमाडौँ?
4: अहिले त्यही काठमाडौँ नै छ।
0: कहाँ पाउनु छ
4: छोरा? त्यही पढ्यो है, लेभलले इन्जिनियरिङ त पुरा भइसक्यो उसको।
0: मैले भने त पढाइमा राम्रै हुन्छ, किनकि बृहस्पतिको दृष्टि छ, ठिकै छ, नराम्रो छैन, ग्रहहरू राम्रै छन् है।
4: ए, अहिले राहु चलिरहेछ,
0: अहिले राहु, अब 28 वर्षदेखि राहु प्रारम्भ भयो। राहुको शान्तिका बाद जति पढे पनि उन्नति हुन गाह्रो हुन्छ कि।
4: हजुर, त्यसो भए मैले कहिले गर्दा?
0: अब राहुको शान्तिहरू गराउनु न, राहुको 18,000 पल्ट जपहरू गराउनु, पूजापाठहरू गराउनु राम्रो हुन्छ, अनि वैवाहिक जीवनमा हेराएर विवाह गर्नु होला राम्रो हुन्छ होइन।
4: हजुर,
0: अरू केही छ?
4: त्यसको त्यसो भए राहुको आजभोलि यो रुद्री शान्ति गरेर त्यसैमा गर्दा कस्तो?
0: रुद्री शान्ति भन्ने हुँदैन, रुद्री त पाठ गर्दा ग्रह शान्तिमा रुद्री अनिवार्य रूपमा गर्ने हो। यसको लागि अब राहुको 18,000 पल्ट जप गर्नुपर्छ, रुद्री चण्डी पाठहरू गर्नुपर्छ। अब तपाईँको उसको मात्रै गर्नेमा देखि त्यही 4-5 जना बाहुन चाहियो, अरूको पनि गर्नेमा पनि ग्रह हेर्नु पर्यो, त्यही अनुसार अगाडि बढ्नु। राजयोग पनि परेको छ, आतिनु पर्दैन, छोराले गरिखान्छन् राम्रोसँगले, तर अलिकति पछि गएर वैवाहिक जीवनमा पनि समस्या नआओस् भन्नको लागि बेला बेलामा शान्ति गर्ने, हेराउँदै गर्ने, दुईजनाको चिनाहरू हेराएर विवाह गर्ने, पछि पनि हेराउँदै गर्ने गर्दा राम्रो हुन्छ है।
4: हजुर, अहिले हुन त सबै गुरुदेवहरू त्यसै भन्नुहुन्छ, तर खै अहिलेसम्म केही गर्न सकेको छैन त्यसैले।
0: मैले हजुरलाई अघि भने नि, तपाईँको छोरालाई 18 वर्षदेखि 26 वर्षसम्म सङ्कटा थियो होइन?
4: हजुर,
0: तपाईँले भन्नु त 18 वर्षदेखि 26 सम्म कतिचोटि ग्रह शान्ति गर्नुभयो?
4: मैले 1-2 चोटि त गरेँ हजुर, 20 वर्ष।
0: अनि 8 वर्षमा जम्मा 2 चोटि ग्रह शान्ति गरेर अनि 52 दुःख दिने? सुन्नु न, तपाईँले 8 वर्षमा 2 चोटि ग्रह शान्ति गर्दा कतिजना ब्राह्मण राखेर गराउनु?
4: 8 वर्षमा त गरेन।
0: होइन, भन्न खोजेको 18 वर्षदेखि 26 वर्षभित्रमा भन्न खोजे मैले।
4: हजुर, मैले 1-3 जनाबाट गराएँ, 1-5 जना राखेर।
0: 5 जनाबाट गराउँदा त राम्रै हो, 3 जना गराउँदा त अनि त्यो बेला सङ्कटा पनि थियो, सङ्कटाको शान्ति गर्नु पर्यो परेन भन्नु त। अनि कहिले चन्द्रमा छ, कहिले मंगल छ, त्यो त अनि शान्ति गर्दा पुरा हुँदैन नि हजुर। तपाईँहरू काम पूरा नगर्ने अनि गुरुबाहरू भन्नुहुन्छ भन्ने राम्रो छ चिना। लग्न सुन न, लग्नमा चन्द्रमा छ, मित्र गृहमा गएर बसेको छ, मेषको चन्द्रमा राम्रै मानिन्छ, तर नवौं स्थानमा गएर बृहस्पति स्वगृही भएर मजाले पञ्चम स्थान पनि देखेको छ हो। लग्न पनि पूरा रूपमा फुल दृष्टि गरेको छ, अनि तृतीय भाव पनि पूरा रूपमा दृष्टि गरेको छ। योभन्दा राम्रो के भन्ने? अब भागको यही हो, अब कि तपाईँले समय उल्टो भन्नुभयो होइन। राम्रो छ, राजयोग पनि परेको छ, बुद्धिताजु राजयोग परेको छ, बृहस्पति स्वगृही छ, चन्द्रमा मित्र गृह गरेर बसेको छ, धनस्थानमा शुक्र स्वगृही छ, अनि सबैको राम्रो छ त। नराम्रो भाव हामीले बिग्रियो भन्नु होइन र? आजभोलिको मान्छेले विदेश चाहना गर्छन्, तर उसलाई मैले भने त राजयोग परेको मान्छेलाई जहाँ गए पनि सुख हुन्छ, नेपालमै पनि राजयोगले राम्रो कमाइ गर्छन्। अब राहु चल्यो अनि राहुमा अब तपाईँ शान्ति गर्नु, अनि गुरुबा हुन्छ भन्नुहुन्थ्यो, भएन भन्नुहुन्छ, राहु शान्ति गर्नु। अब तपाईँकोतिर अब यो के हुन्छ भने ब्राह्मण पनि शुद्ध चाहियो, गर्ने मान्छेले पनि पूरा गरिदिनु पर्यो, गरे गरे भन्न पनि भएन नि त फेरि। सबै कुरामा भर पर्छ क्या हजुर, हेर्ने मान्छेले मात्रै तपाईँले भन्नुभएको थियो, अर्कोले भनौँ, तर खै भन्दै के हुन्छ, हाम्रो पनि त मन मरेर आउँछ नि, काम चाहिँ गर्नु न होइन र?
4: यहाँको यही ज्योतिषहरूले गुरुले भनेअनुसार त अब गरौँ, खै यिनीहरूले ज्ञान पनि हुन्छ कि
0: होइन, जसले भने पनि गर्नलाई पनि विधि पुर्याएर गर्नु पर्यो है।
4: हजुर,
0: अहिले छुट्यौँ?
4: हजुर, हुन्छ,
0: राधे राधे। कार्यक्रममा यतिखेर हुनुहुन्थ्यो हाम्रो बझाङ जिल्लाबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण तपाईँले सुन्न सक्नुहुन्छ, र हामीसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको तपाईँ समाधान लिन सक्नुहुनेछ आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू पनि तपाईँले लिन पर्ने हुन्छ। दिनैभरि पनि फोन गर्न सक्नुहुन्छ। आज फोन लागेन भने तपाईँ हामीसँग रहनुहोला, दिनैभरि फोनमा संवादमा रहनुहोला, तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। आजको लागि कार्यक्रमको लगभग हामी अन्तिम अन्तिम भागमा आइसकेका छौं। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियो ध्वनितरङ्गमा रहनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्। तपाईँको दिन आनन्दमय मंगलमय रहोस्। जय जय श्री कृष्ण, जय जय श्री राधे।
5: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47262,
6: 98-10-55-55-85
7: र वाट्सएप नम्बर 98-5-20-28-646।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
11: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: सरप्राइज जेनी, यो गहना कस्तो छ?
13: छ्या, यस्तो पनि गहना लाउँछन्?
12: अनि यो
13: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
12: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
13: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
12: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
13: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना।
5: रेडियो सङ्खुवा सभा, समय सूचक अहिले बिहानको 9 बज्यो।
14: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
15: खाँदबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
14: पाथिभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
15: हाम्रा सेवाहरू
14: दाँत नदुखाई खोल्ने,
15: दाँत भर्ने, दाँतको आकृति गर्ने,
14: दाँतको एक्सरे सुविधा,
15: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
14: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
15: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य गनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
14: ध्यान दिनै पर्ने कुरा,
15: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
14: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
5: पाथिभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541।
16: दिस इज रेडियो शङ्खुवासुभा 95.5 मेगाहर्ट्ज।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार भुटेकोशीको बाढ़ीमा परेका 162 जनाको शव फेला परेको छ। नेपाल चीन सीमाको रसुवागढ़ी नाकाबाट अचानक शुरू भई तल्लो तटीय क्षेत्रसम्म पुगेको भीषण बाढ़ीले हिजो रसुवा, नुवाकोट र धादिङमा ठूलो विनाश गरेको हो। बाढ़ीका कारण सयौं अझै सम्पर्क विहीन छन्। टिमुरे, स्याप्रुवेशी, हाकुबेशी, मैलुङ लगायत रसुवाका एक दर्जन भन्दा बढ़ी बस्ती ध्वस्त भएका छन्। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको हो। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार बाढ़ीले 2 अर्ब भन्दा बढ़ीको क्षति गराएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। भोलिकोशी बाढ़ीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनर्स्थापना लगायतका विषयमा छलफल गर्न अहिले केही बेरमा सर्वदलीय बैठक बस्न लागेको हो। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठक बाढ़ी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका लागि राजनैतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। बैठकमा भोलिकोशी बाढ़ीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल हुने जनाइएको छ। रसुवाको भोलिकोशी नदीमा आएको बाढ़ी प्रभावित क्षेत्रबाट रामेछापका 25 जना सम्पर्कविहीन भएको भन्दै उनीहरूका परिवार तथा आफन्तले अवस्था पत्ता लगाइदिन सम्बन्धित निकायसँग अपील गरेका छन्। हिजो रातिसम्म सामाजिक सञ्जाल तथा विभिन्न माध्यम मार्फत आफन्त सम्पर्कविहीन भएको जानकारी गराउँदै खोजीका लागि अपील गर्नेको संख्या 25 पुगेको छ। यद्यपि सम्पर्कविहीन भएको भनिएका यी व्यक्तिहरूको अवस्थाबारे जिल्ला प्रहरी कार्यालय रामेछाप तथा अन्य सरकारद्वारा निकायबाट भने कुनै आधिकारिक पुष्टि भएको छैन। परिवार तथा आफन्तका अनुसार सम्पर्कविहीन मध्ये अधिकांशले हिजो बिहान टिमुरे लगायत बाढ़ी प्रभावित क्षेत्रबाट फर्किन लागेको जानकारी फोन मार्फत दिएका थिए। हिजो बिहानै आएको विनाशकारी बाढ़ीमा मधेस प्रदेशका 30 जना पनि सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी गरिदिन परिवारले सार्वजनिक अपील गरेका छन्। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार भोटेकोशी बाढ़ीमा परि मधेस प्रदेशका विभिन्न जिल्लाका 30 जना सम्पर्कविहीन भएको आफन्तहरूबाट जानकारी आएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले भोटेकोशी बाढ़ीमा सम्पर्कविहीन भएका मध्ये पर्साका धेरैजना रहेको बताएका छन्। यस्तै भोटेकोशीमा आएको बाढ़ीपछि दोलखाका 55 जना पनि सम्पर्कविहीन भएका छन्। उनीहरूको पनि खोजी तथा उद्धारका लागि परिवारजनले आग्रह गरेका छन्। सम्पर्कविहीन हुनेमा 51 पुरूष र 4 महिला रहेका छनृ

0: उल्लास भए अरू किन खोज्ने.
1: कमिङ अप नेक्स्ट
2: द गुड मर्निङ शो.
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित उद्धार समन्वय केन्द्र आरसीसी मार्फत आज बिहान 6:30 बजेदेखि नै बाढ़ीग्रस्त क्षेत्रमा थप उद्धारका लागि तत्काल परिचालन गर्न सकिने गरी 20 हेलिकप्टर तयारी अवस्थामा राखिएको छ. बाढ़ीग्रस्त क्षेत्र आसपास थप 10 हेलिकप्टर परिचालित गरिएको छ. प्रधानमन्त्री कार्यालय स्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त उद्धार सम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानहरूको प्राथमिक निर्धारण गरिने बताइएको छ. सोही प्राथमिकताका आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्ने निर्देशन अनुसार हेलिकप्टरहरू परिचालन गर्ने सरकारले जनाएको छ. अमेरिकाले रसुवामा आएको बाढ़ीबाट प्रभावित समुदायका लागि 5 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ. अमेरिकी विदेश मन्त्रालयले बाढ़ीमा ज्यान गुमाएका परिवार तथा आफन्तप्रति संवेदना व्यक्त गर्दै विपद प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको हो. मन्त्रालयले विपद प्रतिकारीमा सहयोग गर्न एकजना विपद प्रतिकारी सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटन लागेको समेत जनाएको छ. अमेरिकाले क्याथोलिक रिलीफ सर्विसेसँगको विश्वव्यापी सहकार्य अन्तर्गत सो रकम उपलब्ध गराउने भएको हो. सहयोगबाट बाढ़ी प्रभावित समुदायका लागि आपतकालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी सहायता उपलब्ध गराइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ. यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई स्थानीय समाचारको निगरानी गर्न, स्थानीय प्रशासनको निर्देशन पालना गर्न र सुरक्षा तथा आपतकालीन सूचना प्राप्त गर्न स्मार्ट ट्राभलर इन्भरोलमेन्ट प्रोग्राममा आबद्ध हुन पनि दूतावासले आग्रह गरेको छ. रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीले बाढ़ी प्रभावितको खोज उद्धार पुनर्स्थापनाका लागि तत्काल 12 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ. रेडक्रसको स्वयंसेवक आपतकालीन प्रतिकारी टोली मार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज उद्धार र राहत वितरण कार्यमा जुटिसकेको जनाउँदै आईएफआरसीले विपद प्रतिकारमा निरन्तर जुट्ने आग्रह समेत गरेको हो. नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आह्वान गरेको छ. राहतका नाममा अनधिकृत व्यक्तिका क्यूआर सार्वजनिक भइरहेको भन्दै प्राधिकरणले सूचित गरेको. नेपाल सरकारले हालैका प्राकृतिक विपदबाट प्रभावित भएका नागरिकको राहत र उद्धार कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाहरूका लागि विभिन्न बैंक खाता विवरणहरू सार्वजनिक गरेको छ. बाढ़ी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ. नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँ सहित 9 जिल्लाका विभिन्न सड़क खण्डमा यातायात पूर्ण रूपमा रोकिएको वा निश्चित समयका लागि सञ्चालनमा रोक लगाइएको हो. काठमाडौँको नागढुङ्गादेखि मुगलिन सड़क खण्डमा बाढ़ीको सम्भावित जोखिमका कारण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ. इलाम नगरपालिका 9 स्थित राजदुवाली झापादेखि ताप्लेजुङ जाने सड़क खण्डमा पनि अत्यधिक वर्षाका कारण यातायात पूर्ण रूपमा अवरूद्ध छ. सो सड़क खण्डका लागि वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ. यस्तै बागमती प्रदेशका काभ्रे, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न सड़क खण्डमा पनि बाढ़ी तथा पहिरोका कारण यातायात प्रभावित भएका छन्. बालबालिकालाई सामाजिक सञ्जालमा लत लगाएर मानसिक तथा शारीरिक स्वास्थ्यमा क्षति पुर्याएको आरोपमा मेटाले अमेरिकी राज्यहरूसँग 17.1

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी हातबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजे एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029-575-267, मोबाइल नम्बर 98-55-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: नमस्कार है वडाध्यक्षज्यू.
1: नमस्ते नमस्ते. के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर. हजुर.

0: त्यो हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
1: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
0: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
2: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
1: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 9843347262,
4: 9010555580
5: र व्हाट्सएप नम्बर 9852286646।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
5: सम्पर्क नम्बर 9862967040
4: र 9919326775।
8: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल,
9: सम्पर्क नम्बर 9813655553
8: र 9843218049।
10: ओहो लु नमस्कार है सर।
11: ओहो लु नमस्कार है सर। नमस्कार,
10: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ, कहाँ सिलाउनु भएको सुट हो?
11: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
12: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
13: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
12: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
13: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल।

0: अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
1: खटाल टेलरिङ सेन्टर, खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल, 9865349444
1: र 0295901155।
2: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 0295-60-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97-4-38-46-84।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू:
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत हलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा:
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
7: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
8: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
7: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
8: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम पेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
8: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
8: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
8: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
8: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
8: थप जानकारीको लागि 029562061,
1: 029573315
8: र 98520717
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्र्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061,
3: 029573315
2: र 98520701177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खाँचबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7औं वार्षिक उत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, इस्ट स्किन दिरा मसिनो चामल रु 87 प्रति केजी, स्किन दिरा मसिनो चामल रु 2175 प्रति बोरा र चिनी रु 100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97492522।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 सङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू: 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान: नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
12: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
15: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
16: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादाबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295651165, 98421552564, 98421926987 र 98520519906।
17: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजना: नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520165680 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी 1 सङ्खुवा सभा।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्क को लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295 561 165 98

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: के तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422667।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: नमस्कार है वडाध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्नु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
11: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
12: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98-420-82-776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, खाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले।
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो। सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
18: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
4: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खादवारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी 1 नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98433-47262,
7: 98-10-55-55-85
8: र व्हाट्सएप नम्बर 98-520-28-646।
1: सम्पूर्ण करदाताहरूमा खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादवारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
9: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा। सम्पर्क 98520-60177।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, इस्टी इन्दिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टी इन्दिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹1 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 029562001, 97429222।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
11: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
10: दुर्गा ज्वेलरी उद्योग, खादबारी 1, बुद्ध टोल, संखुवा सभा।
11: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420-59801, जनक पौडेली 98520-58344 र 029560248।
10: दुर्गा ज्वेलरी उद्योग, खादबारी 1, बुद्ध टोल, संखुवा सभा।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520-55768, 98520-55768।
15: साथै 98520-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Songkhuasaba 95.5 MHz.
4: विहीन भएको विवरण। प्रधानमन्त्री शाह बाढ़ी प्रभावित क्षेत्र निरीक्षणका लागि नुवाकोटमा। हर्मुज जलमार्गमा जहाजको आवागमन व्यवस्थापन गर्न इरान र ओमान बीच सहमति। र टपेन टी ट्वेन्टी सिरिजको चौथो खेलमा नेपाल सामु हैदराबाद किङ्स मेनको 198 रनको लक्ष्य।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा।
1: भोटेगोसीको बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म 165 जनाको शव फेला परेको छ। ती शवको शनाखत हुन सकेको छैन। 826 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा कार्यरत 44 जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत 28 प्रहरी र सशस्त्र प्रहरी बल नेपालका 13 जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन छन्। नेपाल पर्यटन बोर्डको विवरण अनुसार प्रभावित क्षेत्रबाट 466 जना विदेशी र 113 जना नेपाली गरी 579 जना पर्यटक बेपत्ता भएका छन्। यसैबीच रसुवाको टिमुरेबाट 123 जनालाई हवाई उद्धार गरिएको छ, जसमा 94 जना नेपाली र 29 जना विदेशी नागरिक छन्।
0: बाढ़ीका कारण 35 मोटरेबल पुल, 45 झुलुङ्गे पुल र 40 किलोमिटर पक्की सड़क क्षतिग्रस्त बनेका छन्। प्राधिकरणमा उपसचिव रामबहादुर केसीले थप विवरण संकलन जारी रहेको बताएका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि गएका छन्। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरू आज बिहान 9:30 सड़क मार्ग हुँदै नुवाकोट गएका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढ़ीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत पुनर्स्थापना र पूर्वाधार संचालनबारे छलफल गर्नेछन्। साथै सम्पूर्ण प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा राहत पुर्याउन र पूर्वाधार पुननिर्माणको कामलाई तीव्रता दिन उनीहरूले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको बताइएको छ।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित उद्धार समन्वय केन्द्र आरसीसी मार्फत आज बिहान 6:30 नै बाढ़ीग्रस्त क्षेत्रमा थप उद्धारका लागि तत्काल परिचालन गर्न सकिने गरी 20 हेलिकप्टर तयारी अवस्थामा राखिएका छन्। बाढ़ीग्रस्त क्षेत्र आसपास थप 10 हेलिकप्टर परिचालित छन्। प्रधानमन्त्री कार्यालय स्थित हाइलाइट सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त उद्धार सम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानहरूको प्राथमिकता निर्धारण गरिनेछ। सोही प्राथमिकताका आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्ने निर्देशन अनुसार हेलिकप्टरहरू परिचालन गरिने जनाइएको छ।
0: अमेरिकाले रसुवामा आएको बाढ़ीबाट प्रभावित समुदायका लागि 5 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले बाढ़ीमा ज्यान गुमाएका परिवार तथा आफन्तप्रति संवेदना व्यक्त गर्दै विपद प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ। मन्त्रालयले विपद प्रतिकार्यमा सहयोग गर्न एकजना विपद प्रतिकार्य सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटाउन लागेको जनाएको छ। अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेससँगको विश्वव्यापी सहकार्य अन्तर्गत सो रकम उपलब्ध गराउने भएको हो। सहयोगबाट बाढ़ी प्रभावित समुदायका लागि आपतकालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी सहायता उपलब्ध गराइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी दूतावास काठमाडौँले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ।
1: नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यन्त्र रकम नपठाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आह्वान गरेको छ। राहतका नाममा अनधिकृत व्यक्तिका क्यूआर सार्वजनिक भइरहेको भन्दै प्राधिकरणले सूचित गरेको हो। नेपाल सरकारले हालैका प्राकृतिक विपदबाट प्रभावित भएका नागरिकहरूको राहत र उद्धार कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाहरूका लागि विभिन्न बैंक तथा खाता विवरणहरू सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न सकिने गरी विभिन्न वाणिज्य ब्याङ्कहरूको खाता नम्बर उपलब्ध गराइएको हो।
0: काठमाडौँस्थित चिनिया दूतावासले नेपाल चीन सीमावर्ती रसुवा केरूङ क्षेत्रमा विनाशकारी बाढ़ीबारे केही धारणा सार्वजनिक गरेको छ। दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै बाढ़ीबारे नेपाललाई पूर्व सूचना नदिएको वा चिनिया भूभागमा बनेको भौगर्भिक बाँध भत्कदा नेपालतर्फ ठूलो क्षति भएको भन्ने खबरमा सत्यता नभएको बताएको छ। नेपालतर्फको भूभागमा भूकम्प वा सोही सरहको हिमनदी फुटेपछि भीषण लेदो सहितको पहिरो उत्पन्न भएको दूतावासको भनाई छ। दूतावासले जारी गरेको विज्ञप्ति समयमा विपदको कठिन परिस्थितिमा आरोप प्रत्यारोप भन्दा पनि आपसी सहकार्यले नै मानिसको जीवन रक्षा गर्न सकिने उल्लेख गरेको छ।
1: यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढ़ीका कारण धेरै मानिसको ज्यान गएको र बेपत्ता भएका तथा व्यापक भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले बाढ़ीबाट प्रभावित सबै नागरिकप्रति आफ्नो पूर्ण ऐक्यबद्धता प्रकट गरेका छन्। महासचिव गुटेरेसले मृतकका परिवार जनप्रति हार्दिक संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्। नेपालमा राष्ट्रसंघले सरकारको नेतृत्वमा भइरहेको विपद प्रतिकारमा पूर्ण सहयोग गरिरहेको महासचिव गुटेरेसले उल्लेख गरेका छन्। यसमा विपदको वास्तविक क्षतिको आकलन गर्ने र तत्काल आपतकालीन राहत पुर्याउने कार्य समावेश रहेको उनले बताएका छन्। प्रभावित समुदायलाई सहयोग पुर्याउन राष्ट्रसंघीय टोली तथा मानवीय सहायताका साझेदारले आवश्यक राहत सामग्री र दक्ष जनशक्ति परिचालन गरिरहेको उनको भनाई छ।
0: बाढ़ी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँ सहित 9 जिल्लाका विभिन्न सड़क खण्डमा यातायात पूर्ण रूपमा रोकिएको वा निश्चित समयका लागि सञ्चालनमा रोक लगाइएको छ। काठमाडौँको नागढुङ्गादेखि मोङलिन सड़क खण्डमा बाढ़ीको सम्भावित जोखिमका कारण सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। इलामको इलाम नगरपालिका 9 स्थित राजदुवाली झापादेखि ताप्लेजुङ जाने सड़क खण्डमा पनि अत्याधिक वर्षाका कारण यातायात पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। सो सड़क खण्डका लागि वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ। बागमती प्रदेशका काभ्रे मकवानपुर रसुवा नुवाकोट धादिङ र चितवनका विभिन्न सड़क खण्डमा पनि बाढ़ी तथा पहिरोका कारण यातायात प्रभावित भएको छ।
1: नेपाली कंग्रेसको आधिकारिकता विवादमा महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा सुनवाईका लागि आज पेशी तोकिएको छ। न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासमा पेशी तोकिएको हो। विशेष महाधिवेशनबाट सभापति चुनिएका र यसअघि संयुक्त इजलासबाट कानूनी मान्यता पाएका गगन थापा पक्षले नयाँ महाधिवेशन गर्न लागेपछि देउवा पक्षका तर्फबाट दुई थान निवेदन सर्वोच्चमा दायर भएका थिए। पूर्णबहादुर खड्का र दीपक खड्काले दायर गरेको निवेदनमा पूर्ण इजलासमा सुनवाई हुन लागेको हो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुन्छ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: निसन्तान दम्पतिहरूका लागि खुसीको खबर, भारतको सबैभन्दा ठूलो आईभीएफ चेन इन्दिरा आईभीएफ अब तपाईँ हाम्रो शहर काठमाडौँमा। निसन्तानता र टेस्ट ट्युब बेबी सम्बन्धी निशुल्क परामर्शको लागि हाम्रो चिफ आईभीएफ स्पेसलिस्टसँग परामर्श लिनुहोस्। इन्दिरा आईभीएफ पानी पोखरी काठमाडौँ, फोन 59 71 269।
2: जलमार्गबाट कुनै पनि सैन्य जहाजहरूलाई आवत जावत गर्न दिइने छैन। इरानका उप विदेश मन्त्री काजिम गरिबाबादीले राज्य समर्थित मीडियालाई अन्तर्वार्ता दिँदै सो सहमति लागू भएमा हर्मुज जलमार्ग भएर कुनै पनि मुलुकको सैन्य जहाजलाई प्रवेश वा पार गर्न नपाउने बताएको हुन्। उनका अनुसार दुवै देशका उच्च कूटनीतिज्ञहरू बीच छलफलपछि सो निर्णय सुनाइएको हो। अमेरिकासँग युद्ध शुरू भएको करिब 6 महिना पुग्ने लाग्दा प्राय बन्द रहेको सो जलमार्गमा व्यावसायिक जहाजको आवागमन पुनः सञ्चालन गर्ने विषयमा छलफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच ट्रम्प प्रशासनले इरान र ओमान बीच भइरहेको सो संयुक्त व्यवस्थापन सम्झौताका केही बुदाप्रति कड़ा आपत्ति जनाएको छ। विशेष गरी बाहिरिने मार्गमा इरान र ओमानको संयुक्त नियन्त्रण रहने विषयमा अमेरिका असहमत देखिएको बताइएको छ। कान्तिपुर डायरीमा अब खेल प्रसंग। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिज अन्तर्गतको चौथो खेलमा नेपालको ए टोलीले अहिले हैदराबाद किङ्स मेन एकाडेमी विरूद्ध प्रतिस्पर्धा गरिरहेको छ। डार्विन स्थित गार्डेन्स ओभलमा जारी खेलमा नेपालले जीतका लागि 198 रनको लक्ष्य पाएको छ। जब आफै ब्याटिङमा रहेको नेपालले यो समाचार तयार पार्दासम्म 15 ओभरको खेल सकिता 5 विकेटको क्षतिमा 127 रन बनाएको छ। नेपाल आज लगातार तेस्रो जीतको खोजीमा हुनेछ। यसअघि हिजो नेपाली टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई 4 विकेटले पराजित गरेको थियो। नेपालले प्रतियोगितामा 4 खेल खेल्दा 2 जीत र 2 हार सहित 4 अंक जोडेको छ। हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। दिउँसो 3 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई दीपशिखा र तारा विदा हुन्छौ। नमस्कार।

0: 9052 29 0047 9000900062
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843347262,
1: 9810555580
3: र व्हाट्सएप नम्बर 9852286646।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
7: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842267।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
1: र 9919375।
10: आयो सबको घर घरमा।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 MHz।
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा।

0: सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 029562061,
8: 029570315
7: र 98520701177
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 52 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, शङ्खुवा सभा।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ कटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-77-75।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल,
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल।
6: सम्पर्क नम्बर 9813-55-553
5: र 9843-18-049।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59-801, जनक पौडेली, 9852-58-344 र 0295-60-248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार।
8: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातदारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल 9865349444
10: र 0295901155।
11: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843347262,
12: 9810555580
3: र वाट्सएप नम्बर 9852028646।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98422876।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 0062।
15: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम जयपुर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
15: हाम्रो सेवाहरू
14: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520 61580 र 98421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1 संखुवा सभा।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो,
4: तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
13: सम्पर्क 9843447262,
4: 9810555580
13: र वाट्सएप नम्बर 9852028646।
16: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
17: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611665, 9841252504, 9841226987 र 9852519906।
18: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
19: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
20: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
21: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संघ सभा 95.5 मेगाहर्ज।
1: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सम्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-77-75।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफले।
3: सम्पर्क 9843-47-262,
5: 9810-55-55-85
3: र वाट्सएप नम्बर 9520-28-6।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813-55-553 र 9843-18-049।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59-801, जनक पौडेली 9852-58-344 र 0295-60-248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
8: आयो सबको घर घर म तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68 98525557 68।
14: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य मुख्य खबर। बाढ़ीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प। नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन। हिजोको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 270 जना पुग्यो। बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार। हिजो भोटेकोशी नदी हुँदै सीमा क्षेत्रमा प्रवेश गरेको बाढ़ी 6 घण्टामा नारायणी पुगेको विवरण सार्वजनिक। अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान। एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर हटाइयो। एआई उपकरणद्वारा शल्यक्रियाको भिडियो फिडको विश्लेषण। र नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई हरायो। टप इन टी20 श्रृंखलामा नेपाल एको तेस्रो हार। नेपाल खबरमा अब पूरा खबर। सर्वदलीय बैठकले हिजो रसुवा हुँदै आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद सामना गर्न 10 बुँदे साझा संकल्प गरेको छ। आज बसेको सर्वदलीय बैठकमा दलहरूले विपदको समयलाई राष्ट्रिय एकताको परीक्षाको रूपमा व्याख्या गर्दै दलगत मतभेद भन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन्। बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपीलको पहिलो नम्बरमा राहतको काममा गएर राजनीतिकरण गर्ने उल्लेख छ। उद्धार तथा राहतमा राजनीतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने दलहरूले निर्णय गरेका छन्। यस्तै अपीलमा दलगत वा व्यक्तिगत रूपमा मनपरी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खाता मार्फत मात्र जम्मा गर्न आह्वान गर्ने दलहरूको निर्णय छ। यस्तै दलहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने, हिमतालको वैज्ञानिक अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने, विपद कूटनीति र पूर्व सूचना प्रणाली स्थापना गरी पूर्व सूचना प्रणालीलाई संस्थागत र प्रविधि मैत्री बनाउने र पालिकाको पहिलो प्रतिकारीका रूपमा रहेको भूमिकालाई सुदृढ गर्दै महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार र राहतलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ। यस्तै अपीलमा क्षतिग्रस्त संरचनालाई अझ सुरक्षित र उत्थानशील ढंगले पुननिर्माण गर्ने तथा कालो बजारी, कृत्रिम अभाव र राहत दुरूपयोगमा संलग्नलाई कड़ा कानूनी कार्यवाही गर्ने, जलवायु न्यायको मुद्दा उठाउने, अन्तर्राष्ट्रिय सहयोगको अपील गर्ने र विपदपछिको पुननिर्माण, जलवायु अनुकूलन, जोखिम न्यूनीकरण तथा राष्ट्रिय विपद नीतिमा सुधारका लागि संसदीय समिति गठन गरी सरकारका काम कार्यवाहीको निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्ने निर्णय पनि भएको उल्लेख छ। विपदलाई राष्ट्रिय एकता, पूर्व तयारी र उत्थानशील पुननिर्माणको अवसरका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि दलहरूले व्यक्त गरेका छन्। हिजो भोटेकोशी नदी हुँदै आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 270 जना पुगेको छ। नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म विभिन्न जिल्लामा 30 शव भेटिएका हुन्। सबैभन्दा धेरै चितवनमा 108 जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 62, धादिङमा 27, गोर्खामा 20, रसुवामा 17, नवलपरासी पश्चिममा 15, नुवाकोटमा 12 र तनहुँमा 9 शव भेटिएका हुन्। यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण स्थलका रूपमा प्रयोग गर्ने भएको छ। चितवनका प्रमुख अधिकारी गणनी सरियाललाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले अस्पतालमा पर्याप्त ठाउँ नभएका कारण प्रतिष्ठानको भवन प्रयोग गर्न थालेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाण्डु फर्कनु भएको छ। उहाँले प्रभावित स्थानीय बाढ़ी पीड़ित तथा घाइतेसँग भेटेर यस अवस्थाबारेमा जानकारी लिनुभएको छ। उहाँले नेपाली सेनासँग उद्धार तथा खोजी कार्यको प्रगतिबारे जानकारी लिँदै शीघ्र उद्धार र प्रतिकारका लागि थप प्रयास गर्न निर्देशन दिनुभएको छ। यसैबीच रसुवामा आएको बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ। झण्डै 4,000 जना सैनिकहरूको समन्वयमा घाइतेहरूको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको नेपाली सेनाका प्रवक्ता राजराम बस्नेतले जानकारी गराउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको भीषण बाढ़ी 6 घण्टामा नारायणीसम्म कसरी पुग्यो भन्ने विस्तृत प्राविधिक विवरण सार्वजनिक गरेको छ। महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार सेटेलाइट तस्विर तथा प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सीमा क्षेत्र नजिक हिम पहिरोका कारण आकस्मिक बाढ़ी आएको देखिन्छ। महाशाखाका अनुसार सीमाबाट 1 किलोमिटर तल रहेको रसुवागढ़ी जलमापन केन्द्रले अन्तिम पटक बिहान 8:40 विवरण पठाउँदा नदीको जलसतह 1.62 मिटर थियो। त्यहाँ भोटेकोशीको जलसतह सतर्कता तह 6 मिटर र खतरा तह 7 मिटर तोकिएको छ। बाढ़ीले केन्द्र नै बगाएपछि त्यसपछि विवरण आउन बन्द भएको छ। त्यसपछि सीमा क्षेत्रबाट प्रवेश गरेको उच्च गति बहाव र गेग्राम सहितको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका तटीय क्षेत्रमा ठूलो प्रभाव पारेको छ। महाशाखा अनुसार बिहान 8:50 स्याफुरपेशी केन्द्रमा 3.8 मिटर जलसतह मापन थियो। त्यहाँको सतर्कता तह 5.5 मिटर हो। त्यसपछि त्यहाँको केन्द्र पनि बाढ़ीले बगायो। सीमाबाट 36 किलोमिटर तल रहेको बेत्रावतीमा 9:20 त्रिशुलीको जलसतह 3.55 मिटर मापन भएको थियो। त्यहाँ सतर्कता तह 4.1 मिटर र खतरा तह 5.5 मिटर हो। त्यसपछि बेत्रावती जलमापन केन्द्रको विवरण पनि आउन बन्द भयो। यसको अर्थ केन्द्र बगियो। मलेखुमा रहेको फुर्के जलमापन केन्द्रमा बिहान 11:26 जलसतह 7 मिटर र 11:40 8 मिटर पार भयो। फुर्केमा त्रिशुलीको उच्चतम 10.48 मिटर पुगेपछि जलमापन केन्द्र बगायो। मुगलिन नजिक कालीखोलामा दिउँसो 2:14 खतरा तह पार गरेको देखिन्छ। 12.1 मिटर खतरा तह रहेकोमा कालीखोलामा उच्चतम 12.35 मिटर जलसतह मापन भएको थियो। देवघाट जलमापन केन्द्रमा दिउँसो 3:20 बाढ़ी पुगेकोमा 4 बजे जलसतह 6.65 मिटरको उच्चतम बिन्दुमा पुगेपछि क्रमैसँग घटेको पाइएको छ। प्रारम्भिक अनुमान अनुसार देवघाटमा 2:10 6 बजेसम्म आधार बहाव भन्दा अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान छ। महाशाखाले हिजो 6,79,000 नागरिकलाई एसएमएस पठाएको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333 493-555

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो आएको बाढ़ीका कारण उत्पन्न विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार, राहत र पुननिर्माणका योजनाबारे जानकारी गराउनु भएको हो। अर्थमन्त्री वाग्लेले बाढ़ी, पहिरो र डुबानमा परिबेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनुभयो। उहाँले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको र अहिलेसम्म 25 अर्ब रूपियाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले 2072 सालको भूकम्पपछिको पुननिर्माण जस्तै अहिले पनि वैज्ञानिक तथ्यका आधारमा पुननिर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्कको शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्यूमर सफलतापूर्वक हटाइएको छ। बेलायतको बेडफोर्ड सायर राइस हिवर्डले शल्यक्रिया नगराएको भए उहाँको दृष्टि गुम्न सक्ने युनिभर्सिटी कलेज लन्डन अस्पतालका शल्य चिकित्सकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। एआई उपकरणले शल्यक्रियाको भिडियो फिडको विश्लेषण गरेको र शल्यक्रियाका बेला चिकित्सकहरूलाई मस्तिष्कमा रहेका महत्वपूर्ण तर लुकेका नशा र स्नायुहरूबाट कसरी बच्ने भन्ने बारेमा सल्लाह दिएको थियो। यसले चिकित्सकहरूलाई ट्यूमरको सकेसम्म धेरै भाग सुरक्षित रूपमा हटाउन मदत गरेको खबरमा उल्लेख छ। मस्तिष्कको जाँचबाट 48 वर्षीय हिवर्डको पिट्युटरी ग्रन्थीमा 11 मिलिमिटरको क्यान्सर नभएको ट्यूमर बढ़िरहेको पत्ता लागेको थियो। शल्य चिकित्सकहरूले राइस हिवर्डलाई विशेष रूपमा तयार पारिएको एआई उपकरणको प्रयोग गरी गरिने शल्यक्रियाको अनुभव लिने पहिलो व्यक्ति बन्ने प्रस्ताव राख्दा उहाँले कुनै हिचकिचाहट देखाउनु भएन। बेलायतका एक औषध शल्यक्रिया शल्य चिकित्सकले वर्षमा यस्ता झण्डै 10 देखि 20 वटा शल्यक्रिया गर्छन् र बिरामीको शारीरिक संरचना बारे जानकारी लिन शल्यक्रिया अघि गरेका स्क्यानहरूमा भर पर्छन्। अब खेल खबर। एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ। नेपालले दिएको 171 रनको लक्ष्य पछ्याएको मलेसियाले 40 ओभर एक बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो। मलेसिया एक समय मात्र एक विकेट गुमाएर 94 रनको अवस्थामा रहे पनि नेपाली बलरहरूले लगातार विकेट लिँदै जित दिलाए। मलेसियाका अकिल वाहिदले 56, नासुज साकिबले 51 रन बनाए। नेपालका ललित राजवंशले 3 तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह एरी र रोहित पौडेलले 2-2 विकेट लिए। यस्तै हेमन्त धामीले 1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर एक बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, गुलशन झाले 45 रन बनाए। मलेसियाका अकिल वाहिदले 4 विकेट लिए। पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो। र अस्ट्रेलियामा चलिरहेको टप इन T20 श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बिहोरेको छ। योसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल ए हैदराबाद किंग्समेन एकाडेमीसँग 31 रनले पराजित भयो। किंग्समेनले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल एले 19 ओभर 2 बलमा 166 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल ए का कुशल भुर्तेले 66, लोकेश बमले 38 रन बनाए। किंग्समेनका स्कट कुगेई लेनले र उषामा मीरले 3-3 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको किंग्समेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो। अब नेपाल एले लिग चरणमा एक खेल खेल्न बाँकी छ। नेपाल ए 5 खेलमा 4 अंक सहित तालिकाको 7 स्थानमा छ। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 मोदी संकल्प। नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन। हिजोको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 270 जना पुग्यो। बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार। हिजो भोटे कसिन नदी हुँदै सीमा क्षेत्रमा प्रवेश गरेको बाढ़ी 6 घण्टामा नारायणी पुगेको विवरण। सार्वजनिक अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान। एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्यूमर हटाइयो। एआई उपकरणद्वारा शल्यक्रियाको भिडियो फिडको विश्लेषण। र नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई हरायो। टप इन टी20 श्रृंखलामा नेपाल एको तेस्रो हार।
2: साली नदीको चीर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
3: एनबीएल अटो लोन,
4: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
9: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले भोटेकोशी बाढ़ीबाट उत्पन्न मानवीय संकटलाई संयमतापूर्वक व्यवस्थापन कार्यमा जुट्न सबैमा अपील गर्नुभयो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाए।

0: चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029561165, 98421552504, 98421269987 र 98520519906।
4: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा। सम्पर्क 98520-60177।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
6: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू:
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा:
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029562320 र 98420-50541।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू:
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा

0: 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
0: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860946400
1: र 9819327775।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4 प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4। फोन नम्बर 0295752067। मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0295562001, 97449222, 520

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।

0: ए ल ल सँगै जाउ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
0: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860-9640-00
1: र 9819-32-77-75।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
5: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
0: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठपुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, संखुवा सभा।
0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
0: सम्पर्क 9843-47-262,
1: 9810-55-55-85
0: र व्हाट्सएप नम्बर 9852-28-6 46।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, विहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0294400084 र 98040485870।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: नमस्कार वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्नु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै संखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसो बन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
2: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
10: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98422876।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?
13: छ्या, यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
13: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
13: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
13: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
10: दुर्गा ज्वेलरी उद्योग, खाँडबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
13: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842029801, जनक पौडेली, 9852589344 र 029562048।
10: दुर्गा ज्वेलरी उद्योग, खाँडबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
17: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नै टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौं। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, इस्टिङ जिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिङ जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0295 62 201, 97 4 29 22 520।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, संखुवा सभा।
7: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
3: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 0295 60 400 र 98 520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
6: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295 90 667 र 98 420 22 667।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 525 55 768, 98 525 55 768।
10: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843447262,
6: 9810555580
3: र वाट्सएप नम्बर 9852028646।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार।
11: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
12: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल, 9865349444
13: र 0295901155।
14: More style, more design. Total Tellers.
15: Aayo sabko ko ghar ghar maayo.
16: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
19: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
20: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
19: हाम्रो सेवाहरू
20: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9852165080 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ्गटार 0295 75 147।

प्रधानमन्त्रीद्वारा बाढ़ीग्रस्त क्षेत्रको निरीक्षण खोज र उद्धारमा सबै संयन्त्र सक्रिय सब भेटिने क्रम बढ्दै पहिचानमा कठिनाई। कोशीका पाँच जिल्लाका बालबालिकामा शीघ्र कुपोषणको अवस्था गम्भीर बढ़ी देखियो। सुनसरीमा मोरङ खोटाङ उदयपुर र झापामा पनि उच्च। कोशीका मुख्यमन्त्री कार्कीद्वारा कोशी कटान प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण तत्कालीन तटबन्ध निर्माण गर्न रकम उपलब्ध गराउने प्रतिबद्धता। निर्वाचनको तयारीका बेला हाइतीको राजधानीमा आपराधिक आक्रमण 47 जनाको मृत्यु 22 गम्भीर घाइते 50 भन्दा बढ़ी अपहरित। र मलेसिया विरूद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपालले नेपालको जित उत्कृष्ट बोलिङको मद्दतमा 27 रनले पछि पार्न सफल।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपाल झापालीको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहरसँगै संखुवा सभाको खाँदबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहर, झापाको वृत्तमणमा रहेको आँगन एफएम 89.6 मेगाहरसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरूका साथै हाम्रो पात्रो र नेपाली पात्रोको मोबाइल एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ीबाट अत्याधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासको क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। सड़क मार्ग हुँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित नुवाकोट पुग्नुभएका प्रधानमन्त्री शाहले प्रभावित बस्तीको अवलोकन गर्नुभएको थियो। निरीक्षणपछि उहाँ काठमाण्डु फर्किनु भएको छ। बाढ़ीका कारण यो समाचार तयार पार्दासम्म 289 जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवं सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र थापाले रसुवामा 3, नुवाकोटमा 12, धादिङमा 29, गोर्खामा 29, चितवनमा 121, तनहुमा 16, नवलपरासी पूर्वमा 65 र नवलपरासी पश्चिममा 14 जनाको शव फेला परेको जानकारी दिनुभएको छ। बाढ़ीले बगाएर बेपत्ता भएका मध्ये धेरैको शव चितवनमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शव अहिले भरतपुरमा संकलनको काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढ़ी लगायत विपदबाट उत्पन्न संकटको सामना गर्न राजनीतिक दलहरूले नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै एक ढिक्का भएर अघि बढ़ने प्रतिबद्धता जनाएका छन्। रासोपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले उद्धार राहत पुनर्निर्माणमा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिने सहितका 10 बुँदे निर्णय गरेको हो। यस्तै सरकारको आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा सरकारले तोकेको आधिकारिक खातामा मात्र आर्थिक सहयोग जम्मा गर्न पनि बैठकले विशेष आह्वान गरेको छ भने आधिकारिक निकायबाट प्रमाणित सूचनाहरू मात्र सम्प्रेषण गर्न र सामाजिक सञ्जालको संयमित विवेकसम्मत र उत्तरदायी प्रयोग गर्न नागरिक तथा संचार माध्यमहरूलाई अनुरोध गरिएको राष्ट्रपा प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: सबै राजनीतिक दलहरू सहमत भएर त्यसको लागि एउटा राजनीतिक संयन्त्र खास गरेर संसदीय संयन्त्र समिति निर्माण गर्ने कुराहरूमा एकमत भएको छ। त्यो संसदीय समिति चाहिँ किन निर्माण गर्न लागि हो भनेदेखि संसदीय समिति भयो भने त्यसले सरकारलाई अझ बढ़ी जिम्मेवार र जवाबदेही बनाउन सक्छ र सरकारलाई अझ बढ़ी सहयोग गर्न सक्छ भन्ने महसुस भएर त्यो संसदीय समिति चाहिँ बनाउन आग्रह बनाउनको लागि राजनैतिक दलहरू तयार हुनुभएको छ।
2: कोशी प्रदेश सरकारको मन्त्री परिषदको बैठकले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित परिवारका लागि 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गुम्पू शेर्पाले विपदको यस घड़ीमा प्रदेश सरकारले आफ्नो तर्फबाट राहत तथा उद्धारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले बाढ़ी पहिरोमा परि ज्यान गुमाउनेप्रति श्रद्धांजली तथा शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ। मन्त्री शेर्पाले संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै विपदको घड़ीमा कोशी प्रदेश सरकार प्रभावित नागरिक सँगै रहेको स्पष्ट पार्नु भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी कटान प्रभावित क्षेत्रको स्थलगत अनुगमन मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका 9 र 6 नम्बर वड़ामा भइरहेको कटान तथा त्यसबाट परेको प्रभावबारे निरीक्षण गर्नुभयो। निरीक्षणका क्रममा कोशी प्रदेश सरकारका मन्त्री प्रदेशसभा सदस्य स्थानीय प्रशासन तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। त्यसक्रममा मुख्यमन्त्री कार्कीले कटान नियन्त्रणका लागि तत्कालीन तटबन्ध निर्माण गर्न आवश्यक रकम प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ। पछिल्लो समय कोशी नदीले उदयपुरतर्फ धार परिवर्तन गर्न थालेपछि कोशीपारीका बराह क्षेत्र 9 र 6 नम्बर वड़ा बढ़ी प्रभावित भएका छन्। नदीको धार परिवर्तनका कारण उदयपुरको बेलका नगरपालिका क्षेत्र समेत प्रभावित बनेको छ। स्थानीय जनप्रतिनिधिले बालुवाका बोरा प्रयोग गरेर अस्थायी तटबन्ध निर्माण गर्न सेना र प्रहरीको सहयोग तथा समन्वय गरिदिन समेत मुख्यमन्त्री कार्कीसँग आग्रह गरेका छन्। मुख्यमन्त्री कार्कीले नदी किनाराका बस्तीमा जोखिम बढ़दै गएकाले स्थानीय नागरिकलाई सुरक्षित र सतर्क रहन आग्रह समेत गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय संखुवा सभाले विपदका बेला व्यक्तिगत वा संस्थागत रूपमा राहतका नाममा रकम संकलन नगर्न आग्रह गरेको छ। जिल्ला विपद व्यवस्थापन समितिको बिहिबारको बैठकले राहत तथा सहयोग आवश्यक परेका क्षेत्रमा प्रभावकारी समन्वय गर्ने निर्णय गर्दै सरकारी राहत कोष मार्फत आर्थिक सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले जिल्लामा संस्थागत रूपमा राहत संकलन नगरिने स्पष्ट पार्दै व्यक्तिगत रूपमा समेत राहतको नाममा रकम उठाउने कार्य नगर्न आग्रह गर्नु। विपदका बेला विभिन्न व्यक्ति वा समूहले सहयोगका नाममा रकम संकलन गर्दा त्यसको पारदर्शिता र वास्तविक उपयोगबारे प्रश्न उठ्न भएकाले सरकारी संयन्त्र मार्फत सहयोग गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो। विपद आइपरेपछि मात्र उद्धारमा जुट्नुभन्दा सम्भावित जोखिमको पूर्व आंकलन गरी जनशक्ति र आवश्यक सामग्री पनि प्रशासनले लिएको छ। बैठकमा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले बाढ़ी तथा अन्य विपदबाट प्रभावित क्षेत्रमा जिल्लाका 10 स्थानीय तहबाट आवश्यक राहत रकम पठाउने तयारी भएको बताउनु भएको छ। उहाँले विपदको समयमा प्रभावित नागरिकलाई सहयोग गर्न सबै क्षेत्र संघ संस्था तथा सरकारवाला निकायलाई एकजुट भएर अघि बढ़न आग्रह समेत गर्नुभयो। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि झापाको शिवशताक्षी नगरपालिकाका कर्मचारीले करिब 8,00,000 रूपियाँ जम्मा गरेका छन्। नगरपालिकाका कर्मचारीको बिहिबारको बैठकले अधिकृत जनै 5,000, सहायक चौथो र पाँचौं तहबाट जनै 4,000 तथा कार्यालय सहयोगी र सवारी चालकबाट 3,000 रूपियाँका दरले रकम जम्मा गरेका हुन्। नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङका अनुसार संकलन भएको रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। नगरपालिकामा 182 जना कर्मचारी रहेका छन्। धरानमा यस वर्षको गाईजात्रा परम्परा संरक्षणसँगै नयाँ पुस्तामा मौलिक संस्कृति हस्तान्तरण र सामाजिक विकृति अन्त्य गर्ने अभियानका रूपमा मनाइँदैछ। नेपाल खड्गी सेवा समितिले धरानले भदौ 13 17 गतेसम्म 5 दिन गाईजात्रा महोत्सव आयोजना गर्दै परम्परागत जात्रा, धिमी बाजा, लाखे नाच, दाफा भजन तथा भानुचोकमा वृहत रोपार जात्राको विशेष मंचीय प्रस्तुति गर्ने जनाएको छ। 5 दिनसम्म सञ्चालन हुने कार्यक्रममा धरानका 20 वडाका नागरिक, विभिन्न सांस्कृतिक समूह, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको नेपाल खड्गी समाज सेवा समिति धरानका अध्यक्ष मनिष खड्गीले जानकारी दिनुभएको छ। झापाको दमकमा मुख्य कार्यालय रहेको डाँफी सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो 19 वार्षिक साधारण सभाको प्रक्रिया शुरू गरेको छ। आगामी भदौ 20 गते हुने साधारण सभाका लागि इकाईगत सेवा केन्द्र मार्फत सदस्यहरूलाई सहभागी गराउँदै प्रक्रिया अघि बढ़ाएको संस्थाले जनाएको छ। साधारण सभाको पूर्व तयारी स्वरूप संस्थाले बिहिबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आगामी नीति योजना तथा वित्तीय कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष तुलाराम नेउपानेले आगामी योजना तथा संस्थाको भावी कार्य दिशाबारे जानकारी गराउनुभयो। अध्यक्ष नेउपानेले सहकारी क्षेत्रमा नियम तथा नीतिहरू परिवर्तन भइरहे पनि प्रचलित ऐन, नियम र संस्थाको विनियमको पूर्ण पालना गर्दै सदस्यहरूलाई विभिन्न सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै लेखा समितिका संयोजक हेमचन्द्र खनालले सदस्यबाट प्राप्त सल्लाह सुझाव समेट्दै आगामी दिनमा संस्थाको आर्थिक कारोबारलाई थप व्यवस्थित पारदर्शी र प्रभावकारी बनाउने बताउनुभयो। लेखा प्रणालीलाई नयाँ ढंगबाट व्यवस्थित गर्दै वित्तीय कारोबारलाई थप मजबूत बनाउन संस्था केन्द्रित रहेको उहाँको भनाइ छ। खबर परिक्रमामा अब बेला भएको छ ब्रेकको।
0: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब छान्नुहोस् नेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर झिलझिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिलझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा संचालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 97046073।
4: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
5: हाम्रा विशेषताहरू
4: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
5: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
4: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
5: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायरिया, पायस, प्रेसर, सुगर, चर्मरोग, मुस्ता, हिल, डन्डिफोर,
4: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
5: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
4: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
6: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमकसर थाना अगाडि। फोन नम्बर 0375707552 र 0375812052। मोबाइल नम्बर 9856707552।
2: ब्रेकपछि अब बाँकी खबर। कोशी प्रदेशका 5 जिल्लामा 5 वर्ष मुनिका बालबालिकामा शीघ्र कुपोषणको अवस्था गम्भीर देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको परीक्षणमा सुनसरीमा सबैभन्दा बढ़ी 13% बालबालिकामा शीघ्र कुपोषण देखिएको छ। यस्तै मोरङ, खोटाङ, उदयपुर र झापामा पनि कुपोषणको दर उच्च पाइएको हो। एक रिपोर्ट।
7: कोशी प्रदेशका 5 जिल्लामा 5 वर्ष मुनिका बालबालिकामा शीघ्र कुपोषणको अवस्था गम्भीर देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको परीक्षणमा सुनसरी, मोरङ, खोटाङ, उदयपुर र झापामा बालबालिकामा शीघ्र कुपोषणको दर तुलनात्मक रूपमा उच्च पाइएको हो। निर्देशनालयका अनुसार सुनसरीमा परीक्षण गरिएका 10,381 बालबालिका मध्ये 13% शीघ्र कुपोषण देखिएको छ। कुपोषणको दर उच्च रहेका जिल्ला मध्ये मोरङ दोस्रो स्थानमा छ। त्यहाँ परीक्षण गरिएका 16,789 बालबालिका मध्ये 9.9% कुपोषण पाइएको छ। त्यस्तै खोटाङमा 7.29, उदयपुरमा 6.88% र झापामा 6.36% बालबालिकामा शीघ्र कुपोषण देखिएको छ। खोटाङमा 6,046, उदयपुरमा 7,912 र झापामा 27,614 बालबालिकाको कुपोषण परीक्षण गरिएको थियो। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार कोशी प्रदेशका अन्य जिल्लामा पनि 5 वर्ष मुनिका बालबालिकामा शीघ्र कुपोषण देखिएको छ। शंखुवा सभामा 5.89%, धनकुटामा 5.76%, तेह्रथुममा 5.63%, ताप्लेजुङमा 4.67% र ओखलढुङ्गामा 4.58% बालबालिकामा कुपोषण पाइएको छ। त्यस्तै पाँचथरमा 4.33%, इलाममा 3.26% र भोजपुरमा 3.14% बालबालिकामा शीघ्र देखिएको छ। निर्देशनालयले स्थानीय तहसँगको सहकार्यमा कोशी प्रदेशका 14 जिल्लाका 137 स्थानीय तह मध्ये 108 स्थानीय तहमा कुपोषण परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रम अन्तर्गत जन्मेदेखि 5 वर्ष उमेर समूहका 79,021 जना बालबालिकाको कुपोषण परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। परीक्षणपछि जिल्लागत तथा स्थानीय तहगत रूपमा बाल कुपोषणको अवस्था पहिचान गरिएको छ। अब उच्च दर देखिएका क्षेत्रलाई लक्षित गरेर कुपोषण न्यूनीकरणका कार्यक्रम अघि बढाइने निर्देशनालयको तयारी छ। निर्देशनालयका निमित्त प्रमुख सागर प्रसाईले कुपोषणको दर उच्च देखिएका जिल्ला तथा स्थानीय तहमा विशेष योजना बनाएर काम गर्ने बताउनुभयो। निर्देशनालय स्वास्थ्य मन्त्रालय तथा प्रदेश योजना आयोगसँग छलफल गरी परीक्षणबाट प्राप्त तथ्याङ्कका आधारमा कार्यक्रम तथा योजना तयार गर्ने जनाएको छ।
2: नेपालमा विद्युतीय सवारीको पोर्टफोलियो विस्तार गर्दै बजाज अटो लिमिटेडले चेतक इलेक्ट्रिक स्कूटरका दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ। बजाजका दुई पाङ्रे सवारी साधनको आधिकारिक वितरक उल्लास हंसराज उल्लास चन्द्र एण्ड कम्पनीको सहकारीमा सार्वजनिक गरिएका चेतक सी

0: यस्तै चेतक सी 3503 मा 3.5 किलोवाटको लिथियम ब्याट्री प्रयोग गरिएको छ। यसले एकपटक चार्ज गर्दा 151 किलोमिटरसम्मको दूरी तय गर्ने कम्पनीको दावी छ। यसको अधिकतम गति 70 किलोमिटर प्रति घण्टा रहेको छ। नयाँ दुई मोडलसँगै बजाजको चेतक विद्युतीय स्कूटरको नेपाली बजारमा उपलब्ध विकल्प थप विस्तार भएको कम्पनीले जनाएको छ। अब सुन चाँदीको बजार भाउ। आज सुनको भाउ 1200 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा 3,20,900 रूपियाँमा कारोबार भयो। सुनको भाउ हिजो 100 रूपियाँले घटेर तोलाको 3,22,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ 10 रूपियाँले घटेर तोलाको 4,965 रूपियाँमा कारोबार भएको छ। हिजो चाँदी 75 रूपियाँले बढ़ेर तोलाको 4,975 रूपियाँमा कारोबार भएको थियो। खबर परिक्रमामा पुनः पालो ब्रेकको
1: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्। नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान। हाम्रा सेवाहरू:
2: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
1: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जोरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
2: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गीता सुनिने, श्वास गनाउने, गीताबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
1: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
2: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
1: सम्पर्क ओम शान्ति डेन्टल हल, दमक 5 बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस र माइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का र माइलो।
2: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। हाइटीको राजधानी पोर्ट ओ प्रिन्स नजिकैको केन्स कुफ शहरमा आपराधिक गिरोहले गरेको आक्रमणमा परेर मृतसंख्या 47 पुगेको छ। संयुक्त राष्ट्रसंघले घटनामा 50 भन्दा बढ़ी मानिस अपहरणमा परेको जनाएको छ। अन्य 22 जना गम्भीर घाइते भएका छन्। यो घटना एक दशक भन्दा बढ़ी समयपछि पहिलो पटक आम निर्वाचन गराउने तयारी भइरहेका बेला हाइटीमा पछिल्ला वर्षहरूमा भएका ठूला सामूहिक अपहरणका घटनामध्ये एक मानिएको अल जजिराले जनाएको छ। त्यहाँका नगर प्रमुखले आक्रमणमा भिव आन्साम नामक समूह संलग्न रहेको आरोप लगाएका छन्। सो समूहलाई अमेरिकाले गत वर्ष विदेशी आतंककारी संगठनको सूचीमा राखेको थियो। अब खेल खबर। मलेसिया विरूद्धको दोस्रो एक दिवसीय अभ्यास खेलमा पनि नेपाली पुरूष क्रिकेट टोलीले जीत निकालेको छ। उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसिया विरूद्ध 27 रनको जीत निकालेको हो। नेपालले पहिलो खेलमा मलेसियाले 9 विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले दिएको 171 रनको लक्ष्य पछि आएको मलेसियाको पारी 40.1 ओभरमा 141 रनमा समेटियो। मलेसियाका अकिल बाहिदले 108 बलमा 6 चौकासहित सर्वाधिक 56 रन बनाए। बलिङतर्फ नेपालका लागि ललित नारायण राजवंशीले 3, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह अहिरी र कप्तान सन्दीप लामिछानेले 2-2 तथा हेमन्त धामीले 1 विकेट लिए। नेपाल र मलेसियाले एसएससी प्रिमियर कपको तयारी स्वरूप अभ्यास खेलमा प्रतिस्पर्धा गरेका हुन्। आसन्न संस्करणको प्रिमियर कप यही भदौ 14 गतेदेखि मलेसियामा हुँदैछ। प्रतियोगितामा नेपाल समूह एमा रहेको छ। समूह चरणमा नेपालले बहराइन, मलेसिया, साउदी अरेबिया र हङकङ विरूद्ध खेल्नेछ। नेपालले पहिलो खेल यही भदौ 15 गते खेल्नेछ।

0: खबर परिक्रमाको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। प्रधानमन्त्रीद्वारा बाढ़ीग्रस्त क्षेत्रको निरीक्षण, खोज र उद्धारमा सबै संयन्त्र सक्रिय, सब भेटिने क्रम बढ्दै पहिचानमा कठिनाई। कोशीका पाँच जिल्लामा बालबालिकामा शीघ्र कुपोषणको अवस्था गम्भीर, बढ़ी देखियो सुनसरीमा, मोरङ, खोटाङ, उदयपुर र झापामा पनि उच्च। कोशीका मुख्यमन्त्री कार्कीद्वारा कोशी कटान प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण, तत्कालीन तटबन्ध निर्माण गर्न रकम उपलब्ध।
1: This is Radio Sankhuasubha 95.5 MHz.
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: खादबारी नगरपालिकाको अनुरोध।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी सङ्खुवा सभा।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथिभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी।

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: रतनहुमा 22 जनाको शव फेला परेको हो। सरकारी निकायका अनुसार 900 बढ़ी सम्पर्क विहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा कार्यरत 44 जना नेपाली सेना, 28 प्रहरी र सशस्त्र प्रहरी बलका 13 जना सुरक्षाकर्मी, भन्सार कार्यालयका 15 जना पनि सम्पर्क विहीन छन्।
2: यसैबीच पर्यटन बोर्डका निमित्त प्रमुख हिक्मत सिंह ऐडले 33 देशका 644 पर्यटक हराएकाले खोजी जारी रहेको बताएका छन्। खोज तथा उद्धारका लागि 9000 बढ़ी सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढ़ीका कारण 35 मोटरेबल पुल, 45 झुलुङ्गे पुल र 40 किलोमिटर पक्की सड़क क्षतिग्रस्त बनेका छन्। प्राधिकरणमा उपसचिव रामबहादुर केसीले थप विवरण संकलन जारी रहेको बताएका छन्।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले भोटेकोशी बाढ़ीका कारण 3 जिल्लाका 18 विद्यालयमा क्षति पुगेको जनाएको छ। जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहबाट लिएको विवरणमा रसुवाका 5, नुवाकोटका 7 विद्यालय र धादिङका 8 विद्यालयमा पूर्ण आंशिक र सामान्य क्षति भएको उल्लेख छ। आंशिक विद्यालयमा बाढ़ी छिर्दा कक्षा कोठामा लेदो, बालुवा र माटोले पुरिएको जनाइएको छ। गोसाई कुण्ड तीर्थ यात्रामा गएका कम्तीमा 4 धादिङका शिक्षक पनि सम्पर्क विहीन भएको मन्त्रालयले जनाएको छ। यस्तै नुवाकोटको त्रिभुवन बहुमुखी क्याम्पस र त्रिभुवन तिर्सुली माविको महिला छात्रावास पुरिएको क्षति विवरण उल्लेख गरिएको छ। क्षति पुगेका मध्ये अधिकांश सामुदायिक र केही निजी विद्यालय छन्। नेपाल राष्ट्रिय आधारभूत विद्यालय रसुवाका 10 शिक्षक मध्ये 3 मात्रै सम्पर्कमा रहेको विद्यालयलाई उद्धृत गर्दै शिक्षा मन्त्रालयले जनाएको छ। त्यस्तै नुवाकोटको त्रिशुली सामुदायिक बोर्डिङले 3 विद्यार्थी सम्पर्क विहीन रहेको जनाएको छ।
2: यसैबीच काठमाडौँ विश्वविद्यालयले विद्युत आयोजनामा इन्टर्नशीपमा गएका विद्यार्थी सम्पर्कविहीन रहेको जनाउँदै खोज उद्धार तथा समन्वय समिति गठन गरेको छ। सिभिल इन्जिनियरिङमा 4 वर्षमा अध्ययनरत 3 विद्यार्थी अप्पर त्रिशुली B3 आयोजनामा भदौ 7 गतेदेखि इन्टर्नशीपमा गएको विभागले जनाएको छ। रजिस्ट्रार राजीव श्रेष्ठले विज्ञप्ति जारी गरेर असिस्टेन्ट प्रोफेसर मनिष प्रकाशको संयोजकत्वमा उनीहरूको खोज तथा समन्वय समिति गठन गरिएको बताएका छन्।
1: सरकारले प्राकृतिक विपदका बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले सुरक्षा निकायका जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो। सरकारले विपदको समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्रपन्थीमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्दै यो कदम चालेको हो। प्राधिकरणको कार्यकारी समितिको बैठकले निर्णयका आधारमा सम्बन्धित सुरक्षा निकायहरूले तालुकदार मन्त्रालयमा लेखी पठाउनु पर्ने र सम्बन्धित मन्त्रालयले यसबारे निर्णय गर्नेछ।
2: यस्तै भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवामा करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी रसुवागढ़ी जोड्ने सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सड़क समेत बन्द अवस्थामा रहेको मन्त्रालयको प्रेस नोटमा उल्लेख छ। यसै गरी पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले भरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको छ। बाढ़ीका कारण 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
1: प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावितको खोज, उद्धार, राहत, उपचार र पुनस्थापनाका काममा स्रोतको कमी हुन नदिने बताएका छन्। सरकारले आवश्यक स्रोत प्रभावितका लागि प्रयोग गर्ने प्रधानमन्त्रीको भनाइ थियो। नुवाकोट आज पुगेका शाहको उपस्थितिमा नुवाकोट विदुरमा रहेको श्री नम्बर 1 सैन्य तालिम केन्द्रमा उच्च स्तरीय बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री शाहले आवश्यक सहयोग दिने प्रश्न पार्दै आगामी दिनमा कसरी काम गर्ने भन्ने बारे निर्देशन दिएको संचार मन्त्री विक्रम तिमिरसेनाले जानकारी दिए। बैठकले बाढ़ीमा परेका व्यक्तिहरूको खोज र उद्धार गरेर उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। यसैबीच आज बिहान नुवाकोट गएका प्रधानमन्त्री शाह काठमाडौँ फर्किएका छनृ
2: हिमतालको जोखिम आकलन र न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक र प्राविधिक अध्ययन संयन्त्र गठनका लागि कूटनीतिक पहल गर्न 8 राजनीतिक दलले सरकारको ध्यान आकर्षण गराएका छन्। सत्तारूढ़ रासोपा सभापति रवि लामिछानेको आह्वानमा बसेको 8 राजनीतिक दलको बैठकले उत्तरी सीमामा चीनतर्फका हिमतालको अवस्था अध्ययनका लागि संयुक्त संयन्त्र गठनका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। रसुवाको भुटेको सीमा आएको जस्तो बाढ़ीको अवस्था भविष्यमा पनि रहने भएकाले चीनतर्फका हिमतालको अवस्था अध्ययन गर्नुपर्ने र त्यसका लागि दुई देशबीच संयुक्त संयन्त्र गठनका लागि कूटनीतिक पहल आवश्यक रहेको दलका नेताहरूको निष्कर्ष छ। जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र र चीनको तिब्बत क्षेत्रमा रहेका हिमतालहरू पग्लिने र विस्फोट हुने सम्भावना रहेको दलहरूको विज्ञप्तिमा उल्लेख छ। राजनैतिक दलहरूले भुटेको सीमा आएको बाढ़ीबाट प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा पुननिर्माणका अन्तर्राष्ट्रिय समुदायसँग मानवीय, प्राविधिक र आर्थिक सहयोगको अपील पनि गरेका छन्।
1: यस्तै मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकले बाढ़ी प्रभावित क्षेत्रमा अवरूद्ध रहेको यातायात, संचार, विद्युत लगायतका अत्यावश्यक सेवाका विषयहरूलाई सञ्चालन गर्न सम्पूर्ण शक्ति लगाउने तथा त्यसका लागि सम्बन्धित मन्त्रालयहरू सक्रिय रहने र सबै राहतका कर्मचारीहरूलाई सबै तहका कर्मचारीहरूलाई त्यसमा परिचालन गर्ने निर्णय गरेको छ। त्यस्तै कुनै पनि कर्मचारीलाई अत्यावश्यक बाहेकको अवस्थामा विदामा नबस्ने र आफ्नो कार्यालयमा तोकिएको जिम्मेवारीमा खटिने परिचालन गर्ने निर्णय गरिएको छ। बैठकले प्रधानमन्त्री राहत कोषमा निजामती कर्मचारीहरूको तर्फबाट उचित योगदान गर्ने निर्णय समेत गरेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
3: ओहो जेठा, बजार हिँडी क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
4: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा साथ जस्ता पाता नि किन्ने नि लाटा।
4: कहाँ काका, होला सस्ता पाता किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलाक जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
4: त्यसो भए त म हुलाक जस्ता पाता नै किन्छु नि काका।
6: हुलास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भागीशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: गान्धीमा डायरीमा अब बाँकी प्रसंग। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवागढ़ी नाकाबाट करिब 18 किलोमिटर माथि लेहेन्दे खोलाको भार थुनिएर 0.11 वर्ग किलोमिटर क्षेत्रफलको ताल बनेको जनाएको छ। सेटेलाइट तस्वीरको प्रारम्भिक विश्लेषण अनुसार सो तालको प्राकृतिक बाँध फुटी पुनः ठूलो बाढ़ी आउन सक्ने जोखिम कायमै रहेको पनि प्राधिकरणले बताएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यसअघि चीनको जलस्रोत मन्त्रालयले छोचेन खोला र पुरेपु ट्याङसो नदीको दोभान नजिकै ठूलो जलाशयुक्त ताल जनाएको थियो। आज बिहानसम्म सो तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिरिन थालेको मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ। तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएका छोचेन र पुरेपु खोला सीमा पार आपसमा मिसिन्छन्। तर त्यही खोला बग्दै आएपछि नेपालतिर भोटेकोशी नामले चिनिन्छ। भोटेकोशी नै त्रिशुली नदीको मुख्य माथिल्लो शाखा हो। चीनको केन्द्रीय टेलिभिजन सीसीटीभीका अनुसार आगामी 3 दिनमा 30 लाख घनमिटर पानी तालमा थपिने अनुमान गरिएको छ। यसले ताल फुट्ने जोखिम उच्च रहेको बताइएको छ। मन्त्रालयले तालको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको पनि बताएको समाचारमा उल्लेख छ। ताल फुट्ने सम्भावित अवस्थाको पूर्वानुमान गर्न बाढ़ीको सिमुलेशन तथा विश्लेषण गरिरहेको र आपतकालीन उद्धार कार्यमा आवश्यक सहयोग पुर्याउने तयारी समेत गरिरहेको मन्त्रालयको भनाई छ।
2: यस्तै चिनिया प्रधानमन्त्री ली छ्याङ चीन नेपाल सीमा क्षेत्रमा बाढ़ी प्रभावित क्षेत्रमा पुगेका छन्। चीनिया संचार माध्यमका अनुसार बेपत्ता भएका 500 भन्दा बढ़ी मानिसको खोजी कार्यको निरीक्षण गर्न उनी घटनास्थल पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। चीनिया सरकारी समाचार संस्था सिन्हाले जनाएको छ, ली छ्याङले उद्धारमा खटिएका कर्मचारी तथा विपद प्रभावित स्थानीयसँग पनि भेट गरेका छन्।
1: रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको राहत उद्धार र प्रभावित क्षेत्र पुननिर्माणका लागि सरकारी कर्मचारीहरूको 10 दिनसम्मको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने भएका छन्। सचिव स्तरीय बैठकले सो निर्णय गरेको हो। बैठकको निर्णय सार्वजनिक गर्न जारी विज्ञप्तिमा भनिएको छ। यस विपदबाट भएको ठूलो जनधनको क्षति पश्चात राहत तथा पुनर्स्थापना राष्ट्र सेवकहरूका तर्फबाट योगदान गर्न श्रेणीविहीन कर्मचारीबाट मासिक शुरू तलब स्केलको 2 दिनको, राजपत्र अंकित वा सो सरहका कर्मचारीबाट 5 दिनको, राजपत्र अंकित तृतीय र द्वितीय श्रेणी वा सो सरहका कर्मचारीबाट 7 दिनको र राजपत्र अंकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट 10 दिन बराबरको तलब पारिश्रमिक रकम 2083 भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने व्यवस्था अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले मिलाउने। यसबाट संघीय सरकारका कर्मचारीबाट उद्धार कोषमा करिब 36 करोड़ रूपियाँ योगदान पुग्ने बताइएको छ। साथै प्रदेश सरकार तथा स्थानीय तह र सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत यसै बमोजिमको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्न भनिएको छ।
2: भारतले अहिलेसम्म 2 जहाजबाट मानवीय सहायता पठाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार पहिलो जहाज गैराति 8:30 बजे 10 टन राहत सामग्री लिएर काठमाडौँ आएको थियो। दोस्रो जहाज 37.5 टन राहत सामग्री लिएर काठमाडौँ आएको छ। पहिलो जहाजमा कम्बल, सोलर ल्याम्प, औषधि, हाइजिन किट्स, टेन्ट लगायतका राहत सामग्री छन्। दोस्रो जहाजमा कम्बल, टेन्ट, सोलर ल्याम्प, पम्प, किचन सेट, औषधि लगायत सामग्री ल्याइएको छ। दुवै जहाजबाट झण्डै 48 टन अत्यावश्यकीय राहत सामग्री नेपाल पठाइएको उनले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।
1: राष्ट्रपति रामचन्द्र पौडेलले बाढ़ी पीड़ितका लागि 1 महिनाको पारिश्रमिक सहयोग गर्ने भएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको उद्धार खोज तथा राहत कार्यमा सहयोग पुर्याउन राष्ट्रपति पौडेलले 1 महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साकेका अनुसार राष्ट्रपति पौडेलले बाढ़ीबाट ठूलो जनधनको क्षति भएकोमा विपद प्रभावित नागरिकको उद्धार खोज तथा राहतका लागि आफ्नो 1 महिनाको पारिश्रमिक कोषमा दिने निर्णय गरेका हुन्।
2: नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आह्वान गरेको छ। राहतका नाममा अनधिकृत व्यक्तिका क्यूआर सार्वजनिक भइरहेको भन्दै प्राधिकरणले सूचित गरेको हो। नेपाल सरकारले हालैका प्रकृतिबाट विपदबाट प्रभावित भएका नागरिकहरूको राहत र उद्धार कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाका लागि विभिन्न बैंक खाता विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न सकिने गरी विभिन्न वाणिज्य बैंकहरूको खाता नम्बर उपलब्ध गराइएको हो।
1: कंग्रेसको 15 महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै तत्कालीन कार्यभाग सभापति पूर्णबहादुर खड्का र पूर्व सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशहरू नकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने पूर्वावस्था नभएको भन्दै यस्तो आदेश गरेको हो। यो आदेशसँगै अब सभापति गगन थापाले महाधिवेशनको काम अघि बढ़ाउन पाउने भएका छन्।
3: दैनिकु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: बजार हिट कि क्या हो,
6: जस्ता पाता किनौ कि भनेर नि काका।
5: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा,
6: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
5: लाटा जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
6: उसो भए कुन किन्ने त काका?
5: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ कोटिङ उल्लेख गरेको हुलासको गुणा छाप जस्ता पाता नि किन्ने नि लाटा।
6: कहाँ काका, हुला सस्ता पाता किन सहरसम्म को जाओस्?
5: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
7: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला सस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
6: त्यसो भए त म हुला सस्ता पाता नै किन्छु नि काका।
8: हुलास भए अरू किन खोज्ने?
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित नुवाकोटका वटार र त्रिशुली बजार क्षेत्रमा विद्युत सेवा पुनः सुचारू भएको छ। नेपाल विद्युत प्राधिकरणले वैकल्पिक व्यवस्थापन मार्फत बालाजु त्रिशुली र चपली देवीघाट 66 केभी प्रसारण लाइनलाई 11 केभीमा चार्ज गरी विद्युत आपूर्ति सञ्चालनमा ल्याएको हो। बाढ़ीका कारण नियमित विद्युत आपूर्ति प्रणालीमा क्षति पुगेपछि प्राधिकरणले उपलब्ध प्रसारण संरचनाको वैकल्पिक प्रयोग गर्दै प्रभावित क्षेत्रमा विद्युत सेवा पुनः स्थापना गर्ने काम अघि बढ़ाएको थियो। प्राधिकरणले बाढ़ीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनस्थापनालाई तीव्रता दिँदै प्रभावित सबै क्षेत्रमा विद्युत सेवा नियमित बनाउने प्रयास जारी राखेको जनाएको छ।
1: यस्तै त्रिशुली क्षेत्रका केही स्थानमा भने धादिङ स्थित सल्यानटार सबस्टेशन मार्फत विद्युत आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ। बाढ़ीबाट क्षतिग्रस्त संरचनाका कारण नियमित प्रणालीबाट विद्युत आपूर्ति गर्न कठिनाई भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरी सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। विद्युत सेवा यथाशीघ्र नियमित बनाउन नेपाल विद्युत प्राधिकरणले काठमाडौँ तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक जनशक्ति, आवश्यक उपकरण र स्रोत साधन सहितका टोली नुवाकोटतर्फ परिचालन गरेको छ। टोलीले प्रभावित विद्युत संरचनाको निरीक्षण, मर्मत तथा वैकल्पिक आपूर्ति व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढ़ाइरहेको छ।

0: बाढ़ी प्रभावित ऋणीको कर्जा पुनःतालिकीकरण पुनसंरचना र ब्याज भुक्तानीमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाले बैंकहरूलाई आग्रह गरेका छन्। सो संस्थाले कठिन परिस्थितिमा मानवीय उद्धार तथा राहत कर्मचारी र ग्राहकको सुरक्षा पहिलो प्राथमिकता रहेको जनाएको छ। प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज र प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले वैकल्पिक सेवा प्रवाह आवश्यक प्रबन्ध गरिरहेका छन्। नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समेत समन्वय गरी संयुक्त नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्न प्रयासरत रहने पनि विज्ञप्तिमा उल्लेख छ। विपदले बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधार मानवीय बस्ती जलविद्युत आयोजना सड़क पुल व्यापारिक प्रतिष्ठान तथा केरूङ नाकाबाट भित्रिएका माल वस्तु र सवारी साधनमा समेत ठूलो क्षति पुर्याएको छ।
1: यस्तै वीवाईडी साइमेक्सले हालै आएको विनाशकारी बाढ़ीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 7 करोड़ रूपियाँ योगदान गर्ने घोषणा गरेको छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा वीवाईडी साइमेक्सले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै सो सहयोगको घोषणा गरेको हो। सहयोग रकम प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा पुनस्थापनाका कार्यमा परिचालन गरिनेछ। सो सहयोगबाट बाढ़ी प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार उपचार तत्कालीन राहत पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुननिर्माण लगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै अमेरिकाले रसुवामा आएको बाढ़ीबाट प्रभावित समुदायका लागि 5 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले बाढ़ीमा ज्यान गुमाएका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै विपद प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ। मन्त्रालयले विपद प्रतिकारमा सहयोग गर्न एकजना विपद प्रतिकारी सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटाउन लागेको बताइएको छ। त्यस्तै बाढ़ी पीड़ितका लागि विदेशबाट पैसा पठाउने प्रक्रियालाई सहजीकरण गर्न राष्ट्र बैंकका डेप्युटी गवर्नर किरण पण्डितलाई फोकल पर्सन तोकिएको छ। सरकार र अर्थ मन्त्रालयले 10 वटा वाणिज्य बैंकका खातामा सहयोग गर्न सबैमा आग्रह गरेको छ। इच्छुकले सरकारले तोकेका ती खातामा रकम जम्मा गरिदिन सक्नेछन्। सो प्रक्रियामा सहजीकरणका लागि फोकल पर्सनका रूपमा डेप्युटी गवर्नर पण्डितलाई तोकिएको अर्थ सचिव घनश्याम उपाध्यायले जानकारी दिए।
0: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरानले अमेरिका इरान युद्ध अन्त्य भई अमेरिकी नाकाबन्दी हटेपछि मात्रै हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्ने शर्त राखेको छ। इरान र ओमान बीच हर्मुजमा जहाज संचालन तथा समुद्री बारूदी सुरुङ हटाउने विषयमा छलफल भइरहेका बेला इरानले यस्तो शर्त अघि सारेको हो। तेहरानमा भएको वार्तामा स्थायी मार्ग खोल्ने र समुद्री माइन हटाउने विषयमा चरणबद्ध रूपमा अघि बढ़ने सहमति भएको छ। ओमानले अस्थायी मार्गबारे छिट्टै घोषणा हुन सक्ने जनाएको छ, तर इरानका उप विदेश मन्त्रीले हर्मुजबाट कुनै पनि सैन्य जहाजलाई आवागमन गर्न नदिने चेतावनी दिएका छन्। अमेरिकाले माइन हटाउने प्रयास गरे कार्यवाही गर्ने उनको भनाइ छ। यसैबीच अमेरिकाले इरानमाथि थप प्रतिबन्ध घोषणा गरेको छ।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग। एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ। नेपालले 27 रनको जित निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पार्यो। पहिले ब्याटिङ गरेको नेपाल 41 ओभर र 4 बलमा 170 रनमा अल आउट भएको थियो। नेपालको जितमा रोहित पौडेलले 61 रनको योगदान गरे। मलेसियाका अखिल वाहिदिलले 4 विकेट लिए। जवाफी ब्याटिङ गरेको मलेसिया 40 ओभर 1 बलमा 143 रनमै समेटियो। नेपालका लागि ललित राजवंशीले 3 विकेट लिए। यसअघि नेपालले पहिलो अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हराएको थियो।
0: र नेपाल टप एन टी ट्वेन्टी सिरिजको सेमी फाइनल होडबाट बाहिरिएको छ। तेस्रो खेलमा नेपाल किङ्समेनको टोलीसँग 31 रनले पराजित भएको हो। किङ्समेनले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपालको ए टोली 19 ओभर 2 बलमा 166 रनमा अल आउट भयो। कुशल भुटेलले सर्वाधिक 66 रन बनाएपछि जितका लागि पर्याप्त हुन सकेन। त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको किङ्समेनले निर्धारित ओभरमा 5 विकेट गुमाएर 97 रन बनाएको थियो। नेपालका लागि नारायण जोशीले 2 विकेट लिए। नेपालले यसअघि 4 खेल खेल्दा 2 जीत र 2 हारको नतिजा निकालेको छ। नेपालले अब अन्तिम खेलमा आगामी शनिबार भिक्टोरियाको सामना गर्नेछ।
1: हवस् त कान्तिपुर डायरीका सम्पूर्ण बुलेटिन आजलाई यही सकिन्छ। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुने नै छौं। तबसम्म न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै दीपशिखा र तारा विदा हुन्छौ। नमस्कार।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि। निसन्तान दम्पतिहरूको लागि खुसीको खबर, भारतको सबैभन्दा ठूलो आईबीएफ चेन इन्दिरा आईबीएफ अब तपाईँ हाम्रो शहर काठमाडौँमा। निसन्तानता र टेस्ट ट्युब बेबी सम्बन्धी निशुल्क परामर्शको लागि हाम्रो चिफ आईबीएफ स्पेसलिस्टसँग परामर्श लिनुहोस्। इन्दिरा आईबीएफ पानी पोखरी काठमाडौँ, फोन 59 71 269।
4: तपाईँलाई थाहा छ त दाई, त्यही छलमा त हो।
5: नमस्ते, म कलाकार तथा रंगकर्मी पशुपति राई। रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा यो भाद्र महिनाभरि स्टार अन द रेड कार्पेटको रूपमा म रहनेछु। माओसी गुरुङद्वारा निर्देशित चलचित्र पेन्सन पट्टा यही भाद्र 26 नेपालभरिका सिनेमा हलहरूमा साथै विदेशमा पनि प्रदर्शन हुन लागिरहेको छ। चलचित्रमा म लगायत दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, पुष्कर गुरुङ र अन्य कलाकारहरूको अभिनय हेर्न सक्नुहुनेछ। म र यो चलचित्रको बारेमा नजिक

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
2: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा
3: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
4: नमस्कार भाइ तुम्लिङतिर पो हिँडेको हौ म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
4: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
3: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
4: ए ल ल सँगै जाउँ न भाइ
5: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
4: रबिन टेलर्स खाँदारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
5: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल
4: सम्पर्क नम्बर 9860946000
5: र 9819327375
6: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ आयोजन नेपाल नेत्र ज्योति संघ तीजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा सम्पर्क 98560177
7: खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार 2083 असोज 3 गते शनिबार 2083 असोज 17 गते शनिबार समय बिहान 10 बजेदेखि 12 बजेसम्म स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार फोन नम्बर 0295752067 मोबाइल नम्बर 9865546460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल रू 58 प्रति केजी अथवा सोना मन्सुरी चामल रु 1425 प्रति बोरा, इस्टिम जिरा मसिनो चामल रु 87 प्रति केजी, इस्टिम जिरा मसिनो चामल रु 2175 प्रति बोरा र चिनी रु 100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल खादबारी संकुला सभा, सम्पर्क नम्बर 0295625201 97449222।

0: नमस्कार वडाध्यक्षज्यू.
1: नमस्ते नमस्ते. के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको.
1: त्यस्तो के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई.
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि. तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला.
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु.
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल.
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ. छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ.
6: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल.
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827676.
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर. निशान खातबारी एक बुद्धथोकबाट दूरसञ्चार जाने बाटो.
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि. हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक खातबारी नगरपालिकाको गेट अगाडि. यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ. गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर. सम्पर्क नम्बर 9852029047, 9800902062.
9: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त.
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि.
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खातबारी नगरपालिका एक प्रगति टोल.
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ. हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ. साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ.
9: प्रोप्राइटर प्रतीक्षा दाहाल.
8: सम्पर्क नम्बर 9813655553 र 9843218049.

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सीमा फेरि बाढ़ीको खतरा, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी। जोखिमयुक्त बस्ती खाली गराउँदै प्रहरी, नदी किनार आसपास नजान सरकारको आग्रह।
1: जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अलिकति बाँकी छ, त्यो भरिएर अहिले खोलिराखेको अवस्था चाहिँ छ। त्यो चुनकुनीलाई पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो।
0: आज साँझसम्म बाढ़ीमा परेका 359 जनाको शव फेला, हजारौं बेपत्ता भएको अनुमान। आज मात्रै आफन्त बेपत्ता भएको भन्दै 900 बढ़ी उजुरी दर्ता। हवाई र स्थल मार्गबाट 1500 बढ़ीको उद्धार।
2: ताजा अपडेटले चाहिँ के बताउँछ कि अब सब पनि एकदम उल्लेख्य रूपमा भनेको 359 भनेको होइन, अब सम्पर्क पनि धेरै हुनुहुन्छ, 910 जना अहिलेसम्म हाम्रो सिस्टममा आएको थियो।
0: बाढ़ी पीड़ितका लागि सरकारी कर्मचारीको तरफ कट्टा गरिने, 36 करोड़ राहत कोषमा जाने, राहत र उद्धारमा अन्तर्राष्ट्रिय सहयोग पनि थपिँदै, राहतको नाममा ठगी गर्ने सक्रिय हुन सक्ने भन्दै साइबर ब्यूरोको सतर्कता।
3: कतिपय मानिसहरूले आफू विपत्तिमा परेको तर आफू सेफ रहेको र आफूलाई त्यस ठाउँबाट सम्बन्धित ठाउँमा पुग्नको लागि मलाई पैसा चाहिएको भनेर चाहिँ विभिन्न क्युआर कोडहरू पठाउने काम भइरहेछ। त्यो क्युआर कोडहरूप्रति कसैले पनि विश्वास नगर्न हुन अनुरोध गर्छु।
0: र एसीसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित, टप एन टी ट्वेन्टी श्रृंखलामा नेपाल सेमी फाइनल होडबाटै बाहिरियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोसी बाढ़ीमा मृत्यु हुनेको संख्या बढ़दो छ। बाढ़ीले कतिको ज्यान गुम्यो, कतिलाई घरबार विहीन बनायो र कति परिवारलाई टुटायो भन्ने अझै यकीन भइसकेको छैन। यस्तो अवस्थामा उद्धार, राहत र खोजी महत्वपूर्ण छ। यसलाई केवल सरकारी जिम्मेवारी मात्रै हो भन्दै पन्छिनु वा उद्धार तथा खोजी भइरहेको स्थानमा ठूलो भीड़ लगाएर दर्शक बन्नु अहिले उपयुक्त समय होइन। नागरिक आफैले पनि आफ्नो स्थानबाट उद्धार तथा खोजीमा सक्रिय बने कैयौं मानिस जीवितै भेट्न सक्ने आशा अझै बाँकी छ। यसबारे नागरिक पनि उत्तिकै चनाखो बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवाको भोटेकोसी नदीमा हिजो आएको विनाशकारी बाढ़ीको स्रोत क्षेत्रभन्दा माथिल्लो भागमा नदी थुनेर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाले सूचना जारी गर्दै नदी थुनेर बनेको ताल बढ़दो क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको जनाएको छ। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाका आधारमा गरिएको भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणबाट नदी थुनिएर ताल बनेको देखिएको शाखा जनाएको छ। सीआईएनसँग कुरा गर्दै शाखाका प्रमुख विनोद पराजुलीले ताल बढ़ने क्रममा रहेकोले अर्को सूचना जारी नभएसम्म तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो।
1: आज दिउँसो चीन सरकारको तर्फबाट हाम्रो परराष्ट्र मन्त्रालय हुँदै एउटा सूचना आयो र त्यो सूचनामा जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अलिकति बाँकी छ, त्यो भरिएर अहिले खोलिराखेको अवस्था चाहिँ छ। त्यो अब अस्थिर अवस्थामा भएको कारणले त्यो चुनकुनीलाई पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो र त्यो सूचनामा आधारित भएर नै हामीले एक घण्टा अगाडि मात्रै हामीले सूचना जारी गरेका छौँ। अब त्यो जोखिमपूर्ण ताल चाहिँ हो तर त्यसमा जुन पानीको आयतन छ त्यो हिजो आएको बाढ़ी भन्दा धेरै कम चाहिँ हो। त्यति ठूलो बाढ़ी चाहिँ आउँदैन फुटिहाल्यो भने पनि, तर पनि अब त्यसले केही न केही बाढ़ीको रूप धारण गर्ने भएको कारणले अर्को सूचना जारी नहुँदासम्म भनेका छौँ हामी त्यो तालको थप वस्तुस्थिति बुझ्छौँ।
5: शाखाले भुटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र अन्य सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यसैबीच फेरि बाढ़ी आउन सक्ने सूचना पाएपछि प्रहरीले जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्न थालेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई घरबाट बाहिर निस्कन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। प्रहरीले बाढ़ीको जोखिम रहेका क्षेत्रमा निगरानी बढ़ाउँदै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। अचानक बाढ़ी आउन सक्ने भएकाले नदी तथा खोलाको आसपास नजान र सुरक्षित स्थानमा बस्न समेत अनुरोध गरेको छ। भोटेकोसीमा आएको भीषण बाढ़ीमा परेर बेपत्ता भएका मध्ये अहिलेसम्म 369 जनाको शव फेला परेको छ। साँझ 6:30 बजेसम्मको विवरण अनुसार सबैभन्दा धेरै शव चितवनमा र पूर्वी नवलपरासीमा भेटिएका छन्। त्यस्तै धादिङ, गोर्खामा तनहुँ, पश्चिम नवलपरासी, नुवाकोट र रसुवामा शव फेला परेका हुन्। बाढ़ीबाट नदी आसपासका क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी रहेको सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
2: घाइते चाहिँ अहिलेसम्म 73 जनाको अब घाइते हुनुहुन्छ, उहाँको उपचार चलिरहेको छ। र अहिलेसम्म हेर्यो भने हाम्रो चाहिँ हेली उद्धारै 796 जनाको भएको छ अहिले भर्खरको रिपोर्ट हेर्दाखेरि, र आज चाहिँ जमिनबाट 756 जनाको उद्धार भएको छ। त्यो अगाडि मैले भनेको चाहिँ अगाडि 1-2 घन्टा अगाडिको, अहिले भर्खरै 26 को हाम्रो ताजा अपडेटले चाहिँ के बताउँछ कि अब सब पनि एकदम उल्लेखित रूपमा भनेको 359 भनेको होइन, अब सम्पर्क पनि धेरै हुनुहुन्छ, 910 जना अहिलेसम्म हाम्रो सिस्टममा आएको थियो, घाइते चाहिँ 73 जना हुनुहुन्छ र उद्धार पनि सँगसँगै भइरहेको छ। जस्तो अहिलेसम्म हामीले हेली तपाईँले 796 जनाको उद्धार गरिसकेका छ भने जमिनबाट 756 जनाको उद्धार भइसकेका छ। नेपाल सरकारबाट अब राहतहरू पनि वितरण भइरहेको छ, जस्तो 1 करोड रसुवामा पठाइसकेका छ, नुवाकोटमा 1 करोड, धादिङमा 50 लाख पठाइसकेका छ। राहत सामग्री कुरा गर्दाखेरि हामी त्यो 10 ट्रक सामग्री पठाइएको छ, त्यसपछि चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्लाङ्केट लगाएको छ। त्यसै गरेर प्रभावित क्षेत्रमा सञ्चार सेटहरू पनि पठाइएको छ, हेलिकप्टर टाढा उडान गरी खाद्य गैर सामग्री पनि पठाइएको छ। र इन्धन अभाव हुने ठाउँमा जस्तो त्यहाँ टेलिफोनहरू चाहिँ सुचारू गर्नुपर्ने छ, विद्युत सुचारू गर्नुपर्ने छ। यी ठाउँहरूमा पनि हामीले चाहिँ तपाईँ जस्तो तपाईँको चाहिँ यो पेट्रोलहरू पठाएको छ, डिजेलहरू पठाएको छ, त्यसै गरेर हामीले चाहिँ अब त्यसको लागि चाहिँ ब्याकअपहरू पठाएको छ होइन। त्यो अब अहिले चाहिँ उद्धार पनि भइरहेको छ, खोज उद्धार दिँदै र प्लस अब हामीले राहत व्यवस्थापन पनि सँगसँगै गइराखेको स्थिति छ।
5: उहाँका अनुसार हेलिकप्टरबाट 796 जनाको उद्धार भएको छ भने स्थल मार्गबाट 753 जनाको उद्धार गरिएको छ। हालसम्म बाढ़ीबाट घाइते भएका 73 जनाको उपचार भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनस्थापनाका लागि संघीय सरकारका कर्मचारीको श्रेणी अनुसार 2-10 दिनसम्मको तलब कट्टा गरिने भएको छ। आज बसेको सचिव स्तरीय बैठकले कर्मचारीको भदौ महिनाको शुरू तलब स्केलबाट निश्चित दिन बराबरको रकम कटा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। संघीय सरकारका कर्मचारीबाट मात्रै करिब 36 करोड़ रूपियाँ राहत कोषमा जम्मा हुने अनुमान गरिएको छ। प्रदेश स्थानीय तह तथा अन्य सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई पनि सोही अनुसार योगदान गर्न आह्वान गरिएको छ। विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले कर्मचारी प्रशासनमा समेत कड़ाई गरेको छ। कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नेपाल चेम्बर अफ कमर्सले 50 किलो सामान बोक्ने ड्रोन नुवाकोट पठाएको छ भने प्रभावित क्षेत्रमा 125 वटा पावर बैंक उपलब्ध गराएको छ। संयुक्त राष्ट्र संघले नेपालका बाढ़ी प्रभावितका लागि 20 लाख अमेरिकी डलर आपतकालीन सहायता छुट्याइएको छ। डब्ल्यूएचओले 10,000 मानिसलाई 3 महिनासम्म पुग्ने औषधि, पाल र प्राविधिक सहयोग उपलब्ध गराएको छ। सेभ द चिल्ड्रेन, नेपाल रेड क्रस, नेपाली सेना र नेपाल प्रहरी उद्धार तथा राहतमा परिचालित छन्। अमेरिका, क्यानाडा, भारत, यूए र चीनले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्। चीनी आपतकालीन उद्धार टोली केरुङ नाका हुँदै प्रभावित क्षेत्रमा पुगेको जनाइएको छ। भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितलाई राहत तथा सहयोग गर्न सरकारले 3 स्थानमा राहत सामग्री संकलनको व्यवस्था गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यहाँ संकलित सामग्री आवश्यकताका आधारमा सरकारले प्रभावित क्षेत्रमा पठाउनेछ। त्यस्तै नुवाकोटको बटार स्थित नेपाली सेनाको मैथली ब्यारेक र धादिङको बैरिनी स्थित नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री संकलन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार राहत सामग्री उपलब्ध गराउन चाहने सरकारले तोकेका स्थानमा नै सामग्री पुर्याउनु पर्नेछ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ। आर्थिक सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। प्राधिकरणका अनुसार उक्त कोषमा विभिन्न बैंक मार्फत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। यसैबीच बाढ़ी पीड़ितलाई सहयोग गर्ने नाममा हुने ठगीबाट सचेत रहन नेपाल प्रहरी साइबर ब्यूरोले समेत आग्रह गरेको छ। ब्यूरोले फर्जी राहत कोष, नक्कली क्यूआर कोड तथा व्यक्तिगत बैंक खाता वा ई वालेटमा रकम माग्ने गतिविधिबाट सावधान रहन आग्रह गरेको सीआईएनसँग कुरा गर्दै ब्यूरोका प्रवक्ता दिलीप गिरीले बताउनुभयो।
6: जुन रसुवा, धादिङ र नुवाकोटमा विपत्ति आइरहेछ, त्यो विपत्तिको नाममा सरकारबाट एउटा प्रधानमन्त्री विपत्ति राहत गठन भइसकेको, त्यसको लागि विभिन्न ब्याङ्कहरूमा सरकारले खाता खोलेर त्यसमा चाहिँ इच्छुक नेपाली जनता, त्यसै गरी विदेशमा रहेका नेपालीहरूबाट रकम सङ्कलन गर्ने कार्य भइरहेछ। तथापि यसकै फाइदा लिएर कतिपय मानिसहरूले आफू विपत्तिमा परेको तर आफू सेफ रहेको र आफूलाई त्यस ठाउँबाट सम्बन्धित ठाउँमा पुग्नको लागि मलाई पैसा चाहिएको भनेर चाहिँ विभिन्न क्युआर कोडहरू पठाउने काम भइरहेछ। त्यो क्युआर कोडहरूप्रति कसैले पनि विश्वास नगर्नु हुन अनुरोध गर्छु, किनभने ती क्युआर कोड अथवा ती व्यक्तिहरू भनेको स्क्यामर हुन सक्छन् अथवा ती व्यक्तिहरूको विश्वास गरेर कसैले पनि पैसा राखिदिएको खण्डमा जुनसुकै नेपाली सर्वसाधारण व्यक्तिहरू ठगिन सक्छन्।
5: दलहरूले रसुवा बाढ़ीमा प्रभावितको उदार राहत तथा जोखिम खोजीमा पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। आज बसेको सर्वदलीय बैठकमा दलहरू तत्काल उद्धार र खोजीमा लाग्ने प्रतिबद्धता जनाएका हुन्। नेपाली कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपदको समयमा राज्यसँग उपलब्ध नियमित स्रोत साधन बाहेक निजी क्षेत्र, राजनैतिक दल तथा सामाजिक संघ संस्था सहित सबै शक्तिलाई परिचालन गर्नुपर्ने बताउनुभयो।
7: राज्यको तर्फबाट सबै संयन्त्रहरू, सुरक्षाका संयन्त्र, प्रशासनिक संयन्त्र, अरू सबै संयन्त्रहरूलाई सरकारको प्रमुखले परिचालित गरि नै राख्नु भएको छ। तर हामीले हाम्रो तर्फबाट आज भनेका छौं, यस्तो बेलामा राज्यले सबै संयन्त्रहरू परिचालित गरिरहेको छु भनिरहँदै गर्दा सँगसँगै के पनि ख्याल गर्नुपर्छ भने राज्यसँग भइरहेको नियमित अवस्थामा राज्यसँग भइरहेका साधनहरू भन्दा बाहेकका सबै पनि राज्यकै हो, हामी सबै पनि राज्यकै हो। त्यसैले यो बेलामा हामीहरू सबैलाई जसरी राज्यले परिचालित गर्न चाहन्छ त्यसरी उसले परिचालित गर्न पाउँछ र हामी तयार छौं।
5: बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी बाढ़ीपछि खोज र उद्धारमा प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियताले ऊर्जा दिएको बताउनुभयो। सरकारको कामलाई समर्थन गर्दै मानवीय क्षति र भौतिक क्षति भएका बेला समझदारीको साथ अघि बढ़नुपर्ने समय आएको बताउनुभयो।
8: एकताबद्ध भएर विपदाको सामना गर्नुपर्दछ। अहिले भोटेकोशीमा आएको यो बाढ़ी, त्यहाँ भएको भयानक क्षति, मानवीय पनि र भौतिक क्षति पनि जुन छ, यस्तो बेलामा समझदारीका साथ जानुपर्दछ र यो नकारात्मक जो परिघटना भएको छ यसलाई राष्ट्रिय एकताको एउटा नयाँ संकल्पमा बदल्नु।
5: यसैबीच भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ। पूर्व उपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्ण गोपाल श्रेष्ठ र प्रचार विभाग प्रमुख निरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरूङ नुवाकोट पुग्नु भएको हो। साझा खबरमा अब खेल खबर। एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ। नेपालले 27 रनको जीत निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पार्यो। पहिले ब्याटिङ गरेको नेपाल 41.4 ओभरमा 170 रनमा अल आउट भएको थियो। एक समय 38.5 को संकटमा परेको नेपाललाई रोहित पौडेलले 61 रनको उत्कृष्ट इनिङ्स खेल्दै उकास्नुभयो। यसअघि नेपालले पहिलो अभ्यास खेलमा मलेसियालाई 9 विकेटले पराजित गरेको थियो। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले तेस्रो हार बेहोरेसँगै सेमी फाइनलमा होडबाट बाहिरिएको छ। आज भएको खेलमा नेपाल किङ्समेनको टोलीसँग 31 रनले पराजित भएको हो।
9: गोसाईकुण्डबाट काठमाडौँ फर्किँदा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह। माथि सूर्यकुण्ड पासबाट पहिलाको सुन्दरी जल आउने ट्रेकको चाहिँ अलिकति रुट लिएर सौगडा आउनुपर्ने हुन्छ।
0: बाढ़ीबाट तीन जिल्लाका 18 विद्यालयमा क्षति, शिक्षक र विद्यार्थी पनि सम्पर्कविहीन। रोजगारी सिर्जना गर्ने राजनैतिक दल र नेताहरूको भाषण मात्रै हो कि सरकारसँगको समन्वयमा हुँदैछ केही प्रगति? विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
12: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
12: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
13: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाढ़ीले रसुवा सहित विभिन्न क्षेत्रमा सड़क र पुलमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण देशभर 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सड़क सम्पर्क पुनर्स्थापित गर्न सरकारले बेलीब्रिज जडानको काम अघि बढ़ाएको छ। बाढ़ीका कारण रसुवामा मात्रै करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले पुरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउन विभिन्न स्थानमा 20 उपकरण परिचालन गरिएको छ। सरकारले पहिलो प्राथमिकतामा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सड़क सञ्जालमा जोड्ने योजना बनाएको छ। यसका लागि बेत्रावतीमा बेलीब्रिज राख्ने तयारी भइरहेको छ। सरकारसँग 50 मिटरसम्म लम्बाईका 7 बेलीब्रिज रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता अनुसार ती बेलीब्रिज प्रयोग गरिनेछ। साथै भारत र चीन सरकारले समेत आवश्यक बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयले बताएको छ। भोटेकोसी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालयमा क्षति पुगेको छ। रसुवाका 5, नुवाकोटका 7 र धादिङका 8 विद्यालय प्रभावित भएका हुन्। बाढ़ीपछि केही शिक्षक तथा विद्यार्थी सम्पर्क विहीन भएका छन्। धादिङमा कम्तीमा 4 शिक्षक गोसाईकुण्ड तीर्थयात्राका क्रममा सम्पर्क विहीन रहेको शिक्षा मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत 3 विद्यार्थी नुवाकोटमा इन्टर्नशीपका क्रममा सम्पर्क विहीन भएका छन्। उनीहरूको खोज तथा उद्धार का लागि समन्वय समिति गठन गरिएको छ। यसैबीच भोटेपछि बाढ़ीपछि 5 जलविद्युत आयोजनाका 215 कर्मचारी सम्पर्कविहीन भएका छन्। माथिल्लो त्रिशुली 1 76 रसुवागढ़ीका 51 मैलुङ खोलाका 8 र लाङटाङ खोलाका 60 सम्पर्कविहीन छन्। माथिल्लो त्रिशुली 1 क्षेत्रमा 200 भन्दा बढ़ी कर्मचारी उद्धारको पर्खाईमा रहेको जनाइएको छ। लाङटाङ खोलामा 60 सुरुङभित्र थुनिएको आशंका छ भने उनीहरूसँग सम्पर्क हुन सकिरहेको छैन। केही कर्मचारीले अग्लो बाक्लो स्थानमा आश्रय लिएर ज्यान जोगाएका छन् भने हेलिकप्टर मार्फत उद्धार तथा निरीक्षणको प्रयास भइरहेको सरकारले जनाएको छ। यस्तै विनाशकारी बाढ़ीका कारण बेपत्ता हुने पर्यटकको संख्या 668 जना पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार भारतीय 178, नेपाली 127, अमेरिकी 65 र युक्रेनी 53 पर्यटक सहित विभिन्न देशका पर्यटक सम्पर्क विहीन रहेको बोर्डका सूचना अधिकारी सन्तोष पन्तले जानकारी दिनुभयो।
15: हजुर, अब अहिलेसम्मको सिचुएसन अपडेट अनुसारले चाहिँ होइन, अब विभिन्न टुरिस्ट प्लेस त्यसपछि विभिन्न हाम्रा पर्यटन व्यवसायीहरू एजेन्सीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ दिनुभएको विवरण अनुसारले अहिलेसम्म हामीसँग रेकर्डमा देखिएको 668 पर्यटकहरू, जसमा नेपालको पनि 127 हुनुहुन्छ, उहाँहरूलाई चाहिँ मिसिङ स्टेटसमा हुनुहुन्छ होइन। तीमध्ये सबैभन्दा धेरै विदेशी पर्यटकको रूपमा चाहिँ इन्डिया भारतबाट नै धेरै पर्यटक हुनुहुन्छ। उहाँहरू विशेष गरी चाहिँ यो कैलाश मानसरोवरको ट्रेक भनौँ अथवा पर्यटनको लागि चाहिँ आउनु भएको चाहिँ मिसिङ हुनुहुन्छ। उहाँहरूको खोजी कार्य र उद्धार कार्य चाहिँ जारी रहेको छ।
0: यसैबीच सरकारले गोसाईकुण्ड पुगेका पर्यटकलाई धुन्चेतर्फको नियमित सड़क प्रयोग नगर्न आग्रह गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सड़कको अवस्था जोखिमपूर्ण रहेकाले गोसाईकुण्ड दुप्चेश्वर काठमाण्ड हुँदै वैकल्पिक मार्ग प्रयोग गरेर फर्किन आग्रह गरेको हो। मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न आग्रह गरेको मन्त्रालयका सूचना अधिकारी सूरज घिमिरेले सीआईएनसँग बताउनुभयो।
9: सूर्यगण्ड पास हाई क्याम्प होइन, त्यसपछि फेरि घोप्ले भिर, त्यसपछि तालु हुँदै हामी चाहिँ यो सिसिपू घ्याङफेदी भन्छ, दुप्तेश्वर सुमनटार चोगडा भनेको अल्टरनेट रुट हो यो दुप्तेश्वर हुने होइन। यो भने चाहिँ माथि सूर्यकुण्ड पासबाट पहिलाको सुन्दरी जल आउने ट्रेकको चाहिँ अलिकति रुट लिएर चोगडा आउनुपर्ने हुन्छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रोजगारी सृजना गर्नका लागि सांसदको भूमिका र प्रयास।
16: हामीले हाम्रो देशमा एउटा रोजगारी सृजना गर्न सकेनौ भने, भएका इण्डस्ट्रीहरूलाई जनशक्ति दिन सकेनौ भने, हामीले त्यस्तो खालको कानून बनाउन सक्दैनौ भने हामी त्यहाँ भएको केही मतलब हुँदैन।
0: नेपाली बजार अनुसारको जनशक्ति उत्पादनमा देखिएका समस्या र समाधानका लागि सांसदको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
18: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
16: धन्यवाद।
18: व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ?
16: व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको 14 महिनामा भयो भन्नुभयो, र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूले प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ, उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइरहेको छु, त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो।
18: अहिले दैनिक झण्डै 2000 संख्यामा नेपालीहरू अन्तर्राष्ट्रिय विमानस्थल भएर अरू देशमा गइराखेका छन्। यो विषयलाई अब तपाईँले यो प्रविधि अथवा रोजगारीको विषयलाई पनि तपाईँले उठाइराखेको अथवा तपाईँलाई गुनासोको रूपमा आइराखेको भएर यो विषयमा चाहिँ अबको संसद अबको सरकारले केही गर्छ कि गर्दैन, कसरी अगाडि बढ्छ?
16: एकदमै म स्पेसली एकदमै यो कुरालाई चाहिँ मेरो एउटा प्रमुख कार्यको रूपमा लिएको छु होइन, किनभने आफूले भोग्दै गएको समस्याहरू पनि हो यो। र मेन हजुरले भन्नुभयो जस्तै बेरोजगारीको समस्या हाम्रो नेपालमा छ भने एउटा व्यावसायिक क्षेत्रमाबाट प्रतिनिधित्व गर्दै गर्दाखेरि यहाँ कस्तो छ भनेदेखि युवाहरू पढेका छन्, पढिसकेपछि जागिर पाउँदैनन्, तर व्यवसायीहरू जो इन्डस्ट्रीहरू छ उनीहरूले चाहे जस्तो श्रमिक पाउँदैनन् कि, काम गर्ने मान्छे पाउँदैन, यहाँ ग्याप छ कि, इन्डस्ट्री र एकाडेमिया बीचको एउटा ग्याप छ, त्यो ग्याप चाहिँ हामीले फुलफिल गर्नु पर्छ।
18: त्यो भनेको बजारले कस्तो जनशक्ति खोज्छ त्यो खालको अध्ययन अनुसन्धान भएन, अथवा जस्तो खालको अध्ययन अनुसन्धान भएको छ त्यस अनुसारको बजार भएन, के कुरामा तालमेल नमिलेको?
16: यो तालमेल नमिलेको भनेको जस्तै शिक्षा पद्धति है, हाम्रो नेपालमा कस्तो छ भने एकदमै कहाँबाट कहाँ पुगिसकेको छलाङ मारिसकेको छ होइन, टेक्नोलोजीले छलाङ मारिसकेको छ, तर पढाउने तरिका भनेको एकदमै ट्रेडिसनल छ पहिलाको तरिका, जुन हिसाबले उनीहरू चाहिँ थ्योरिटिकली आफूले आफूलाई एकदमै मच्योर ठान्दै जान्छन् होइन, जस्तै ट्वेल्भ सकिसके पछाडि जस्तै इन्जिनियर्सहरूकै कुरा गरौँ होइन, उहाँहरूले चाहिँ जुन कुराहरू बुझ्नु भएको कस्तो किसिमको पढाइबाट गइराख्नु भएको छ होइन, जुन सकिसक्ने बित्तिकै उहाँहरू चाहिँ सकेसम्म उहाँहरू चाहिँ नेपालमै बसेर काम गर्न चाहनुहुन्छ नि त, आफै आमा बाउसँग बस्नु मन लाग्छ होला, आफ्नै साथीभाइ बस्न मन लाग्छ होला, यहीँ केही गर्न चाहन्छु भन्ने युवाहरू पनि धेरै छन् क्या यहाँनिर।
18: तर अहिले झन्डै दश कक्षा उत्तीर्ण गर्ने बित्तिकै जसरी विदेश गइहाल्ने भन्ने खालको त्यो प्रतिस्पर्धा अथवा त्यो चलिरहेको छ नि, त्यो नेपालमा पढाइ नै समस्या भएर हो अथवा अर्को खालको प्रतिस्पर्धा देशमा भन्दा विदेशमा जान्नुमा हामीलाई गौरव लाग्ने खुसी लाग्ने त्यो प्रतिष्ठासँग जोडिने कुरा पनि कहीँ न कहीँ छ
16: होइन। यसमा यस्तो हुन्छ, पढाइ समस्या भन्न खोजेको चाहिँ होइन, पढाइको तरिका अलिकति मिल्दैन, जसको कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई काम गर्ने वातावरण हामी दिन सक्दैनौँ, रोजगारी दिन सक्दैनौँ, रोजगारी नहुने बित्तिकै फ्रस्ट्रेसन आउँछ, र अभियसली उनीहरू चाहिँ त्यही पढेको अनुसारले उनीहरू बाहिर गयो भनेदेखि चाहिँ जस्तो किसिमको काम गरेर भए पनि उनीहरू पैसा कमाउँछन्, किनभने यहाँ पढेको सबै मान्छे मास्टर्स गरिसकेको मान्छे पनि बाहिर गइसके पछाडि उनीहरूले खत्रै काम पाएर पैसा कमाउने त हुँदैन नि त, उनीहरूले गर्नुपर्ने दुःखका चिजहरू त हामी आफै सबैजना विविधेछौँ त्यो कुराहरूमा होइन। सो त्यसले गर्दाखेरि चाहिँ इन्डस्ट्रीहरू पनि धरापमा छन्, सही जनशक्ति नपाएर र जनशक्तिहरूले पनि काम पाइरहेका छन् भन्दाखेरि हामीले यो बीचको ग्यापलाई पूर्णको लागि चाहिँ कस्तो किसिमको हाम्रो नेपालको इन्डस्ट्रीहरूको चाहिँ रिक्वायरमेन्ट कस्तो खालको छ त, कुन टेक्नोलोजीमा गइरहेछ त नेपाल, नेपालको टेक्नोलोजी अनुसारको जनशक्ति तयार गर्ने स्कूल कलेजेसहरू हुनपर्छ क्या, न कि अमेरिकाको टेक्नोलोजीसँग कम्पेयर गर्न पनि मिलेन, न कि अरू कुनै कन्ट्रीकोसँग मिलेन होइन।
18: त्यसो भए अब शिक्षामा अथवा श्रम रोजगारको क्षेत्रमा केही परिवर्तन आउने गरी तपाईँले त्यस्तो खालको कुनै नेतृत्व अथवा पहल लिनुभयो?
16: गरिरहेको छौँ सर, यसमा चाहिँ कस्तो छ भने हाम्रो समितिमा पनि कुराहरू हुन्छ, हाम्रो श्रम मन्त्रीको टिमहरूसँग पनि हाम्रो कुरा भइरहेको छ, र मन्त्रीज्यूले चाहिँ होइन अब यो रोजगारीको लागि वातावरण त हामीले सृजना गर्नै पर्ने हुन्छ, हामीले हाम्रो वाचापत्रमै भनेका छौँ हामीले यसरी रोजगारीको सृजना गर्छौँ भनेर होइन, अब त्यो भन्दै गर्दाखेरि हामीले चाहिँ वाचापत्रलाई चाहिँ हाम्रो मेन सिद्धान्तको रूपमा राखेर चाहिँ हामी अगाडि बढेको छौँ कि, के काम गर्ने त वाट नेक्स्ट भन्दाखेरि हाम्रो वाचापत्रमा के छ त, कुन कुन कामलाई हामीले लियौँ समात्यौँ, कुन कुन काम लिन बाँकी छ भने लिन बाँकी काम नै मेरो नेक्स्ट काम हुन्छ नि, त्यसरी हामी चाहिँ काम गरिरहेको छौँ भने श्रम मन्त्रालयको टिमहरूसँग बसेर चाहिँ हामीले 1,00,000 रोजगारी सृजना गर्ने भनेर यसमा कार्यविधि बन्दैछ। त्यो 1,00,000 रोजगारी कसरी सृजना हुन्छ त भन्दाखेरि यो कार्यविधि सकिने बित्तिकै हरेक सेक्टरको जस्तै हामी धेरै सांसदहरू छौँ भने त्यो सबै सांसदले आफ्नो क्षेत्रमा चाहिँ कस्तो किसिमको माटो सुहाउँदो इन्डस्ट्रीदेखि लिएर कस्तो कस्तो किसिमको रोजगारी त्यहाँ सृजना हुन्छ त, त्यो किसिममा चाहिँ हामीले हरेक ठाउँ सुहाउँदो चाहिँ हामीले चाहिँ त्यहाँ अब के गर्ने, ट्रेनिङ गर्ने, स्किल डेभलपमेन्टको कुरा गर्ने, यस्तो यस्तो कुराहरूमा चाहिँ लगभग यही कुराहरू समावेश भएको कार्यविधिहरू हुन्छ। यो भइसके पछाडि फेरि हामी यसमा कुरा गर्छौँ।
18: तपाईँ त व्यावसायिक रूपमा पनि तपाईँ लागेको भएर रोजगारी दिने सुरुवात त अब तपाईँ आफैले पनि गरिराखेको अथवा अझ बढाउनु पर्ने स्थिति होला।
16: हो एकदमै एकदमै, हामीले यही रोजगारीको सृजना गर्न सक्यौँ भने भलै हामी चाहिँ इन्टरनेसनल्ली जति उहाँहरू कमाउनुहुन्छ त्यति कमाउन नदिए पनि 1,00,000 रुपियाँ बाहिर कमाउनुहुन्छ भने मानिलिउँ इक्जाम्पल, यहाँ 50,000 मात्र कमायो भने खुसी खुसी काम गर्न मन पराउने युवाहरू छन् कि।
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। भोटेकोसीमा फेरि बाढ़ीको खतरा, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी जारी गरिएको छ। प्रहरीले जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्न थालेको छ, नदी किनार आसपास नजान सरकारको आग्रह छ। आज साँझसम्म बाढ़ीमा परेका 359 जनाको शव फेला परेको छ, अझै हजारौं बेपत्ता भएको अनुमान छ। आज मात्रै आफन्त बेपत्ता भएको भन्दै 900 बढ़ी उजुरी दर्ता भएको छ। हवाई र स्थल मार्गबाट 1,500 बढ़ीको उद्धार गरिएको छ। बाढ़ी पीड़ितका लागि सरकारी कर्मचारीको तलब 2-15% कट्टा गरिने भएको छ। राहत र उद्धारमा अन्तर्राष्ट्रिय सहयोग पनि थपिँदैछ। राहतको नाममा ठगी गर्ने
19: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: नमस्कार वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुदोचोकबाट दूरसञ्चार जाने बाटो।
10: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका 1 प्रगति टोल,
11: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान पुलौती टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
10: प्रोप्राइटर प्रतीक्षा दाहाल।
11: सम्पर्क नम्बर 9816655553 र 9843180049।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ।
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
6: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
1: सम्पर्क 0291400084 र 98040485827।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन्दन भएको पाप थियो कुनै।
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
15: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: आयो सबको घर घरमा।
17: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
17: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
19: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air, online.
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
6: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गोटिङको दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422667।
20: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7औं वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625001, 97 4 29 22 520।
0: ओहो लु नमस्कार है सर।
21: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
21: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
22: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
22: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
22: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 9865349444
22: र 029590155।
0: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
23: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा। सम्पर्क 9852601177।
24: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संख्या सभा 95.5 MHz।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीका पीड़ितको उद्धारलाई प्राथमिकता दिएको बताउने सरकारका एक मन्त्री घरवास विहीनको व्यवस्थापन योजनाबारे भन्छन्।
1: केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई, त्यही भएर टेम्पोररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछ।
0: ठूलो क्षति पुगेको रसुवा स्थित एक जनप्रतिनिधि भन्छन्।
2: सबै लगिसक्यो, अब मान्छे भनेको त अब थुप्रै छैन, अब पालिका सालिका सबै लगिसक्यो, अब के गर्नु।
0: र चीनतर्फ नेपालीहरू हराइरहेको आशंका। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालको रसुवा जिल्लामा बुधबार आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़दो क्रममा छ। यो खबर तयार पार्दासम्म 359 जनाको मृत्यु भएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार भुटेकोशी र तल त्रिशुली एवं नारायणी नदीका तटीय क्षेत्रमा अवस्थित 8 जिल्लामा शव फेला पर्ने क्रम जारी छ। स्वदेशी र विदेशी गरी 900 जना भन्दा बढ़ी मानिस हराइरहेका छन्। आजै प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोट जिल्लाको सबैभन्दा बढ़ी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। नुवाकोट पुगेका संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले व्यापक स्तरमा क्षति भएकोले ठूलो सहयोग चाहिने बीबीसीलाई बताएका छन्। उनले भने,
1: बस्ती बस्ती बगाउँदाखेरि त सयको संख्यामा होइन कि हजारौं संख्यामा चाहिँ घरहरू ड्यामेज भएको छ होइन, अनि 50 भन्दा बढी 60-70 पुलहरू चाहिँ बगाएको छ नदीले होइन, अनि बाटोहरू एकदमै ठूलो स्केलमा र म्यासिभ डिस्ट्रक्सन भएको छ। त्यो हिसाबले हामीलाई एकदमै धेरै सपोर्ट चाहिन्छ जस्तो लाग्छ।
3: संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि 13,000 जना भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूतपूर्व बोस्नियाली सर्ब नेता रातको मलाडिचको निधन भएको छ। सन् 1990 शुरूको दशकमा नरसंहार र मानवता विरूद्धका अपराध गरेको अभियोगमा 84 वर्षीय मलाडिचले दहेगमा आजीवन कारावासको सजाय भोगिरहेका थिए। बुचर अफ बोस्निया नामले चिनिएका मलाडिचले युरोपमा द्वितीय विश्वयुद्ध यताकै क्रूर अपराध गर्न आफ्ना फौजहरूलाई निर्देशन दिएका थिए। उनको पालामा साराजेभोमाथि बर्बर ढंगले कब्जा गरिएको थियो भने सेभरेनिकामा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो। तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धनायक थिए। गत जून महिनामा घोषणा भएको युद्ध विरामको बावजूद इजरायली सेनाले दक्षिणी लेबननमा भीषण हवाई हमला गरेको लेबननको सरकारी संचार माध्यमले जनाएको छ। नाबातिए नजिक पर्ने अली अल ताहिर हाइट्समा हमला भएको हो, जहाँ हिजबुल्लाह लड़ाकूहरू रहेको इजरायलको दावी छ। लेबननको गुप्तचर निकायले बीबीसीलाई बताए अनुसार इजरायलले युद्ध विराम सम्झौताको 5,000 पटक भन्दा बढ़ी उल्लंघन गरेको छ। इजरायलले त्यसबारे कुनै टिप्पणी गरेको छैन। एउटा असाधारण घटनाका रूपमा मलेसियाका 3 भूतपूर्व प्रधानमन्त्रीहरू छुट्टा छुट्टै मुद्दामा एकै दिन कोलालम्पुर अदालतमा उपस्थित भएका छन्। इस्माइल साबरी याकुबमाथि सम्पत्तिको स्रोत देखाउन असफल भएकोमा मुद्दा चलिरहेको छ। नाजिब रजाकमाथि एउटा कोषको रकम सम्बन्धी प्रकरणमा र मुहिदिन यासिनमाथि अख्तियार दुरूपयोग एवं सम्पत्ति शुद्धिकरणको मुद्दा छ। र नर्वेका राजा हराल्ड पाँचौंको अति गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ, जहाँ राजपरिवारका सदस्यहरू उनी नजिक जमा भएका छन्। हिमलाइटिक अनिमिया भनिने एक प्रकारको दुर्लभ रक्त अल्पताको समस्याबाट उनी पीड़ित छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। आजको कार्यक्रम पनि रसुवाको बाढ़ीले निम्त्याएको विनाशका विभिन्न पक्षमा केन्द्रित रहनेछ। उक्त बाढ़ीमा परेर हालसम्म 350 भन्दा बढ़ीले ज्यान गुमाएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्। सरकारले उद्धार र राहतको निम्ति सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ी प्रभावित नुवाकोट जिल्ला पुगेका थिए। प्रधानमन्त्री सँगै पुगेका संचार मन्त्री विक्रम तिमिल सिन्हाका अनुसार सरकारले अहिले उद्धार र राहतलाई मुख्य प्राथमिकतामा राखेको छ। त्यसको निम्ति सबै साधन स्रोत प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। मानवीय क्षति सँगै ठूलो भौतिक क्षति पनि पुगेको अनुमान गरिएको छ। घरवास विहीन हुन पुगेकाहरूलाई तत्काल बसोबासको व्यवस्था मिलाउने योजना बारे मन्त्री तिमिल सिन्हाले भने,
4: बस्न सक्ने स्थायी बसोबासको व्यवस्था सरकारले गर्ने गरी तयारी शुरू भइसकेका छ, तर अब त्यो गर्नको लागि त तपाईँको केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई। त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछौँ हामीले।
0: उनले हाम्रा साथी फणेन्द्र दाहालसँग नुवाकोटमा कुराकानी गर्दै व्यापक रूपमा भएको क्षति र पुनर्निर्माणको योजना बारे भने,
4: म्यासिभ ड्यामेज छ, यो पुरै रिकभर हुन हामीलाई कति लाग्छ, त्यति पैसा चाहिँ हामीसँग डोमेस्टिकली एरेन्ज नहुन सक्छ, कस्तो खालको चाहिँ पुनर्निर्माण हामीलाई आवश्यक पर्छ भनेर हेर्दैछौ। तर इन्टरनल्ली जति म्यानेज हुन सक्छ, कुनै पनि कसर बाँकी नराखिकन सरकारले त्यसलाई इन्भेस्ट गर्छ र बाँकी कति हामीलाई चाहिन्छ त्यसमा पनि दात्री निकाय र मित्र राष्ट्रहरूसँग समन्वय गरेर त्यसको लागि पनि सरकारले पहल गर्छ।
0: उनी थिए संचार मन्त्री विक्रम तिमिल सिन्हा। प्रधानमन्त्रीले नुवाकोटमा स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका थिए। त्यहाँबाट हामी संवाददाता शक्तिमाया तामाङ।
5: नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभए अनुसार अहिले सरकारले चाहिँ विशेष गरेर उद्धारको कुरालाई चाहिँ प्राथमिकता दिएको कुरा चाहिँ उहाँले गर्नुभयो। मान्छे बचाउन सुरक्षा निकायका सबैजनाले उच्च मनोबलका साथ उहाँलाई उद्धार गर्नको लागि लाग्नको लागि निर्देशन दिएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको।
0: घटनाको दोस्रो दिन उद्धार खोजी र राहत वितरण कस्तो देखियो, कस्तो पाउनुभयो तपाईँले?
5: अब हामी पनि त्यसै स्थानमा छौँ। बाहिरपट्टि जो विभिन्न ठाउँबाट नुवाकोट र रसुवामा विभिन्न पेसा व्यवसायको लागि आउनुभएका ती व्यक्तिहरू उहाँ परिवारसँग सम्पर्क नहुँदाखेरि उहाँहरू खोज्नको लागि विभिन्न ठाउँबाट यहाँ आउनु भएको छ र उहाँहरू चाहिँ आफ्नो मान्छे कहीँबाट यहाँ ल्याइछ कि भनेर हेर्दैछौँ। तर अहिलेसम्म हाम्रो व्यक्तिहरू, हाम्रो आफन्त, हाम्रो परिवारहरू देख्न नपाउँदाखेरि हामी दुखी छौँ भन्ने कुराहरू गर्नुहुन्छ। यता सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ सकिएको उद्धारमा लागिरहेका छौँ, जसमा हिजो 91 जना र आज मात्रै 660 जनाको उद्धार गरिसकेको, जसलाई हामीले यहाँ प्राथमिक उपचार गर्न मिलेलाई प्राथमिक उपचार गरी यहाँको स्थानीय हस्पिटल र अलिक गम्भीर अवस्थालाई हामीले काठमाडौँ पनि रिफर गरिरहेका छौँ भन्ने सरकारी अधिकारीको तर्फबाट
0: अधिकारीहरूले सयौंको संख्यामा मानिसहरू हराइरहेको बताएका छन्। ज्यान गुमाउने व्यक्तिहरूको शवहरू चितवन र नवलपरासी पूर्वमा ठूलो संख्यामा भेटिएका छन्। नारायणगढबाट ईश्वर जोशी भन्छन्,
6: जुन नदी तटीय क्षेत्रहरूमा भेटेको शवहरू चाहिँ भरतपुर ल्याउने काम भइरहेको छ। अहिलेसम्ममा नदी तटीय क्षेत्रबाट संकलन गरेको शवहरू 132 वटा चाहिँ भरतपुर ल्याइसकेको भनेर प्रमुख जिल्ला अधिकारी गणेश हराले चाहिँ जानकारी दिनुभएको छ।
0: शवको व्यवस्थापन त्यहाँ क्षमता छैन भन्ने सुनिन्छ, कसरी व्यवस्थापन गर्ने सोचाइ छ प्रशासनको?
6: चितवनको अस्पतालहरूमा 30 जना भन्दा बढीको क्षमता नभएको शव व्यवस्थापनको लागि भनेर जानकारी आएको छ। त्यो अवस्था आएपछि अहिले भरतपुरको एक सरकारी भवनलाई वैकल्पिक शव गृह भनेर चाहिँ स्थापना गरिएको छ, जुन ठाउँमा टेम्परेचरहरू मिलाएर अहिले शवहरू राख्ने व्यवस्था गरिरहेको अवस्था छ।
0: शवहरू जब धेरै संख्यामा चितवनमा फेला परेको भन्ने खबर सँगसँगै आफन्तहरू आउने क्रम छ कि कस्तो छ?
6: हराइरहेकोहरूको खोज तलासको लागि चाहिँ यहाँ हेल्प डेस्क पनि स्थापना गरिएको छ। जुन मिसिङ भएको आफन्तहरूले चाहिँ आएर हेल्प डेस्कमा आएर आफ्नो मिसिङ भएको मानिसहरू नाम टिपाउन सक्नुहुनेछ। सब पहिचान गर्नको लागि सबमा चाहिँ नम्बरिङ गर्ने र फोटो खिचेर बाहिर चाहिँ लिस्टिङ गरेर राख्ने भन्ने कुरा पनि आएको छ र आफन्तहरू पनि अहिले भरतपुर आउने क्रम बढ्दै गएको छ।
0: सबैभन्दा धेरै क्षति रसुवामा भएको देखिएको छ। त्यहाँको गोसाई कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङले भने,
7: 2 नम्बर वडा 90% क्षति छ, 5 नम्बर वडा तपाईँको मोर देन 60% क्षति छ। अब सबै बिरामीहरूलाई जीवित पहिले सुरक्षा स्थानान्तरण गर्ने हो, होल्डिङ सेन्टरमा राख्ने हो, अनि त्यसरी उहाँलाई चाहिँ अब सम्बन्धित ठाउँमा के अरे उपचारलाई पठाउने, बाँकी कुरा त अब अन्त्येष पछाडि लासलाई ल्याउने काम हो।
0: सर्वसाधारणहरू कति बेपत्ता भएको अथवा जनप्रतिनिधि पनि बेपत्ता भएको
7: काउन्टेड छैन? अब जनप्रतिनिधि अब अहिलेसम्म मेरो चाहिँ उपाध्यक्ष, 2 जना वडाध्यक्ष, 1 जना कार्यपालिका सदस्य, कर्मचारीहरू नै थुप्रो बेपत्ता छ। अब सर्वसाधारण अब यहाँ अब मिसिङको नाम लेखाउनलाई छ, अब थुप्रो छ
0: कार्यालयहरू तपाईँहरूको
7: के छ र केही छैन नाम निशान छैन।
0: गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर 5 की महिला वडा सदस्य बिबी रानी तामाङले बीबीसीसँग भनिन्,
2: माथिबाट त सबै लगिसक्यो, अब मान्छेको त अब थुप्रै छैन, अब पालिका सालिका वार सबै लगिसक्यो, अब के गर्नु, अब हामी त के हो भाती पनि छैन।
0: तपाईँहरूको जनप्रतिनिधिको परिवारमा के भएको कि छैन?
2: परिवार त के भन्नु त अब अध्यक्ष पनि भिडियो निकोलाले नि भुलिरा नाति चाहिँ झार्नु चाहिएछ, ओह्रालीले चाहिँ वार्डमा झार्दाखेरि अनि वार्ड पस्ने साथमै लगेरछ, अनि पालिकाको कर्मचारीहरू कति छ कति छैन भनेको अहिलेसम्म थाहै भएको छैन। अब
0: रसुवाको सिमाना पारी चीनतर्फ पनि नेपालीहरू हराइरहेको खबरहरू आएका छन्। त्यसबारे तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
8: हिजोको जुन दुखद घटना छ त्यो घटना लगत्तै हामीले चिनिया पक्षसँगको समन्वयमा चीनतर्फ रहनुभएका नेपालीहरूलाई रेस्क्यू गर्ने, उहाँहरूलाई चाहिँ उपयुक्त स्थानमा राख्ने हिसाबले काम शुरू गर्यौं र उहाँहरू हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ र बेजिङबाट र लासाबाट पनि त्यो घटनास्थलतर्फ जुन हाम्रो बोर्डर पोइन्ट छ बोर्डर पोइन्टतर्फ टिम मोबिलाइज भइसकेको छ। अब हिजोको घटनामा भयंकर बाढ़ी आएर त्यो अकल्पनीय खालको बाढ़ी आएको हुनाले त्यो बाढ़ीले बोर्डर पोइन्टमा भएका सबै पूर्वाधारहरू बगाएर लग्यो, जसले गर्दा हामीसँग अहिले यतिखेर हामीसँग चाहिँ त्यो बोर्डर पोइन्टमा को कति हुनुहुन्थ्यो भन्ने कुराको रेकर्ड अध्यावधिक हुन सकेको छैन। त्यो कामका निम्ति चिनिया पक्ष अहिले लागिरहेको छ र सँगसँगै नेपालबाट पनि हामीले त्यो प्रयास जारी राखेका छौं। यता बोर्डर क्रस गरेर सर्टेन पोइन्टसम्म आइसकेका भनौँ न केरुङसम्म आइसकेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ र उहाँहरू कैलाश यात्रा गर्ने टोली केरुङबाट मुभ भइसकेको छ। अलि अगाडि कैलाश गएर फर्किनुभएका केही नेपालीहरू पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ र उहाँहरूको लगभग पहिलो टोली भोलि हामी लासा काठमाडौँ फ्लाइटबाट पहिलो टोलीलाई काठमाडौँ पठाउँदैछौं। तर अब हामीलाई सबभन्दा दुःखद कुरा बोर्डर पोइन्टमै चाहिँ कति नेपाली हुनुहुन्थ्यो, अन्य देशका कति तीर्थयात्रीहरू हुनुहुन्थ्यो, त्यसको एक्ज्याक्ट फिगर अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन। हामीले चाहिँ खास गरी नेपाल तर्फबाट जुन टुर अपरेटरहरूसँग जानकारी लिएर प्राप्त भएको एउटा सूची विभिन्न देशका चाहिँ नागरिकहरूको चाहिँ संख्या त हामीले राखेका छौं र नेपालीहरू पनि सयौंको संख्यामा नेपालीहरू हुनुहुन्थ्यो त्यहाँ, खास गरी तीर्थयात्रीहरू र यता बोर्डर पास लिएर आउने नेपालीहरू। बोर्डर पास लिएर चाहिँ कोही त्यही दिन फर्किने गरी आउनुहुन्छ, कोही एक दुई दिन बस्ने गरी आउनुहुन्छ, कोही दुई चार दिन काम गर्ने गरी आउनुहुन्छ भनेपछि त्यो संख्या चाहिँ हामी यकिन हुन सकेका छैनौं।
0: लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला अशोक दाहालसँग कुरा गर्दै रसुवाको बाढ़ीमा जसरी एकैछिनमा ठूलो धनजनको क्षति भयो, यस्तो अवस्थामा पूर्व सूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउन सकिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेल,
9: सबभन्दा गतिलो विधि साइरन हो, आफै बोलिने खालको भाषाको पनि आउनुपर्ने हुन्छ भने सबै खालका मीडियाहरूबाट एकैचोटि बज्न सक्ने, जस्तो उदाहरणको लागि 50-60 टेलिभिजनका च्यानल्सहरू हुन सक्छन्, अरू केही चिज बजिरहेको छ भने पनि समाचारै बजिरहेछ भने पनि त्यसलाई रोकिएर राष्ट्रिय विपद प्राधिकरणले यो विपत्ति आउँदैछ है भन्ने कुरा त्यो बजाउन चाहेको खण्डमा सबै टेलिभिजन च्यानल रेडियो च्यानलको चिजको कन्ट्रोल अटोमेटिकली त्यहाँ सिफ्ट हुन सक्ने खालको प्रणाली बनाउनु पर्ने हुन्छ। सोसियल मिडियाको च्यानल्सदेखि लिएर सबै ठाउँबाट यो
10: साइरनहरू त्यस्तो थियो कि थिएन,
9: केही केही ठाउँमा हेर्न छन् स्पेसली हाइड्रो पावरको इन्स्टलेसनहरू गरेको ठाउँमा, तर साइरन प्रणालीहरूलाई पालिकामा छ भने पालिका नियन्त्रित पनि हुनु पर्यो, जिल्ला आपतकालीन केन्द्रले पनि बजाउन सक्ने मिल्ने, त्यसलाई प्रदेशको आपतकालीन केन्द्र र हाम्रो संघीय सरकारको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको इमर्जेन्सी अपरेसन्सले पनि बजाउन मिल्ने खालको प्रणाली भयो भने मात्र त्यसलाई प्रणाली भनिन्छ।
10: त्यो बाहेक पनि अब सीमा नजिकै भएको छ आधा घण्टाभित्रै, तर त्यसले चाहिँ अब हामीलाई यति फास्ट गर्नुपर्ने बिग मेसेज त दियो नि होइन,
9: सेकेन्डको कति महत्व हुँदो रहेछ भन्ने कुराको यसबाट स्पष्ट आकलन गर्न सक्छौँ होइन। त्यो सँगसँगै हामी अर्ली वार्निङ सिस्टम बनाएर हतियार हामीलाई 2 मिनट अगाडि खबर पाउँथ्यो होला, 2 मिनटमा हामीले ज्यानसम्म बनाउँथ्यो होला, त्यो घर बार पुल पुलिसदेखि त्यो सबै तहस नहस भए, यसको दिगो समाधान जोखिमको हिसाब गरेर कहाँसम्म चाहिँ हामीहरूले बाटो पुल बस्तीहरू बसाउनु हुन्छ कि हुँदैन भन्ने कुराको पहिलो काम गर्न त्यो जरुरी छ। अहिले जहाँ बाढीको लेभल जहाँ लिपिएको छ त्यो ठाउँभन्दा मुनि चाहिँ हामीले घरबारहरू बनाउन मिल्दैन, बनाएर बसी नै हाल्ने हो भने पनि घरको लागि म्यान्डेटरी बिमा गर्नै पर्ने प्रणाली भयो भने मात्र त्यहाँ घरमा बस्न दिउँ, उसलाई त्यो रहरै लागेको छ भने, तर सामान्य अवस्थामा हामीले त्यस्तो स्थानमा बस्ती घरहरूको डिजाइनहरूको कुराहरूमा राज्यले रेगुलेसन गर्नुपर्ने अवस्था आएको छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का पूर्व प्रमुख अनिल पोखरेल प्रदीप बसालसँग कुरा गर्दै। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: BBC.
1: This is the BBC.
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
3: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

पवित्र मन राखौं, पवित्र तन राखौं। पवित्रता नै मनुष्य जीवनको शान हो। जो व्यक्ति मन वचन कर्मले पवित्र छ, उही व्यक्ति जीवनको महान हो, उही व्यक्ति जीवनको महान हो। पवित्र पर्व जने पूर्णिमा रक्षा बन्धनको सबैमा शुभकामना, शुभकामना। नमस्कार, ओम शांति। शुभ प्रभात। सेवारो टसिदेले जजलोपा अनि फ्याफुल्ला। पूर्वी पहाड़को कुना कन्दरामा गुन्जिदै आउने अनि नवबिहानीको स्वर्ण उदय सँगै पूर्वी पहाड़बाट उदाएको सूर्य अनि पश्चिमी क्षेत्रसम्म पुग्दै गर्दा पश्चिमी रेडियोका तरंगबाट जोड़िँदै नेपाली मन र मुटुलाई सार्दै नेपाली भाषा र भेषको पहिचानका कुराको संगालोलाई समेट्दै सांस्कृतिक विविधता भित्र भएका एकता अनि त्यसमा एकता भित्रका संस्कृतिका विभिन्न कोशेलीका साथमा मानव भित्र भएका सांस्कृतिक आध्यात्म भावलाई मानवसँग जोड्दै मानव पटलभित्र ज्ञानलाई संचित गर्ने उद्देश्यलाई र सुदृढ र सभ्य अनि मूल्यनिष्ठ समाजको स्थापनाको कार्यमा सदैव तत्पर सत्यतालाई यहाँहरू माझमा उजागर गर्ने उद्देश्यको साथमा दैनिक रूपमा आउने कार्यक्रम आध्यात्म जागरण लिएर म कार्यक्रम प्रस्तुता ब्रह्म कुमारी रचना स्टुडियोमा उपस्थित भइसकेकी छु। सदा जस्तै यहाँहरू माझमा विभिन्न ज्ञानका साथमा उपस्थित भएकी छु भने कार्यक्रम सुन्नको निमित्त पक्कै पनि यहाँहरू पनि तम तयार भएर उपस्थित हुनुभएको छ। श्रोता यहाँहरू सुन्दै हुनुहुन्छ हाम्रो कार्यक्रम सामुदायिक रेडियो खानद्वारी एफएम 105.8 मेगाहर्ज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज, रेडियो साङ्ग्रिला 92 मेगाहर्ज र रेडियो जनता 89.1 मेगाहर्जको माध्यमबाट यो कार्यक्रम यहाँले संसारको जुनसुकै कुनाबाट पनि सुन्न सक्नुहुनेछ। हाम्रो विभिन्न माध्यमहरू नेपाली पात्र, हाम्रो पात्र र विभिन्न संजालको माध्यमबाट अनलाइनबाट पनि सुनेर साथ दिन सक्नुहुनेछ। श्रोता हाम्रो कार्यक्रम यहाँले सुन्दै हुनुहुन्छ र मेरो बन्द कोठाको आवाजलाई यहाँको रेडियो सेटसम्म पुर्याउनको निमित्त प्राविधिक कक्षबाट साथ दिइरहनु भएको छ प्राविधिक सहकर्मी बहिनी समीक्षाले भने कार्यक्रम सुनेर साथ दिँदै गर्नुहुने सम्पूर्ण सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा हार्दिक हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु र कार्यक्रमको शुभारम्भमा यो मिठो सांगीतिक कोशेली आध्यात्मको दैलो खोल्नको निमित्त यहाँहरू माझमा राख्दैछु। त्यसपछि पुनः आउँछु नै, सुन्दै गर्नुहोला रेडियो कार्यक्रम आध्यात्म जागरण।

आदरणीय श्रोता, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम आध्यात्म जागरणलाई। पूर्वी पहाड़ी कुना कन्दरामा गुन्जिने यो हाम्रो आवाज र यो आवाजको साथमा संसारकै जुनसुकै कुनाबाट पनि सुनेर साथ दिनुहुने त्यो हाम्रो मन र हजुरहरूको मन र यो आवाजसँग जोड़िएका यी कार्यक्रम आध्यात्मसँग जोड़िएको पवित्र पर्वको विषयलाई लिएर म उपस्थित भएकी छु भने यो मिठो सांगीतिक कौशली पश्चात यहाँहरूलाई पुनः पुनः स्वागत पनि गर्न चाहन्छु। आज विशेष गरी यहाँहरू माझमा म चर्चाको विषय लिएर आएको छु नेपालीहरूको महान पर्व अनि हिन्दूहरूको एउटा पवित्र पर्वको रूपमा रहेको जनै पूर्णिमा पर्वको विषयलाई लिएर। वास्तवमा जनै पूर्णिमा जसलाई रक्षा बन्धन पनि भनिन्छ श्रोता, हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र चाड जनै पूर्णिमा हो। यो विशेष गरी श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरूले मनाउने गर्नुहुन्छ भने यसमा विशेष गरी ब्राह्मण क्षेत्री जातिका व्यक्ति जसले व्रतबन्ध गरेका छन् जनै लगाउने यज्ञ पवित्र धारण गर्नेहरूले लगाउने गर्नुहुन्छ। तागाधारीहरूले यसै दिन वर्षभरिका लागि आवश्यक पर्ने जनै पनि मन्त्रेर तयार गर्ने गर्नुहुन्छ। स्वतः यस दिन नेपालमा ब्राह्मणहरू नुहाई धुवाई गरेर पूजापाठ गरिसकेपछि पवित्र धागो रक्षाबन्धन जसलाई बोकेर गाउँ गाउँमा गई सबैजनालाई रक्षा सूत्र बाँधेर टीका लगाइदिने गर्नुहुन्छ भने त्यसको बदलामा यजमानहरूले प्रेतलाई अनि आफ्ना ज्वाई भानिज ब्राह्मणहरूलाई यथासत्य दक्षिणा पनि दिने गर्नुहुन्छ। त्यसै गरी स्वतः जनै पूर्णिमा विशेष गरी एउटा पवित्र पर्व पनि हो। एउटा धागो पवित्र अंशलाई शरीरमा लगाउनु जनै लगाउनु भनिन्छ जो मन्त्रेर लगाइएको हुन्छ। जनै विभिन्न नाममा व्याख्या गरिन्छ, यज्ञ उपवित, यज्ञ सूत्र, ब्राह्मण सूत्र आदि पनि भनिन्छ। विशेष गरी यो उपनयन संस्कार भएकाहरूले लगाउने गर्छन्। श्रोता, सनातन दर्शनमा मानिसको जीवनलाई 16 संस्कारले बाँधिएको हुन्छ र त्यो उपनयन संस्कार त्यसमध्ये एउटा संस्कार हो। उपनयनको शब्द अर्थ हुन्छ नजिक जाने प्रक्रिया अर्थात चाहना र जीवनमा भगवान तत्त्वसँग नजिक जाने एउटा संस्कारको महत्व यसमा रहेको छ। विशेष गरी जनै भनिन्छ श्रोता ब्राह्मण क्षेत्रीय पुरूषहरूले हिन्दू परम्परा अनुसार यसलाई लगाउने गर्नुहुन्छ। बाल्यकाल पश्चात विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरिसकेपछि गुरु र पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्दै संकल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर पुरोहितले मन्त्रेको र तयार पारेको जनैलाई यजमानहरूले ब्राह्मण र क्षत्रियहरूले ग्रहण गर्ने गर्नुहुन्छ। वास्तवमा श्रोता जनै लगाउनु भनेकै 6 काँचो धागोलाई 2 बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एकै ठाउँमा राखेर तयार पारिन्छ जसलाई वार्षिक रूपमा आजकै दिन परिवर्तन गर्ने चलन पनि रहेको छ भने जनैमा रहेका 2 शिखा र 6 धागो डोरा मध्ये एउटा शिखामा रहेका 3 डोरालाई ब्रह्मा विष्णु महेश्वर तथा अर्को शिखाको 3 डोरालाई कर्म उपासना र ज्ञानको योग पनि भनिन्छ। र यसरी जनैमा जनै बान्दा अर्थात रक्षा सूत्र बान्दाखेरि मन्त्र पनि जप्ने गरिन्छ। श्रोता भनिन्छ यनबद्धो बलिराजा दानवेद्रो महाबलस तेनत्वा प्रतिध्वनामे रक्षेमा चलमा चल अर्थात जुन रक्षा दानवहरूको महान राजा बलिलाई बाँधिएको थियो म तिमीलाई त्यही धागोले बाँध्दैछु र यो रक्षा बन्धनले तिम्रा सबै बन्धनहरू तोडेर सुरक्षा गर्न सकोस् हो। यसलाई त्यसैले जनै पूर्णिमा अर्थात सुरक्षाको लागि रक्षा बन्धन पनि भनिएको रहेछ। श्रोता वास्तवमा यो एउटा रक्षा बन्धन परम्परा आज पनि प्रचलित छ। समयको परिवर्तनसँगै तागाधारीहरूले संख्या घट्दै गए पनि जनै पूर्णिमाको दिन मानव रक्षाको लागि जप तप र पूजा गरी मन्त्रीको रक्षा बन्धन जुन पर्व लगाइन्छ त्यो चाहिँ अत्यन्तै प्रचलनमा आएको छ। जो यजमानको नाडीमा बाँधिएर रक्षा हुने भन्ने स्वीकार्य पनि छ। यसै गरी जनै पूर्णिमाको दिन शरीरलाई शुद्ध गरी देवता र सप्तऋषि पितृहरूको नाममा तिलको सहित तर्पण पनि गर्ने गरिन्छ। यो तर्पण गर्नलाई ऋषि तर्पणी पनि भनिन्छ र विशेष गरी आजको दिन जनै पूर्णिमाको साथ साथमा नेवारी संस्कृति अनुसार नेवास पूर्णिमाको जुन एउटा भाषा रहेको छ त्यो वास्तवमा
त्यसको अर्थ हुन्छ आजको दिनलाई गुल महिनाको पुण्य पनि भनिन्छ, गुप पुण्य भनेर पनि भन्ने गर्नुहुन्छ र यसलाई उपत्यकाभित्र शहरका रक्षा बहाल विहारमा विशेष गरी दीपंकर बुद्ध मूर्ति र यससँग सम्बन्धित अरू मूर्तिको सामानहरू प्रदर्शन पनि गरेको हामी पाउँछौ ठाउँ ठाउँमा। बन्धन बाँधिएको धागो निकालेर अन्तिममा गाईलाई पनि लगाइने चलन छ, त्यसैले यो गर्नाले हामी सहजै पार तर्न सक्छौ भन्ने एउटा जनविश्वास पनि छ भने मन्दिरमा गएर व्यक्तिले रक्षा सूत्र पनि बाँध्ने गर्नुहुन्छ भने यसरी ब्राह्मण र यजमान बीचको मात्रै सम्बन्ध नभएर यो पर्व श्रोता दिदी बहिनीहरूले आफ्ना दाजुभाइलाई दाहिने हातमा हातको नाडीमा र दीर्घायु र सफलताको कामना गर्दै रंगी चंगी धागो अनि फूलले जोडिएको रक्षाबन्धन लगाउने चलन छ। विशेष गरी नेपालको तराई क्षेत्र लगायत भारत बंगलादेश लगायतका देशहरूमा यो चलन चल्दै आइरहेको छ। रक्षाबन्धन भन्नाले श्रोता रक्षाबन्धन दुई शब्द मिलेर बनेको हुन्छ, रक्षा र बन्धन। यसको अर्थ हुन्छ सुरक्षाको गाँठो। यो चाड दाजुभाइ दिदी बहिनी सम्बन्धको अत्यन्त प्रेमको गाँठो पार्ने बन्धन पनि हो। यो केवल रगतको सम्बन्ध मात्र नभएर आफूले दिदी बहिनी या दाजुभाइ मानेका यस्ता सम्बन्धहरू जुन दिन दिदी बहिनी आफ्नो सफलता र खुशीको प्रार्थना गर्न र दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने गर्नुहुन्छ। त्यसै गरी दाजुभाइले पनि दिदी बहिनीलाई उपहार दिने यो परिस्थितिमा हरेक परिस्थितिमा उनीहरूको जीवनलाई जोगाउने पनि एउटा संकल्प प्रतिबद्धता जाहेर गर्नुहुन्छ। सिगरी श्रोता पौराणिक कथा अनुसार रक्षाबन्धनको महत्व कसरी आयो त भन्दा देवराज इन्द्र र दैत्य बीच 12 वर्षसम्म भयंकर युद्ध चलेको थियो र त्यस युद्धमा असुरले देवतामाथि विजय प्राप्त गरेर पराजित गरेका थिए। देवगण संस्कार विहीन भएर जीवनयापन गर्न लागिरहँदा आफ्नो गौरवदेखि विहीन भएर बाँच्नुभन्दा मर्नु श्रेयस्कर भनेर देवराज इन्द्रले असुरसँग अन्तिम युद्ध गर्ने संकल्प लिएका थिए। त्यही दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो। देवगुरु बृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याणको लागि विजयको कामना गर्दै रक्षा विधान श्रावण मासको पूर्णिमाको शुभ मुहूर्तमा इन्द्रलाई रक्षा सूत्र बाँध्ने निमन्त्रणा गर्नुभएको थियो। त्यही निमन्त्रणा अनुसार उहाँले रक्षा सूत्र बाँध्नु भएको थियो भने तत्पश्चात इन्द्राणीले पनि इन्द्रको दाहिने हातमा इन्द्राणी इन्द्रको बहिनी हुनुहुन्छ रक्षा सूत्र बाँध्नुभयो। जुन रक्षा सूत्र बाँध्नाले देवराज इन्द्र विजयी बने र यो पवित्रता र सुरक्षा कवच हो भनेर यो खालको एउटा व्याख्या पनि हामी यस पौराणिक कथा अनुसार पाउने गर्छौं। त्यसै गरी श्रोता त्यही एउटा सम्झना स्वरूप अहिले रक्षाबन्धन बाँध्ने चलन छ भने नेपालको पश्चिमी जिल्ला म्याग्दी पूर्जा तिलिचा रंजिता तथा विभिन्न क्षेत्रहरूमा यसरी रक्षा सूत्र मनाइने पनि गरेको हामी पाउने गर्छौं। त्यसै गरी अर्को कथालाई हेर्ने भने हिमराज यमदूत आफ्नो बहिनी यमुनासँग राखी बाँध्ने समयमा भएको जुन घटना छ त्यो चाहिँ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्छन् र यस अनुरूप त्यस दिन यमदूत र यमुनाको कथा अनुसार दिदी बहिनीले दाजुभाइलाई राखी बाँध्नुपर्छ भन्ने चलन पनि रहिरहेको छ। दीर्घायुको कामना गर्दै दाजुभाइले आपसी माया र स्नेहको भाव दिदी बहिनीहरूसँग जोड्ने एउटा चलन पनि यसमा रहेको पाइन्छ भने श्रोता अर्को पौराणिक ग्रन्थ अनुसार के पनि भनेको छ भने बावन अवतार श्री विष्णुले बलि राजा दैत्य राजाको आतंक जसले देवताहरूलाई तहस नहस पारेको थियो यसबाट जोगाउनको लागि धरतीमा बावन अवतार लिनुहुन्छ र पृथ्वी उहाँले तीन पाइला पृथ्वीको माग गर्नुहुन्छ। यसरी दानमा तीन पाइला पृथ्वी माग गर्दा एक पाइलामा स्वर्गलोक नाप्नुहुन्छ, दोस्रो पाइलामा पृथ्वी र तेस्रो पाइला राख्ने ठाउँ नभइसकेपछि तत्काल बलि राजाले आफ्नो शिर दिनुहुन्छ र शिरमा पाइला राख्ने बित्तिकै पातालमा पुग्नुहुन्छ। त्यसपछि राजा बलिले आफूले सम्पूर्ण समर्पण गरेको बापत वरदान माग्दाखेरि नारायणलाई आफ्नो ढोकाको पाले बनाउने वरदान माग्नुहुन्छ। यसरी बलि राजाको यो युक्तिमा बन्धनमा परिसकेपछि संसारको सन्तुलन तहस न पुगिरहेको अवस्थामा यस तहस नहसबाट जोगाउनको लागि श्री लक्ष्मीले राजा बलिलाई आफ्नो भाइ बनाएर श्रावण महिनाको पूर्णिमाको दिन रक्षाबन्धन बाँध्नुहुन्छ र उपहार स्वरूप श्री नारायणलाई माग्नुहुन्छ र त्यसरी नारायण पाइसकेपछि अनि संसारको सन्तुलनलाई व्यवस्थित गर्नुहुन्छ भन्ने खालको एउटा कथावस्तु पनि त्यहाँ प्रस्तुत गरिएको छ श्रोता। यसको अर्थ हुन्छ वास्तवमा एउटा दिदी बहिनी दाजुभाइ प्रतिको प्रेम न मात्रै नभएर
संसारिक प्रकृति र मानव जगतको सुरक्षाको लागि पनि यो बन्धनको आवश्यकता छ भन्ने खालको एउटा पवित्रता, स्नेह र अनुशासनका विषयलाई जोडेर आएको छ। त अर्को प्रसंग पनि छ श्रोता, जसमा विशेष गरी महाभारतमा श्रीकृष्णले जब 100 गाली खानुहुन्छ शिशुपालबाट, 100 गाली त श्रीकृष्णले माफ गर्नुहुन्छ तर 100 भन्दा बेसी पुगेपछि आफ्नो हातको सुदर्शन चक्रले शिशुपालको शिर छेदन गर्नुहुन्छ, जसले गर्दा उहाँको चोर औंला चोर सुदर्शन चक्रबाट काटिन्छ भन्ने एउटा कथावस्तु छ। र द्रौपदीले तत्काल उहाँको हातबाट बगिरहेको रगतलाई रोक्न साडीको फेरबाट आँचलबाट एउटा टुक्रा साडी च्यातेर त्यो रगत आइरहेको हातलाई बाँधिदिएर रक्षा गर्नुहुन्छ। त्यसको बदलामा श्रीकृष्णले प्रत्येक धागाको मूल्य चुकाउँछु, तिम्रो रक्षा गर्छु भन्ने वचन दिनुभएको हुन्छ, जसको यादगार स्वरूप भरी सभामा जब द्रौपदीको चिरहरण हुन्छ, जसमा सम्पूर्ण पाण्डवदेखि लिएर आफन्त त्यस्ता दिग्गज व्यक्तित्वहरूबाट उहाँको सुरक्षा हुन सक्दैन चिरहरणबाट, भने श्रीकृष्णले त्यही एक एक धागोको मूल्य प्रत्येक धागोको प्रत्येक साडीको रूपमा प्रदान गरेर द्रौपदीको अस्मिताको रक्षा गर्नुभएको भन्ने एउटा यादगार छ। त्यसैले गर्दा देवी बहिनीहरूको हातबाट बाँधिएको राखीको बन्धन जीवनको रक्षा गर्ने बन्धन हो, दाजुभाइहरूको समस्याहरूलाई हल गर्ने एउटा सुरक्षा कवच हो भनेर पनि भन्न सकिन्छ। अब श्रोता एकचोटि सोचौं त, मानव स्वभावले नै स्वतन्त्रता प्रेमी हो, जुनै कुरामा पनि स्वतन्त्रता चाहन्छ। बन्धन त कसैलाई पनि मन पर्दैन, तर यस्तो बन्धन जुन बन्धन बाँध्नाले हाम्रो जीवनको रक्षा हुन्छ। त्यसैले रक्षा बन्धन किन मनाइन्छ त भन्दाखेरि बहिनी र भाइ बीचको चाडलाई पनि यसले एउटा संकेत गर्छ। भनाइको मतलब संसार एउटा भातृत्व भाव र फ्यामिली सम्बन्धको रूपमा, पारिवारिक सम्बन्धको रूपमा स्थापित भयो भने संसार सुखमय बन्छ भन्ने कुराको भाव पनि प्रकट गरेको हो। श्रोता, बन्धन दुई प्रकारको हुँदोरहेछ। एक हुँदोरहेछ ईश्वरीय बन्धन र दोस्रो हुँदोरहेछ सांसारिक बन्धन, कर्मको बन्धन। ईश्वरीय बन्धन दुःखको बन्धनलाई छुटाउने बन्धन हो भने सांसारिक भनेको दुःखको बन्धन हो। ईश्वरीय बन्धनले आध्यात्मिकतालाई जोड्ने काम गर्छ, धर्म कर्मको मान बढ़ाउने काम गर्छ भने बाहिरी बन्धनले दुःखलाई बढ़ाउने र सांसारिक कुरामा गएर आध्यात्मिकतालाई छिन्न गर्ने काम गर्दछ। यसको सार के हो त भन्दा, वास्तवमा यो बन्धन मर्यादाको डोरो हो। यसको भाव के हो त भन्दा श्रोता, रक्षाबन्धनको यथार्थ रहस्य भनेकै जीवनमा जब हामी अनुशासनको बन्धनमा बाँधिन्छौ तब जीवनको महत्वलाई बुझ्न सक्छौ, जसले गर्दा हाम्रो जीवनको रक्षा हुन सक्दछ। त्यसैले जान्नु आवश्यक छ हामी बहिनीहरूले भाइहरूलाई कस्तो खालको रक्षा बाहिरबाट चाहन्छौ भन्ने कुरा। आज सबैको तनको धर्मको पवित्रता र काल र मायाको विघ्नले संसार आज जकडिएको अवस्थामा तनको रक्षा आज सबैको लागि आवश्यकता हो, किनकि आज हरेक चेलीको यहाँ अस्मिता लुटिरहेको छ तिनी पुरूषबाट। तिनी पुरूष जब हाम्रो माइती बन्छ भने हाम्रो जीवनको रक्षा गर्न सक्दछ। यो दिदी बहिनीले दाजुभाइसँग जोडिएको सम्बन्धलाई यसले दर्शाउन सक्दछ। त्यसैले त आज पवित्र भावना सबैमा राख्नुपर्छ। दाजुभाइ दिदी बहिनीको भावनामा कुनै पनि नकारात्मकता आउँदैन भनेर परमात्माले हामीलाई सिकाउनु भएको छ। यो संसारमा शरीर भनेको त नाशवान छ श्रोता, शरीरबाट हामी एक दिन छुट्नै पर्छ, तर इज्जत र रक्षा र अस्मिता आत्माको हुन्छ। आत्माभित्र भएको पवित्रतालाई सदैव हामीले राख्नु पर्दछ। यो गौरवी संस्कारबाट हामीले हाम्रो जीवनलाई रक्षा गर्नुपर्छ। जसरी आज भरि सभामा द्रौपदी हरण हुँदा ज्ञानलाई पनि पट्टी बाँधेर बस्ने व्यक्तित्वहरू त्यहाँ देखिए, जस्तै यो संसारमा सबै ज्ञानी छन् तर यहाँ हाम्रो आत्मिक अस्मिता लुटिरहेको छ, मानव सभ्यता लुटिरहेको छ। अब यो पट्टीलाई खोल्ने बेला भएको छ, ज्ञानको बन्धनले अरू सबै बन्धनलाई तोड्ने बेला भएको छ। तर यसरी वास्तवमा जीवनमा भएका अनेकौं बन्धनलाई तोडेर एक सुरक्षा बन्धनको रूपमा बाँध्ने पर्व अर्थात रक्षा बन्धन पर्व रहेछ। श्रोता, अहिलेको समयमा आत्माको अस्मिताको सुरक्षाको लागि परमात्मा ज्ञानको सागर आउनु भएको छ र हामी हरेकलाई आह्वान गर्दै हुनुहुन्छ हाम्रो जीवनको रक्षाको लागि मर्यादा र पवित्रताको बन्धन लिएर धरतीमा अवतरण गर्नुभएको छ। जीवनको रक्षाको प्रतिज्ञा गर्दै हामीलाई कालको पञ्जाबाट छुटाउँदै हुनुहुन्छ। त्यसैले कालको पनि काल महाकालेश्वर
भनेर परमात्मालाई भनिन्छ भने उहाँलाई अमरनाथ पनि भनिन्छ, जसको यादगार महामृत्युञ्जय पाठ गरेर शिवको आराधना गर्ने गरिन्छ। वास्तवमा उहाँले नै आज हामी हरेकलाई शक्ति प्रदान गर्दै हुनुहुन्छ भने मृत्युमाथि विजय प्राप्त गर्ने शिक्षा पनि प्रदान गर्दै हुनुहुन्छ, जीवनको सुरक्षा कवच पनि प्रदान गर्दै हुनुहुन्छ। श्रोता, परमात्मा अहिले स्वयम्भू भनेर धरतीमा अवतरण गर्नुभएको छ। जीवनको सही सभ्यता र पवित्रता, मर्यादा, नैतिकताको पाठ पढाउँदै हुनुहुन्छ, जसको शिक्षालाई हामी 100% पालना गर्छौं भने उहाँले पनि 100% हाम्रो जीवनको सुरक्षाको वचन दिन सक्नुहुन्छ। अन्य बन्धनबाट तोडेर पवित्रताको बन्धनमा बाँध्नुहुन्छ, जसले हाम्रो जीवनको साँच्चीकै सुरक्षा गर्दछ। हो, यो कार्य अहिले परमात्मा यो कलिकालको अन्तघरि र सत्युगी संसारको पुनः उदय घड़ी अर्थात अहिले प्रभातको घड़ीमा, यो संगमको घड़ीमा हामी रहेका छौं। यो संगमको सन्ध्याकालीन, यो सन्धिकालीन समयलाई परमात्मा पवित्रताको माध्यमबाट सदुपयोग गर्नको लागि शिक्षा प्रदान गर्दै हुनुहुन्छ। श्रोता मित्रहरू, यो त्यसैले रक्षाबन्धन पर्व मनाइन्छ भने रक्षाबन्धन पर्व श्रावण महिनाको पूर्णिमाको तिथिमा मनाइन्छ, किनकि यो श्रावण अत्यन्तै पवित्र महिना पनि हो र यो महिनामा पवित्रतालाई विशेष जोड़ दिने गरिन्छ र रक्षाबन्धनमा विशेष गरी यो पवित्र मेलाहरू पनि लाग्ने चलन रहेको छ, जसमा पशुपतिनाथमा लाग्छ भने भक्तपुरको महाकुम्भेश्वर, रसुवाको गोसाईकुण्ड, जनकपुरको गंगा सागर, धनुष सागर, सोलोखुम्बुको दूधकुण्ड, खोटाङको हरेशी, जुम्लाको दान साधु, नगरकोटको लगायत अन्य स्थानमा पनि मेला लाग्ने गर्दछ भने यस्तो खालको मेलाबाट चाहिँ मानव जीवनमा एउटा आरोग्यताको प्राप्तिको विशेष गरी महत्व राखिन्छ र यो दिन विशेष गरी ब्राह्मण पथलाई अगाडि बढाउन शिक्षा प्रदान गर्दछ। ब्राह्मण पथ भन्ने बित्तिकै जन्मले होइन कर्मले बन्नुपर्छ भन्ने कुरा सिकाउँछ, जहाँ आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्ययनशीलताको पथ नै ब्राह्मण पथ हो। जात, भाषा र खलकका आधारले ब्राह्मण होइन कर्मको आधारले ब्राह्मण बन्नुपर्छ भन्ने कुरा पनि सिकाइएको छ। श्रोता, आज विशेष गरी जनै पूर्णिमाको दिन क्वाँटी खाने गरिन्छ, विशेष गरी यो नेवारी परिकारको रूपमा मनाइन्छ। श्रोता, यसमा गेडागुडीलाई भिजाएर उमारेको चीजबाट बनाएको परिकारलाई क्वाँटी भनिन्छ। नेपाली भाषामा क्वाँटीको शाब्दिक अर्थ हुन्छ ग्वा भनेको तातो तातो रस र ती भनेको रस हो, झोल हो, झोलिलो परिकारलाई मानिन्छ। आजको दिनमा क्वाँटी खायो भने अत्यन्तै पवित्र र अत्यन्तै तागतवर हुन्छ भन्ने पनि हुन्छ, जो 9 प्रकारको गेडागुडीलाई पानीमा भिजाएर उमार्ने गरिन्छ, जसमा मुङ, मास, फटमास, सानो केराउ, मस्याङ, चना र सिमी, बोडी, बकुल्लो आदि पर्ने गर्दछ। यसरी यो मिश्रणबाट टुसा उम्रन्छ र त्यसैबाट क्वाँटी बनाइने गरिन्छ। यसको स्वाद पनि अत्यन्तै मिठो पनि मानिन्छ भने यसलाई हामी यसरी ग्रहण गर्ने गर्दछौ। र आजको दिनलाई ऋषि तर्पणी पनि भनिन्छ। श्रोता, यस दिन स्नान गरेर सप्त ऋषिहरू ब्रह्मा विष्णु महेशको पूजा गरी जय मन्त्रेर धारण गर्ने र तागाधारीहरूले कश्यप, अत्री, भारद्वाज, गौतम, जपदग्नी, विश्वामित्र र अरुन्धती सहित सप्त ऋषिलाई तर्पण दिने पनि गर्ने गर्नुहुन्छ। अनि सनातन धर्मका अनुयायीहरूले पुर्खाहरू ऋषिको रूपमा मान्ने भएको कारणले गर्दा त्यसै ऋषिको आधारले गोत्रहरू पनि उहाँले छुट्याउनु भएको छ। गोत्र छुट्याउनु भनेको वास्तवमा ऋषिहरूको माध्यमबाट हुने रहेछ र यसरी हामीले हाम्रो जीवनमा उनी ऋषिहरूको माध्यमबाट शुद्धता र पवित्रताका माध्यमलाई अप्नाउने गर्दछौ। यसको सम्मान गर्ने गरिन्छ भने जनै पूर्णिमाको दिन 6 सूत्र तथा डोरोले 5 ज्ञानेन्द्रिय र 1 अन्तर इन्द्रियको संकेत गर्दछ। 6 इन्द्रियको ज्ञानको संकेत गर्छ भने सरस्वतीको ज्ञानको चक्र, सर चक्रको पनि संकेत गर्छ भने जनैको 6 शिखा सूत्रले देव ऋण, पितृ ऋण, ऋषि ऋणको संकेत गर्छ भने जसमा विशेष गरी हामीले सम्पादन गर्नुपर्ने कुराहरू, आफ्नो जीवनमा अध्ययन गर्नुपर्ने कुराहरू र सकारात्मक कुराहरू पनि रहन्छ, जसमा पितृ तर्पण, भूत बलि, होम आदि जस्ता नित्य कर्मलाई पनि समावेश गरिएको छ। यिनै समावेश गरेका वास्तविकताहरूलाई बुझ्न सक्छौ हामी जनै पूर्णिमाको दिन। श्रोता, जनै पूर्णिमा अर्थात मानव जीवनमा आएका पूर्णतालाई पूरा गर्नको लागि आएको एउटा पर्व हो, पूर्णमा, जसले हाम्रो जीवनको पूर्णता दिन्छ। पूर्णिमाको शीतल चाँदनीको जो
अमृत वर्षा जसले हामीलाई आरोग्यता प्रदान गर्दछ। पूर्णिमामा विशेष गरी व्रत बस्ने गरिन्छ। व्रतमा ग्यास्ट्रिकको समस्यालाई हल गर्ने गरिन्छ। वास्तवमा हाम्रो शरीर हो जसमा जल वायु पृथ्वी आकाश अग्नि रहेका हुन्छन्। यी पाँच तत्वको देनमा विशेष गरी हामीले हावा तत्व र आकाश तत्वलाई बिर्सेका हुन्छौं जसले गर्दा ग्यास्ट्रिकको समस्याहरू बढ्दै जाने हुन्छ। त्यसैले वायु र यो आकाश खाली स्थानलाई जब हामीले आफ्नो जीवनमा राख्छौ र हाम्रो स्थान दिन्छ भने हामीमा यी प्राकृतिक रूपमा आइरहने समस्याहरू आफै हल हुँदै जाने रहेछन्। यसैको यादगार स्वरूप व्रत पनि बस्ने चलन छ र जनै पूर्णिमामा विशेष गरी मिठो मिठो खानेकुरामा विशेष गरी क्वाती खाइने र पवित्रताको बन्धनलाई बाँध्ने र अनुशासनका विषयलाई लिने गरिन्छ। जुन अनुशासन मानव मर्यादाका कुराहरू हुन्, यो अनुशासन सबैले पालन गरौं। जुन अनुशासनले मानवलाई सभ्य हुन सिकाउँछ र शान्त हुन सिकाउँछ र विभिन्न विकृतिबाट अलग हुन सिकाउँछ। यस्ता विकृतिबाट अब हामी पनि अलग हुनु छ किनकि समाजमा अहिले हरेक व्यक्तिमा सभ्यता अनुशासन मर्यादा नभएको कारणले गर्दा घटना दुर्घटना दिनानुदिन बढ्दै गइरहेको छ। अब तपाईँ हाम्रै पहलबाट यसलाई कम गरौं र सच्चा सच्चा रक्षाबन्धन सुरक्षा कवचको रूपमा पवित्रताको बन्धनको रूपमा बाँधौं। यज्ञ पवित अर्थात जनै पनि एउटा मर्यादा र अनुशासनलाई ग्रहण गर्ने गरी लगाऊ, नत्र भने हामीले लगाएर खोल्नुको अर्थ केही पनि छैन।

र हरेक ठाउँको लोकेशन ट्र्याक गर्न सकिन्छ र त्यहाँ गएर यहाँहरूले रक्षा सूत्र बाँध्न सक्नुहुनेछ। संघसभा जिल्लाको हकमा हेर्ने भने खादबारी नगरपालिका एक नम्बर वडाको देवकोटा चोकमा स्थित आफ्नै भवनमा रक्षा सूत्र हामी बिहानबाट बाँध्ने गर्छौं भने चैनपुर स्थित चैनपुर छ हिटिटोलमा त्यहाँ आफ्नै भवन छ ब्रह्मकुमारी राज्य सेवा केन्द्रको त्यहाँ बाँध्ने गरिन्छ। त्यसै गरी तुमलिङ टारको पेट्रोल पम्प नजिकै भण्डारी मोडमा त्यहाँ भवनमा हामी रक्षा सूत्र बाँध्ने गर्दछौ भने सेवा जाल्पामा अगाडि पनि त्यहाँ आफ्नै भवन छ त्यहाँ पनि रक्षा सूत्र बाँध्ने गर्दछौ। यहाँहरूलाई जहाँ जहाँ पाएक पर्छ त्यहाँ गएर बाँध्नुहोला र यदि टाढा हुनुहुन्छ भने हजुरहरू नजिकै गइरहेको बेला त्यहाँ पनि बाँध्न सक्नुहुनेछ र कुनै पनि स्थानमा काठमाडौँ स्थित हरेक स्थानमा यहाँले यो रक्षा सूत्र र अनलाइनबाट सुन्दै हुनुहुन्छ भने जहाँ मिल्छ त्यहाँ गएर परमात्मा ज्योतिको रक्षा सूत्र जुनै धर्म जुनै जातिकोले पनि बाँध्न मिल्छ बाँध्न जानुहोला। यहाँहरूलाई हार्दिक निमन्त्रणा पनि गर्न चाहन्छु भन्दै अब पनि कार्यक्रमको अन्तमा आइसकेको छु। कार्यक्रममा जहाँ जाँदै यो मिठो सांगीतिक सिले यहाँहरू माझमा छोड्दै कार्यक्रमप्रति यहाँहरूको थप सल्लाह सुझाव भएमा हामीलाई सम्पर्क राख्नुहोला भन्दै कार्यक्रमको शुरूदेखि कार्यक्रमको अन्तसम्म प्रविधि कक्षबाट साथ दिनुहुने प्राविधिक सहकर्मी लगायत कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता पनि आजको श्रृंखलाबाट बिदा माग्न चाहन्छु। यहाँहरूको दिन शुभ रहोस्, मंगल रहोस्। हवस् त, नमस्कार, ओम शान्ति, शुभ दिन, ह्याप्पी रक्षाबन्धन।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
1: आज विक्रम सम्बत 2083 साल भदौ 12 गते शुक्रबार साउन शुक्ल पूर्णिमा अर्थात जने पूर्णिमा 28 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: जोखिम कायमै बेपत्ताको पर्खाईमा आफन्त, विपत्तिले अर्थतन्त्रमा ठूलो धक्का, प्रभावित क्षेत्रमा प्रधानमन्त्रीको स्थलगत अवलोकन, संकटका बेला सबै दलहरूको सामूहिक प्रतिबद्धता लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको शुद्ध लेख्ने बोल्ने अभियानको निरन्तरता शीर्षकको शुभ समाचार।
1: गण्डकी प्रज्ञा प्रतिष्ठानले शुरूआत गरेको शुद्ध बोल्छ गण्डकी शुद्ध लेख्छ गण्डकी अभियानलाई विभिन्न जिल्लामा पुर्याइएको छ। गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध सरल स्पष्ट र मर्यादित प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान पर्वत र बागलुङ पुगेको हो। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकार नेउपानेले भाषिक शुद्धिकरण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो भाषा कला साहित्य संस्कृति तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू अगाडि बढ़ाइएको छ। कुलपति नेउपानेले प्रतिष्ठानका अभियानहरूलाई प्रभावकारी बनाउन

0: प्रदेश सरकार, स्थानीय सरकार, प्रशासन, शैक्षिक संघ संस्था र नागरिक समाजसँग सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध, सरल, स्पष्ट र मर्यादित प्रयोगमा यस अभियानले सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको जानकारी दिनुभयो। कार्यक्रमका संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ इन्द्रमान खत्रीले कार्यपत्र प्रस्तुत गर्दै सरकारी कामकाज, बोलीचाली तथा शिक्षण प्रक्रियामा हुने भाषिक त्रुटिबारे जानकारी गराउनु भएको थियो। उहाँले भाषिक त्रुटि सुधारका उपाय तथा दैनिक व्यवहारमा अपनाउन सकिने अभ्यासलाई उदाहरणसहित प्रस्तुत गर्नुभयो। पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले भाषिक शुद्धताले नेपाली भाषाको प्रयोगमा पुनर्जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भैँसले कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सबैभन्दा पहिले आस र त्रासमा आफन्त खोज्दै शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर लिँदैछौं। नुवाकोटको बटार स्थित नेपाली सेनाको तालिम केन्द्रको मूल गेट बाहिर बिहिबार भेटिन रसुवाकी 29 वर्षीय विश्वकला तामाङ। उत्तरगया गाउँपालिकाकी उनका श्रीमान सोमबहादुर घले बुधबारदेखि सम्पर्कमा छैनन्। सोमबहादुर चीनबाट आयात भएका विद्युतीय गाड़ी लिन रसुवा भन्सार कार्यालयमा गएका थिए। उनी तिमुरेमा साथीहरूसँग बास बसेका थिए। बुधबार बिहानदेखि सम्पर्कमा छैनन्। गला अवरूद्ध पार्दै विश्वकलाले सुनाइन्। सेनाको हेल्प डेस्कमा श्रीमानको हुलिया टिपाएपछि उनी गेट छेउमा थचक्क बसिन् अनि भक्कानिन्। सम्झाउने कोही आफन्त समेत देखिएनन्। घर रसुवा भए पनि उनीहरू नुवाकोटको विदुर नगरपालिका स्थित बट्टारमा बस्दै आएका थिए। उनीहरूका 7 र 8 वर्षका छोरा छन्। सोमबहादुर भन्सारमा भित्रिएका गाड़ी चलाएर काठमाण्डुसम्म ल्याउने गर्थे। त्यही क्रममा उनी टिमुरे पुगेका थिए। सोमबहादुर जस्ता आफन्तको खोजीका लागि बट्टार सैनिक ब्यारेक अघि लागेको भीड़ व्यवस्थापन गर्न बिहिबार ट्राफिक प्रहरीलाई हम्मे हम्मे परिरहेको थियो। भीड़मा कोही आफन्त खोजिदिन याचना गरिरहेका थिए, कोही रोहिरहेका थिए, कतै परिवार हराएको बिलौना मा चिच्याइरहेको देखिन्थ्यो। सेनाले उद्धार गरेका व्यक्तिको सूचीमा आफन्तको नाम छ कि भन्दै सोधी खोजी गर्नेहरू पनि भेटिन्थे। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको भोटेकोशी बाढ़ीबाट कम्तीमा 910 जना सम्पर्कविहीन छन्। उनीहरूका परिवारजन खोजीका लागि भोटेकोशीको तल्लो तटीय क्षेत्र र काठमाण्डुका विभिन्न अस्पतालमा पनि भौतारी रहेका छन्। हजारौं आफन्तले सामाजिक सञ्जाल मार्फत खोजीका लागि अपील गरिरहेका छन्। नेपाल प्रहरीको बिहिबार साँझसम्मको विवरण अनुसार 359 जनाको शव फेला परेको छ। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो, आस र त्रासमा आफन्त खोज्दै शीर्षकमा।
0: त्यस्तै समाचार आजको नागरिक दैनिकमा पनि छापिएको छ, जोखिम कायमै बेपत्ताको प्रतीक्षामा आफन्त शीर्षकमा मुख्य खबर छापिएको छ भने त्रिशुली बगरमा आफन्तको खोजी शीर्षकमा अर्को खबर छ। भोटेकोशीबाट आएको भीषण बाढ़ीका कारण क्षणभरमै बगरमा परिणत भएको त्रिशुली बजारमा हराइरहेका आफन्तको खोजी गर्नेको भीड़ नै लागेको छ। तिब्बती क्षेत्रबाट बुधबार बिहान भयंकर सुनामी झैं चरको आवाजका साथ मडारिएर आएको पूरै पहिरोले चैतको बाढ़ीले छोप्दा नुवाकोटकै पुरानो ठूलो बजार त्रिशुली आधा घण्टाको अन्तरालमै खण्डहर बनेको थियो। त्यहाँका स्थानीय सम्पर्कविहीन आफन्त भेटिने आशामा बिहिबार दिनभरि यताउता गरिरहेका थिए। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी नुवाकोटका त्रिशुली बजार र देवघाट बजार तथा रसुवाका बेत्रावती तिमुरे र स्याप्रुवेशी बजार आसपासका क्षेत्रलाई बगरमा परिणत गरिदिएको छ। ठूला ढलाने घरहरू 10 फिट भन्दा माथिसम्म पुरिएका छन्। यस्तो अकल्पनीय प्राकृतिक विपत्तिपछि प्रभावित क्षेत्रमा विद्युत अवरूद्ध भएर मोबाइल चार्ज गर्न समेत समस्या हुँदा संचार सम्पर्क विच्छेद हुन पुगेको छ। बाहिर रहेकाहरूलाई आफन्तकासँग सम्पर्कविहीन भएको अवस्थामा बुझ्न निकै कठिनाई भइरहेको छ। यसैबीच भोटे कोशी हुँदै त्रिशुली नदीमा बुधबार आएको बाढ़ी पहिरोसँगै बेपत्त भएकाहरूको खोजी गर्दै आफन्तहरू चितवनसम्म पुग्ने गरेका छन्। त्रिशुली नदीमा बगेर आएका शव चितवनमा भेटिन थालेपछि आफन्तजन यहाँ आउन थालेका हुन्। उनीहरू शव पहिचानका लागि शव भेटिएका स्थान अस्पताल र शव संरक्षण स्थलहरूमा पुगिरहेका छन्। गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर 5 ठाँटी पोखरीका बुद्धि तामाङ बिहिबार दिउँसो भरतपुरमा थकित अवस्थामा भेटिए, तर उनले बेपत्ता आफन्त भेटिने आशामा थकाई बिर्सिएको बताए। गोसाईकुण्ड तीर्थयात्रामा गएका पालुङटार क्षेत्रका 31 जना सम्पर्कविहीन भएपछि उनी खोजीका लागि चितवन आएका हुन्। हाम्रो गाउँबाट रसुवाको गोसाईकुण्ड तीर्थयात्रामा गएका 31 जना सम्पर्कविहीन छन्। मेरो छिमेकी पनि बेपत्ता छन्। खोजी गर्दै चितवन आएका हुन्। भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा सामुदायिक वनमा गाउँले सहित आएका तामाङले भने, यहाँ आउँदा पनि हाम्रा आफन्तको अवस्था खुल्न सकेन, बेपत्ता खोज्दै चितवनसम्म शीर्षकको खबर आजको नागरिक दैनिकमा छापिएको छ।
7: अर्थतन्त्रमा अर्को धक्का शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ, भोटेकोशीमा बुधबार आएको बाढ़ीले 13 जलविद्युत आयोजनामा आंशिक तथा पूर्ण क्षति पुर्याएको छ। निजी र सरकारी गरी 430 मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने करिब 30 अर्ब बराबर क्षति पुगेको प्रारम्भिक आकलन छ। प्रारम्भिक अनुमानका आधारमा जलविद्युत तथा सौर्य ऊर्जा आयोजनामा गरी 30 अर्ब रूपियाँ बराबरको क्षति भएको ऊर्जा प्रवर्तकहरू बताउँछन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको बिहिबार बसेको बैठकमा क्षति आकलनबारे छलफल भएको थियो। जलविद्युत आयोजनासँगै 40 किलोमिटर सड़क 41 पुल पनि क्षतिग्रस्त छन्। सड़क र पुल लगायतमा 20 अर्ब रूपियाँको क्षति पुगेको अनुमान गरिएको छ। यी पूर्वाधार क्षेत्रमा भएको भौतिक क्षति हो, तर आर्थिक नोक्सानी योभन्दा धेरै हुने विज्ञहरू बताउँछन्। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार पृथ्वी राजमार्ग लगायतका अन्य ठाउँका सड़क तथा पुलमा समेत क्षति भएकाले सबैको पुनर्निर्माणका लागि करिब 50 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। यसैगरी क्षति भएका 18 विद्यालय र 3 स्वास्थ्य संस्था पनि पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन्। नेपाल राष्ट्र ब्याङ्कका अनुसार 9 ब्याङ्क 8 विकास ब्याङ्क र 1 फाइनान्स कम्पनीको शाखामा समेत क्षति पुगेको छ। यस्तै रसुवाको टिमुरे स्थित भन्सार यार्डमा रहेका 300 भन्दा बढ़ी सवारी साधन पनि बगेका छन्। पर्यटकीय सिजनमा भएको यस विपदले पर्यटन व्यवसायलाई समेत धक्का पुर्याएको छ। हरेक विपद वा आन्दोलनले अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ। यस पटकको बाढ़ीले ठूला पूर्वाधारमा क्षतिदेखि अन्तर्राष्ट्रिय व्यापारसम्ममा नोक्सान पुर्याएकाले जीडीपीमै प्रभाव पर्नेछ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठको भनाई छ। अर्थतन्त्रमा अर्को धक्का शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो यो।
0: आजको गोर्खा पत्र दैनिकमा बाढ़ी प्रभावित क्षेत्रमा प्रधानमन्त्री जीवन रक्षा पहिलो प्राथमिकता शीर्षकमा मुख्य खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह स्थलगत निरीक्षणका लागि सड़क मार्ग हुँदै बिहिबार नुवाकोटको विदुर पुग्नु भएको हो। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण नुवाकोटको विदुर र नदी तटीय क्षेत्रहरूमा भएको ठूलो क्षति र खोज उद्धार कार्यको अनुगमन गर्न प्रधानमन्त्री शाह र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित बिहिबार सड़क मार्ग हुँदै त्यहाँ पुग्नु भएको हो। त्यहाँ प्रधानमन्त्री शाह, पूर्वाधार विकास मन्त्री लम्साल र सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा लगायतले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको थियो। बिहान 9:30 बजे नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले सड़क मार्ग हुँदै प्रभावित बस्तीको भौतिक अवस्था तथा बाढ़ीबाट भएको क्षतिको अवलोकन गर्नुभएको थियो। यसैबीच रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीको राहत तथा उद्धार कार्यका लागि आवश्यक स्रोत व्यवस्थापनलाई अर्थ मन्त्रालयले तीव्र बनाएको छ। खास गरी राहत तथा उद्धारका लागि स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले सरकारवाला सबै पक्षसँग समन्वय गरी आर्थिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको छ। मन्त्रालयका अनुसार राहत तथा उद्धारमा मुख्य जिम्मेवार निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग उक्त कार्यका लागि 4 अर्ब रूपियाँ भन्दा बढ़ी स्रोत उपलब्ध गराइएको छ। त्यस्तै चालू आर्थिक वर्षमा प्राकृतिक विपदपछिको राहत तथा उद्धारका लागि अर्थ र गृह मन्त्रालयका लागि छुट्टै 20 अर्ब बजेट विनियोजन गरिएको छ। यसैबीच सरकारको सक्रियता उपशीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी समग्र अवस्थाबारेमा जानकारी, साथमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिश्रा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा पनि स्थलगत अवलोकनमा। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नेपाल सरकारका मुख्य सचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम उपलब्ध गराउन आग्रह, परराष्ट्र मन्त्रालयद्वारा विदेशी नागरिकहरूको खोजी उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली गठन, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा बाढ़ीबाट प्रभावित जिल्लाका कर्मचारीहरूलाई कार्यस्थल नछोड्न निर्देशन, सर्वदलीय बैठकबाट 10 बजे संयुक्त अपील जारी गर्दै विपदमा एक ठाउँमा उभिने सन्देश र राज्यका 3 वटै सुरक्षा निकाय बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा क्रियाशील शीर्षकमा विभिन्न विषयवस्तु समेटेर आजको गोर्खापत्र दैनिकमा समाचार छापिएको छ।
7: राष्ट्रिय संकटका बेला एकजुट हुने नेपालका राजनीतिक दलहरूले विगतको परम्परालाई यसपटक पनि निरन्तरता दिएका छन्। बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट उत्पन्न विपदको सामना गर्न राजनीतिक दलहरू एकै ठाउँमा आएका हुन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सबै दलले राष्ट्रिय विपत्तिमा एक भएर अघि बढ़नुपर्ने निष्कर्ष निकालेका हुन्। संसदमा रहेका र बाहिर रहेका राजनीतिक दलहरूले प्राकृतिक विपत्तिको सामना गर्न साझा संकल्प र एकता प्रदर्शन गरेका छन्। सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाउने निर्णय गरेका हुन्। सर्वदलीय बैठकपछि नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै दलहरू एकै ठाउँमा उभिने विगतको परम्परालाई कायम राख्दै वर्तमान संकट समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बैठकमा सरकारको तर्फबाट भइरहेको खोज उद्धार र राहतका प्रारम्भिक कार्यबारे जानकारी गराएको र दलहरूले प्राप्त गरेका सूचनाहरू सरकारलाई हस्तान्तरण गरेको जानकारी दिँदै सभापति थापाले भन्नुभयो, अहिलेको मुख्य प्राथमिकता खोज उद्धार र तत्काल राहत नै हो, तर पुनर्निर्माणको काम वर्षौंसम्म चल्ने र यसमा अरबौंको क्षति हुने देखिएकाले लगातार अनुगमन गर्न सरकारलाई सुझाव दिन र दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक छ उहाँले भन्नुभयो। विपद सामना गर्न दलहरू एकजुट, राष्ट्रिय संकटमा 10 बुँदे साझा संकल्प शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: नेपालको नियति वर्षै पिच्छे विपत्ति शीर्षकमा खबर छ। शुक्रबार सर्वदलीय बैठकमा सबैजसो नेताहरूले 2072 सालको विनाशकारी भूकम्प सम्झिए। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी बाढ़ी, सिन्धुपाल्चोको जूरे पहिरो, 2072 सालको भूकम्प र जाजरकोट भूकम्प लगायतका विपत्तिमा नेपाली समाज र राजनैतिक शक्तिहरूले संकटका बेला एकताबद्ध भएर सामना गरेको स्मरण गरे। बिहिबार प्रतिनिधि सभाको बैठकमा रसुवाको विनाशकारी बाढ़ीबारे धारणा राख्ने क्रममा पनि सांसदहरूले विगतको विपदलाई सम्झेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेता खुशबू ओलीले भनिन्, एउटा तितो अनुभव राख्न चाहन्छु, जाजरकोटमा भूकम्प जाँदा नेताहरूको एउटा प्रतिस्पर्धा नै थियो हेलिकप्टरमा को पहिला पुग्ने भनेर, तर आजसम्म त्यहाँका जनताले राहत पाएका छैनन्। यस्तो त्रासदी र यस्तो अवस्था कहिले अहिले बाढ़ी प्रभावित क्षेत्रमा भोग्न नपरोस्। नेता